0: प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने प्लाई भी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा रहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरूमध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। पछिल्ला केही सातामै जेई भाइरसको संक्रमणबाट कोशी प्रदेशमा छ, मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एकजनाको गरी नौ जनाको मृत्यु भएको छ। जेई संक्रमणबाट हुने मृत्यु दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकै पटक सम्पूर्ण जनसङ्ख्यालाई खोप लगाउन सक्ने अवस्था भने नरहेको स्वास्थ्य सेवा विभागको भनाइ छ। कोशी प्रदेशमा छ, मधेसमा दुई र लुम्बिनीमा एकको जेई संक्रमणबाट मृत्यु भइसकेको छ भने अन्य 37 जना संक्रमित अस्पताल भर्ना छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू पाइएका छन्। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 को मृत्यु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा गोर्खापत्र दैनिक खबर लेख्छ। करोडौं रुपियाँ खर्च गरेर पुनर्निर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउने थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोडौं रुपियाँ लगानी प्रयोग विहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कर्णालीमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर साईले 13 दिनदेखि एक्लै सरकार चलाइरहेका छन्। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता साई 12 सम्म मुख्यमन्त्री नियुक्त भएका थिए। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय छन्। एमाले 4 मन्त्रालयमा दावी गरेको छ।
2: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ। मन्त्रालयका अनुसार मासु जाँच प्रणालीलाई व्यवस्थित बनाउन पहिलो चरणमा काठमाडौँ उपत्यकाका 3 जिल्लाबाट मासु निरीक्षक नियुक्ति शुरू गरिनेछ।
1: एमाले बागमती प्रदेशसभा संसदीय दल नेता जगन्नाथ थपलिया बिरामी भएपछि प्रदेश सरकार पुनर्गठन अन्यल भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डो स्थित निवासमा गत शनिबार मुख्यमन्त्री बारे छलफल भइरहेका बेला थपलिया बिरामी भएका थिए।
2: यात्रुको उच्च माग तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले जापानका लागि उडान सेवा थप गर्ने भएको छ। आगामी असोज 2 देखि जापानसम्मको नियमित उडान हप्ताको 4 पटक सञ्चालन गर्ने गरी नयाँ उडान तालिका तयार रहेको निगमले जनाएको छ।
1: गत आर्थिक वर्ष धनकुटामा कुल 157,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। जिल्लामा कुल 5,978 हेक्टर क्षेत्रफलमा तरकारी खेती भएको थियो।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले 1 लिटर दूधमा 5 रुपियाँ किसानलाई अनुदान उपलब्ध गराएको छ। यहाँको भिरकोट नगरपालिका 1 को भिरकोट दुग्ध उत्पादकलाई 1,26,029 लिटर दूधको 6,30,145 रुपियाँ र चापाकोट नगरपालिका 5 क्वामीको रत्नपुर साना किसान सहकारीलाई 70,817 लिटर दूधको 5 रुपियाँका दरले अनुदान दिएको हो।
1: निर्माण शुरू भएको झन्डै 7 वर्षपछि निकै शास्ति दिएको नारायणगढ़ बुटवल सड़क खण्ड यति बेला निकै सहज बनेको छ। नारायणगढ़बाट बुटवल पुग्न सामान्यतया 2 घण्टा मात्र लाग्ने गरेको छ। कतिपय निजी सवारी चालकले भने 1 घण्टा 30 मिनटमै यो सड़क पार गरेको बताएका छन्। गत वर्ष दाउनेको सड़कका कारण कतिपयले यही सड़कमै रात बिताउनु परेको थियो। वर्षायाम र चाडपर्वका बेला पूर्व पश्चिम यात्रा गर्नुपर्ने धेरैले खर्चान समेत नपाएको पीड़ा भोगेका थिए।

0: DTH सेवा दिस होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर जापानले सन् 1945 को आणविक बम आक्रमणको स्मृतिमा कार्यक्रम गरिरहेका बेला लामो समयदेखिको शान्तिवादी नीतिमाथि चुनौती देखिएपछि आणविक हतियार सम्बन्धी बहसले शान्तिवादी पक्षधरलाई चिन्तित बनाएको छ जापानको संविधानले युद्ध र सैन्य शक्तिको प्रयोग त्यागेको छ जापानले दशकौंदेखि आणविक हतियार नराख्ने उत्पादन नगर्ने र आफ्नो भूमिमा भित्रन नदिने तीन गैर आणविक सिद्धान्त पालना गर्दै आएको छ
4: अब खेल खबर नेपाल प्रिमियर लीग एनपीएल 2026 दशैं लगत्तै हुने भएको छ नेपाल क्रिकेट संघ क्यानले एनपीएल तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो क्यानले सार्वजनिक गरेको मिति अनुसार आगामी कार्तिक 9 देखि मंगसिर 5 सम्म एनपीएलको तेस्रो संस्करण हुनेछ एनपीएल 2026 आगामी अक्टोबर 26 देखि नोभेम्बर 21 सम्म हुने जनाइएको छ
3: अब विचार विश्लेषणको पालो बीपीको जुत्तामा कसको खुट्टा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ कंग्रेसमा यो बेला चलेको शक्ति संघर्ष नेतृत्वको वैधानिकताको भन्दा बढी राजनीतिक विरासतको योग्यता कोसँग छ भन्ने हो कंग्रेसमा हरेक विमर्श बीपीबाट सुरु भएर बीपीमै अन्त हुन्छ कंग्रेसहरू उनलाई महामानव भन्छन् गगनले त हालसालै बीपीसँग आफ्नो सम्बन्ध भगवान र भक्त बीचको जस्तै हो भनेछन् तर के बीपीको व्यक्ति पूजा गरेर मात्रै राजनीतिक वैतरणी तरिन्छ निश्चय पनि बीपी राजनीतिक सम्पदा नै हुन् कंग्रेसले मात्रै होइन बीपीलाई आइडल अरू विचारधाराबाट प्रेरित नेताहरूले पनि मान्दै आएका छन् आफ्नो समयमा बीपीले नेपाली प्रजातान्त्रिक राजनीतिमा अनेक भाषीहरू निर्माण गरे तर के अहिले बीपी ब्रान्ड भजाएर मात्रै राजनीतिको रोटी सेक्नु उचित हो इतिहासमा बीपी सम्मानित पात्र हुन् तर आज कंग्रेसलाई अथवा नेपाली राजनीतिलाई चाहिएको तिनै बीपी होइनन् उनी जस्तै स्वप्नद्रष्टा नयाँ बीपी चाहिएको हो
4: महँगीको जोखिम विरूद्ध रणनीति शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्र दैनिकमा छ महँगीको मारमा आन्तरिक कारण मात्र छैन बाह्य कारण पनि छन् अमेरिका र इजरायलले इरान विरूद्ध गरेको युद्धले इन्धन आपूर्तिमा विश्वव्यापी असर परिरहेको छ दक्षिण एसियामा यो असर अझ बढी पर्न गयो नेपाल अछुतो रहन सकेन महँगी विरूद्ध लड्न आन्तरिक ऊर्जाको अधिकतम उत्पादन र उपयोग अर्को रणनीति हुन सक्छ बहुआयामिक रणनीतिबाट मात्र महँगीको सामना गर्न सकिन्छ भने प्रभावकारी अनुगमन र नियमन आवश्यक छ आयात प्रतिस्थापन गर्न सक्ने गरी आन्तरिक उत्पादन बढाउन आवश्यक छ भने आपूर्ति श्रृङ्खलामा सुधार विप्रेषण उत्पादनमूलक लगानीमा रूपान्तरण गर्न सकिन्छ
3: कंग्रेसमा वैधानिकताको प्रश्न शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ शेरबहादुर आउने भनेर हौसिएका असन्तुष्टलाई मलजल गरेर आगो बाल्ने काम उनीहरूबाट हुने छैन यदि त्यसो भयो भने नेपाली कंग्रेसको इतिहासले उनलाई पनि चिन्ने छैन अभिभावकीय भूमिकामा रहेर पार्टीलाई जीवन्त र युवालाई पार्टी हाँक्ने सन्देश उनीबाट प्राप्त हुनेछ भन्ने विश्वास आजका सबै कंग्रेसी जनमा रहेको छ त्यो भएन र फेरि आफ्नालाई मात्र काखी च्याप्ने काम भयो भने आम कंग्रेसीमा शेरबहादुर देउवामा सुधार आएन भन्ने बुझ्नलाई कुनै कठिन हुने छैन अभिभावक बन्नुहोला गुटको प्रतिनिधि बन्ने बेला होइन नेपाली कंग्रेस इतिहासको कठिन मोडमा छ पार्टीमा पलाएको आशालाई युवाहरूले जलसिंचन गरिरहेका छन् नेपाली कंग्रेसको हुर्कन लागेको रूखलाई निमोट्ने काम पक्कै पनि हुने छैन होला पूर्व सभापतिज्यू तपाईँभन्दा वरिष्ठ पार्टीमा कोही पनि छैन अबको नेपाल बसाएको भूमिका अभिभावकीय हो नेतृत्वको लालसा पक्कै पनि छैन होला अभिभावक खोजेको छ कंग्रेसले त्यो अभिभावकीय खुबी पूर्व सभापतिमा रहोस् भन्ने कामना सहित
4: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार केएम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी? माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: न पक्ष न विपक्ष, सधैँ निष्पक्ष।
5: स्वदेश एफएम 93.2 MHz।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-63, 98550-77061 र 98550-77053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440-493-580 र 98550-26-440।
5: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 25 गते सोमबार, सन 2026 अगस्त 10 तारिक साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह।
0: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
1: लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकै पटक सबैलाई लगाउन असम्भव।
0: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
1: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले 4 स्वर्ण सहित 15 पदक जिते।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ, तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढी उपभोक्ताले बढी सञ्चित गरेको आरोप लगाउँछन्। गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्द्वका बेला ग्यास अभाव सुरु भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिन्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घन्टौँ लाइन बसेर ग्यास लिनेहरूको भिड पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक सञ्चिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन्। यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो, तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन। निगमले अझै पनि अनावश्यक सञ्चिति नगर्न भन्न छाडेको छैन। 4 महिना आधा सिलिन्डर बिक्री गरिदिएका बेला माग घटेको र भरि सिलिन्डर दिने निर्णय गरेपछि माग वात्तै बढेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। 4 महिना 7.1 किलोको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन, तर भरि सिलिन्डर दिने भनेपछि खाली सबै सिलिन्डर बजारमा आएर समस्या भयो। उहाँले भन्नुभयो, एउटा मात्र सिलिन्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नुभयो। पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधान बारे पनि पनि छलफल भइरहेको उहाँको भनाइ छ। हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौँ। उहाँले भन्नुभयो आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ, त्यसरी ठाउँ अनुसार बनाएका छौँ। अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ। निगमको तथ्याङ्कले पनि आधा सिलिन्डर हुँदा ग्यास कम आयात भएको देखाउँछ। कान्तिपुरमा खबर छ।
1: पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा एलपी ग्यास आपूर्ति सम्बन्धी गुनासो बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। संघले हिजो प्रेस विज्ञप्ति निकाल्दै नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा एलपी ग्यासको आयात भइरहेको जनाएको छ। संघका अनुसार पछिल्लो समय एलपी ग्यासको आयात झण्डै 15% वृद्धि भएको छ। आयात बढिरहे पनि बजारमा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने तथा सिलिन्डर सञ्चय गर्ने प्रवृत्तिले कृत्रिम अभावको अवस्था सृजना हुन सक्ने संघको भनाइ छ। यसैबीच ग्यासमा कालोबजारी भइरहेको सूचना आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यका ग्यास डिपोमा हिजो सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास आयात नियमित भइरहे पनि बजारमा कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहेको भन्दै लगातार गुनासो आएपछि ग्यास डिपोमा प्रहरी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
0: न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानुन व्यवसायलाई सिफारिस नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानुन व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिस गरी उनको भनाइ छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानुन व्यवसायलाई सिधै वा उच्च अदालत हुँदै आएकाहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानुन व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर अर्थात् जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानुन व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिस नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएसनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौँ। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ।
1: सरकारी निकायमा सहयोग रहेको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण, कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण, अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता, डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ्दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्य सहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे, प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दिने दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढी हुने भूमि प्रशासन, मालपत्र नापी, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोरखापत्रमा खबर छ।
0: या कैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
10: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समयसँगै अघि बढ्दै नेपाल

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रकोल व्यवस्थापनले अभाव, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी,

0: प्रदेश बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खोला नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
1: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरू मध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपकै रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्युलिक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने फ्लाइबी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुँगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेही संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसङ्ख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
0: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्त्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेसागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गोल श्रेष्ठलाई सोध्नु भएको छ।
2: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो, नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् सबभन्दा संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने जुन नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसलाई कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेछ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
3: सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ, तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ। यतिखेर
2: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौँ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढी दियो अरे, ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा, भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर त्यो पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्र होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्र बढाएर चाहिँ त्यो बढाउन सक्छ।
3: के गर्नु पर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
2: यो सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौँ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ

0: जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ. विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टक गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौँ भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौँ.
1: पाटन अस्पतालकी पूर्व नर्सिङ निर्देशक शान्ता डङ्गुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. फेरि खबलकै सिलसिला, काङ्ग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ. सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने सङ्केत गर्नुभएको हो. काङ्ग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यसअघि तय भइसकेको छ. त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 सुरु हुने कार्यतालिका छ. सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसै गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दबाब दिँदै आएको छ. पुनरावलोकनको विषयमा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको माग रहेको छ.
2: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भ्रिकुटी मैदानमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड मूल्य बराबरका विद्युतीय गाडी राखिँदैछ. एक्सपोमा ग्राहकले विभिन्न छुट अफरमा आफ्नो रोजाइका गाडी बुकिङ गर्न सक्नेछन्. नेपाल अटोमोबाइल स्पोर्ट्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्. एक्सपोमा 2 पाङ्ग्रे गाडीका 18 र 4 पाङ्ग्रेका 29 नयाँ ब्रान्ड सार्वजनिक गरिँदैछ. आयोजकका अनुसार एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ. यात्रुवाहक विद्युतीय गाडी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्. गएको वर्ष 1,00,000 भन्दा बढीले एक्सपो अवलोकन गरेका थिए. यो पटक यो संख्या बढ्ने अटो सो प्लानिङ कमिटीका संयोजक गौरव सारडाको भनाइ रहेको खबर आजको कान्तिपुरमा छ.
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ.
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व सङ्केतहरू हुन्.
3: पहिरोका पूर्व सङ्केतहरू जानी राखौँ र सावधानी अपनाऊ.
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त. म पनि अब विदेशतिर जाने त होला नि.
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ. 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त.
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053.
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
8: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्. प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ. त्यसैले
1: नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ.
2: अब बाँकी खबर. करोडौँ रुपियाँ खर्च गरेर पुननिर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन थालेका रूपमा थलोका रूपमा प्रयोग हुन थालेको छ. विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोडौं रुपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भिड लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि सुरु गरिएको थियो। झन्डै 11 करोड रुपियाँको लागतमा 20 मिटर चौडाइ र 580 मिटर लम्बाइको धावन मार्ग, विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झन्डै 4 वर्षमा पुनर्निर्माण सम्पन्न पनि भयो। पुनर्निर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झन्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झन्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाइ छ। विमानस्थल बन्यो टिकटक स्थल, आजको गोर्खापत्रमा खबर छ।
1: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पिसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र स्थिरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कारवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढङ्गले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुनर्निर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पिस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
2: अब खेल खबर। नेपाली खेलाडीले चीनको नान्जिङमा भएको तेक्वान्दो ग्रान्ड स्लाम युथ लिग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 कास्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेमाली, अफेस खत्रीले स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, सिबेन सुब्बा, शाश्वत निरौला, अभिषेक दुल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढाइ छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको बैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र सञ्चालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
2: धितोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्युचुअल फन्डका लागि छुट्याएको सेयरको लक इन अवधि सकिने क्रम सुरु भएको छ। आउँदो भदौ मसान्तसम्म मात्रै 1 दर्जन कम्पनीका ठूलो परिमाणका सेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढेको छ।
1: आर्थिक वर्ष 2082-83 14 करोड हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेश सभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
2: कर्णाली प्रदेशमा सत्तारूढ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल काङ्ग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
1: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
2: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ जारी गर्न नेपाल हितपत्र बोर्ड सेवनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगङ्गा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। यो सँगै आइपिओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
1: र भक्तपुरको सूर्य विनायक नगरपालिका एकमा रहेको सिरुटार बिरुवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरुषको ज्यान गएको छ। घटनापछि मृतका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपिट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढेको थियो। सयौंको संख्यामा रहेका पीडितले सुधार गृहमा तोडफोड समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोडफोड रोकिएको थियो। साथै सयौं प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
2: बास होस् न बाँसुरी बजोस्।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
1: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
2: लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
1: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
2: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले 4 स्वर्ण सहित 15 पदक जिते।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौँ। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाडी सामान सङ्कलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिन्डर समेत राखेर हिँडेका छन्। अनि वरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिन्डर पुराना कागज। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
9: स्वदेश FM 93.2 MHz। आफ्नै नेपाली श्रोता, आजको नेपाली बहसमा म खेम्बम उपस्थित भइसकेको छु। नि पछिल्लो देशको अवस्थालाई हेर्ने हो भने नयाँ सरकारले देशको बागडोर सम्हालेको छ। सत्तासीन दलमा राष्ट्रिय स्वतन्त्र पार्टी देखेर छ। प्रधानमन्त्री बालेन्द्र शाह सचिएकी खस्किए भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट्दैछन्। आज सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र बाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी समेत दिइसकेका छन्। सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै सभापति लामिछानेले सरकार बाटोबाट विचलित भए राजनीतिक दलकै तर्फबाट हस्तक्षेप हुने उनले संकेत गराइसकेका छन्। र विशेष गरी नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको समेत आरोप लगाइरहेका छन्। आइतबार केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारले विधिवत सम्बद्ध प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा समेत नाग्दै गएको आरोप लगाएका छन् भने नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले गम्भीर राजनैतिक अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइसकेका छन्। क्युबामा सम्पन्न कम्युनिस्ट तथा मजदुर पार्टीहरूको 25 औं अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्दै नेता ग्यावालले राजनीतिक अवस्थाको अस्थिरताको समयबाट नेपाल पार भएको समेत बताइरहँदाखेरि अहिलेको नेपालमा अब राजनीतिक स्थायित्व हुन्छ र सुशासन आउँछ, जनताले सुख पाउँछन् त भन्ने खालका धेरै प्रश्नहरू यतिखेर रहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौँ पार्टीको अन्तर्द्वन्द्व र न्यायिक प्रक्रियाबारे। नेपाली कङ्ग्रेसका सभापतिको आक्रामक अभिव्यक्ति यतिखेर आएको छ, अदालतको पुनरावलोकन आदेशबारे डराउनु पर्दैन, नागरिकमा ठूलो निराशा छ भन्दा तत्कालीन नेतृत्वले सुनेन, प्रदेशमा विपक्षी नै नराखी
10: सरकार बनाउने कुरा ठिक थिएन, आठवटा एजेन्डाहरूमा हामी छलफल गर्ने कुरा चाहिँ यतिखेर बताइएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति समेत दिए। केन्द्रीय समिति बैठकको सुरुवातैमा उहाँले पार्टीभित्रको आन्तरिक अवस्था, आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान स्पष्ट समेत पारेका छन्। आदरणीय श्रोता, कङ्ग्रेसभित्रको आन्तरिक विवादको मुख्य जड मानिने क्रियाशील सदस्यताको विवाद अझै पनि 28 जिल्लामा कायमै रहेको पाइएको छ। महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले केन्द्रीय कार्य समिति बैठकमा प्रस्तुत गरेको पछिल्लो तथ्याङ्क अनुसार देशका विभिन्न 28 जिल्लाका 60 भन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तहमा सदस्यता सम्बन्धी विवाद टुङ्गिन बाँकी देखिएको समेत बताएका छन्। आदरणीय श्रोता, अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसको विवाद अब बत्तर हुन्छ त फेरि आधिकारिकताको विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ। यसले पार्टीलाई एक ढिक्का बनाउँछ वा पार्टीलाई यसले विभाजनको अन्तिम खाडलतर्फ डोर्याउँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, सर्वोच्चमा कानुन व्यवसायलाई बार लगाइएको छ। सर्वोच्चको न्यायाधीशमा कानुन व्यवसायले सिफारिस गर्ने अभ्यास तोड्ने न्याय परिषदको तयारी र प्रधान न्यायाधीश सहित बहालवाला सबै न्यायाधीश कानुन व्यवसायबाट सोझै नियुक्त पाएकाहरूलाई चाहिँ बार लगाइएको विषय यतिखेर आएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, नेपाली बहस आजको विशेष यो परिस्थितिमा हामी नेपालका राजनीतिक दलहरू अब सचिन्छन्, अब नेपालका राजनीतिक दलहरू सुध्रिन्छन्, नेपालका राजनीतिक दलहरूले जनताको भावना अनुसार काम गर्छन्। आजको नेपाली बहस यिनै फेरिफेरिमा रहनेछ र आफ्नै व्यवहारले प्रधानमन्त्री एक्लिएको कुरा पनि यहाँलाई जानकारी भइसकेको छ। दानको आडमा डिम्ब कारोबार रहेको छ, कानुनमै छैन स्पष्टता। अहिलेको अवस्थामा 17 वर्षीय किशोरीका परिवारले अवैध डिम्ब निकालेको आरोपमा डाक्टर नूतन शर्मा सहित बिचौलियाहरूमाथि अनुसन्धान गर्नुपर्ने माग सहित साउन 1 गते प्रहरीमा जाहेरी दिए। असार 14 ग्वालको स्थित बीएनबी अस्पतालको आइबीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको परिवारको आरोप छ। किशोरीलाई 30,000 रकम दिएर डिम्ब निकालिएको र उनी बिरामी भएपछि त्यसबारे परिवारले थाहा पाएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्। लमजुङ घर भएर इमाडोल बस्दै आएकी राधिका गोतामेले ती किशोरीलाई डाक्टर शर्मासँग भेट गराएको पनि खुलेको छ। परिवारले उनीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् भने यो एउटा किशोरीमाथि गरिएको एउटा अमानवीय व्यवहार, यो किशोरीमाथि गरिएको यो अमानवीय कर्तुत्वले गर्दाखेरि आज डक्टरहरूमाथि पनि धेरै आक्षेपहरू आएका छन्। डाक्टर नूतनलाई बयान दिएको छ प्रहरीले। आजले श्रोता, यो डिम्ब तस्करी एउटा नेपालको भयावह रोग बन्दै गएको छ। यस्ता तस्करीमा संलग्नहरूलाई, आरोपी अपराधीहरूलाई चाहिँ कानुन रोक्नु
11: पर्छ। कङ्ग्रेसका नेता आङ्गेलो शेर्पा हुनुहुन्छ। आङ्गेलोजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। फेरि नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ। तपाईँहरू ढुकढुक हुनुहुन्छ होइन? फेरि एकपटक
12: किन
11: छैन? मुटुमा ढ्याङ्ग्रो पिटिसकेको छ नि त अहिले। किन चाहिँ यो फेरि पुनरावलोकन भयो, किन चाहिँ बिउतियो भनेर होइन?
12: त्यस्तो केही छैन। किन छैन भने तपाईँको के छ भने यो प्रक्रियागत ढङ्गले निर्वाचन आयोग आउँदै सर्वोच्चको डिभिजन बेन्च हुँदै अहिले फुल बेन्चतिर गएको छ। त्यस कारणले गर्दा त्यसलाई अन्यथा धेरै सोच्नुपर्ने जरुरत छैन।
11: तर अहिले जुन प्रक्रियाले चाहिँ पुनरावलोकन भएको छ, केही न केही कैफियत नदेखिकन पुनरावलोकन हुँदैन भन्नुभएको थियो क्या भर्खरै अहिले कानुनका जानकारले यसभन्दा अगाडि?
12: त्यसमा अब तपाईँ पुनरावलोकन चाहिँ के हो भने एउटा कानुनी राज्य छ भन्ने कुराको प्रत्याभूति दिन पनि र त्यसपछि तपाईँ के छ भने मुद्दाको विभिन्न स्टेज र विभिन्न चरणमा त्यो एउटा अन्तिम प्रक्रिया हो, त्यो प्रक्रिया भइरहेको छ।
11: कङ्ग्रेसभित्रको यो जुन विवाद छ, जुन यो आधिकारिकताको विवाद त सर्वोच्चमा गयो, तर नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आउँदै हुनुहुन्छ। 29, 30 र 31 इतर पक्षको राष्ट्रिय भेला छ होइन, यसले कङ्ग्रेसलाई त एकदमै कमजोर बनायो नि त आङ्गेलजी।
12: कमजोर कसरी बनाउँछ?
11: देख्नु भएन, एउटा किता चाहिँ पुरै किता चाहिँ एकापट्टि छ,
12: त्यसले कमजोर बनाएको होइन। त्यसले एउटा मलाई लाग्छ अब शेरबहादुर देउपा उहाँ करिब 6 महिना पछाडि फर्कँदै हुनुहुन्छ। उहाँ देशको 5 पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्व देशभित्र फर्किनु पनि अचम्मको कुरा भएन र उहाँलाई त्यस्तो गम्भीर कुनै आरोप पनि लागेको छैन। र यदि सरकारले आरोप लागेको छ, मुद्दा चलाएको छ भने एउटा लोकतन्त्रवादी नेताको हैसियत चाहिँ कानुनी राज्यको सम्मान गर्दै उहाँले त्यसलाई सम्मानपूर्वक मुकाबिला गर्नुपर्छ र गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ। त्यस कारणले गर्दाखेरि उहाँ फर्किँदाखेरि त्यस्तै मलाई कुनै नराम्रो भयो भन्ने मलाई लाग्दैन। त्यस्तै एउटा चाहिँ तपाईँको उहाँ चिकानी राज्य र जुन किसिमको राज्यको हिजो चाहिँ 22 देश 21 किसिमको राज्यको चाहिँ जुन किसिमको चाहिँ आग्रह पूर्वबाट पूर्ण ढङ्गले आरोप विभिन्न आरोप लगाउने कोसिस गर्यो त्यसलाई उहाँले सामना गर्नुहुन्छ।
10: तर अहिले चाहिँ जुन पुनरावलोकन भयो नि यो चाहिँ इजलासमा गयो नि त पूर्ण इजलासमा, यसप्रति चाहिँ तपाईँहरूको टिप्पणी तपाईँहरूको के भन्नु छ?
12: यसमा मेरो खास टिप्पणी छैन। किन टिप्पणी छैन भने यो एउटा प्रक्रिया हो, जस्तो विशेष महाधिवेशन भइसकेपछि निर्वाचन आयोगमा केस पुग्यो र निर्वाचन आयोग भनेको राजनीतिक पार्टीहरूको अफिसियल अड्डा नै त्यही हो। त्यो त्यो निर्वाचन आयोगले एक किसिमको निर्णय दिइसकेका छ र निर्वाचन आयोगको निर्णय पछाडि सर्वोच्च हो, त्योभन्दा माथिल्लो निकाय सर्वोच्च नै हो र त्यहाँ पनि रिटो भइसकेर डिभिजन बेन्चले एउटा फैसला दिइसकेका छ। त्यसले गर्दाखेरि अब यो अन्तिम चाहिँ तपाईँको चाहिँ जुन किसिमको पुनरावलोकनको लागि चाहिँ तपाईँहरूले चाहिँ मुद्दा दिनुभयो, त्यसले एउटा निशा प्राप्त गरेको, त्यो कुनै फैसला भएको पनि होइन त्यो।
10: तर तपाईँहरूका कतिपय नेता कार्यकर्ताहरूले त यसमा निकै ठुलो साजिस छ भनेर आरोप लाउँदै हुनुहुन्छ, सुन्नुभयो?
12: त्यो त म अब सर्वोच्च अदालत जस्तै सम्मानित अदालत देशको न्यायपालिकाको चाहिँ प्रबन्ध निकायको बारेमा त म टिप्पणी गर्न चाहन्न, किनभने मुद्दा चलिरहेछ र सर्वोच्चको इजलास बहस भइरहेको कुरालाई चलिरहेको मुद्दाको बारेमा हामी बाहिरबाट टिप्पणी गर्नु ठिक हुन्छ।
10: होइन, कहीँ कतै यसमा चाहिँ निकै ठुलो गम्भीर साजिस हुँदैछ भन्ने खालको छैन तपाईँको मनमा पनि? यो किन बिउतियो? एकपटक राफसा भइसकेको फैसला फेरि बिउतिने कुरा, फेरि चाहिँ पूर्ण इजलासमा जाने कुराले चाहिँ संशय पैदा गरेको छ नि त अहिले कङ्ग्रेसभित्र।
12: यस्तो त्यसलाई त्यति धेरै सङ्ख्यामा नजरले हेर्न किन जरुरी छैन भने सर्वोच्चको मुद्दाहरूमा तपाईँको चाहिँ फैसला भइसकेको मुद्दाहरूमा पुनरावलोकन जाने प्रचलन छ र त्यसमा निशा कसैले प्राप्त गर्छ कसैले प्राप्त गर्दैन, यो मुद्दामा निशा प्राप्त भयो भन्ने कुरा हो। त्यसलाई चाहिँ सर्वोच्च अदालतले गरिदिने न्यायमाथि विश्वास गर्ने भएको कारणले गर्दाखेरि त्यसलाई अन्य अहिले टिप्पणी गर्नु ठिक हुँदैन भन्ने मलाई लाग्छ।
10: कङ्ग्रेसलाई एक ढिक्का बनाउन किन सकिएन आङ्गेलोजी?
12: कङ्ग्रेस एक ढिक्का बनाउन सकिन्छ र त्यो काङ्ग्रेस अहिले पनि त काङ्ग्रेस फुटिसकेको स्थिति होइन। नेपाली काङ्ग्रेसभित्र आधिकारिकताको बहस आफ्नो ठाउँमा छ, तर के छ भने कानुनी मुद्दाहरू पनि चलिरहेछ र आन्तरिक बहस चाहिँ वार्ताहरू पनि भइरहेछ, कुराकानीहरू पनि भइरहेछ। त्यसैले गर्दाखेरि त्यसलाई मिल्दैन नमिलेको निष्कर्ष अहिले निकाल्दा ठिक हुन्न।
10: तर कङ्ग्रेसमा जुन किसिमको यो फ्याक्सन आयो, विभाजन आयो, झन्डै सर्वोच्च अदालतले निशा नदिएको खण्डमा त यो 31 गते त नयाँ पार्टी घोषणा हुने सम्भावना व्यापक थियो नि त।
12: त्यो नयाँ पार्टी खोल्नु त्यो सम्भावना आशंकाको कुरा हो, त्यसको कुनै एउटा आधिकारिक पुष्टि भइसकेको थिएन।
10: होइन, उहाँहरूले त तयारी गरिसक्नु भएको थियो नि त, मस्यौदा लेखन समिति नै तयार गरिसक्नु भयो नि त, होइन रमेश लेखकको नेतृत्वमा जस्तो लाग्छ मलाई। त्यो भने त एक किसिमको तयारी हो नि त,
12: त्यसलाई अब तयारी होइन, हरेक तयारीहरू त्यही कम्प्युटर एउटा कम्प्युटर स्वरूप लिन्छ भन्ने छैन नि त।
10: अब यो नेपाली कङ्ग्रेसभित्र जुन तरिकाले चाहिँ सभापति गगन थापाको सक्रियता बढ्नुपर्ने हो यो सहमतिका लागि, सहकार्यका लागि, मिलाउनका लागि, तर उहाँको त्यो जुन सक्रियता हुनुपर्ने त्यो सक्रियता देखिएन भन्ने आरोप छ क्या उहाँहरूमाथि चाहिँ, होइन नेतृत्व पङ्क्तिले, संस्थापन पक्षले हो नि त तदारुकता देखाउनु पर्ने, छाती चौडा बनाउनु पर्ने, अलिकति चाहिँ होइन धेरै भनौँ त्यो फ्लेक्सिबल हुनुपर्ने, तर उहाँ हुन सक्नु भएन होइन उहाँहरू।
12: पार्टी सभापति गगन थापाजी मात्र होइन, अरू साथीहरू पनि वार्ता चलाएको छ, पार्टीको चाहिँ उपसभापतिको लेभलमा पार्टीको चाहिँ महामन्त्रीहरूको लेभलमा पनि वार्ताहरू चलिरहेछ। अब वार्ताहरू चल्दाखेरि तपाईँको चाहिँ अब त्यो एउटा ठ्याक्कै निष्कर्ष ननिस्किएको कारणले गर्दाखेरि त्यो वार्ताको मूर्त रूपमा बाहिर नआएको मात्र हो, तर नेपाली काङ्ग्रेस कसरी मिलाएर लाने त्यसको विभिन्न मोरालिटीको बारेमा छलफलहरू भइरहेको छ।
10: तर आधिकारिकताको विषयमा चाहिँ जुन तरिकाले चाहिँ निर्वाचन आयोगले तत्कालीन बेला आधिकारिकता दियो, सर्वोच्चको इजलासले पनि नेपाली कङ्ग्रेस गगन थापा पक्षलाई नै आधिकारिकता प्रदान गर्यो, तर अहिले सर्वोच्चमा जुन किसिमको बहस हुन्छ, पैरवी हुन्छ, फैसला त जे पनि आउन सक्छ नि त, तयार हुनुहुन्छ तपाईँहरू सामना गर्न? जे फैसला हुन्छ त्यो मान्नुहुन्छ? तर कङ्ग्रेसलाई कतै विभाजन गर्ने खेल सुरु भएको त होइन?
12: अरे खेल के सुरु भयो, अब त्यो त परिणाम आएपछि पछाडि बिस्तारै थाहा हुँदै जान्छ, पर्दा खुल्दै जाला। तर अहिले नै आकलनको भएर अनुमानको भएर यसै हो भनेर भन्न मिल्दैन।
10: अब कङ्ग्रेसले चाहिँ अहिलेको समग्र स्थितिलाई कसरी हेर्दैछ, प्रमुख प्रतिपक्षी दलको हिसाबले सरकारका काम कारवाही क्रियाकलाप?
12: अरू सरकारकै काम कारवाही त सरकारको पर्फर्मेन्स त एकदम लो भएर गएको छ. त्यो पर्फर्मेन्स नेपाली काङ्ग्रेस विपक्षी दलको नेताको हैसियत आरोप लगाउने कुरो मात्र होइन, सरकार आफैले स्वीकार गरिसकेको छ जति अपेक्षा गरेको छ डेलिभरी दिन सकेका छैन, जति अपेक्षा गरेर काम गति बढ्न सकेका छैन भन्ने कुरा आफैले स्वीकार गरेका छ. अब त्यसले तपाईँको चाहिँ अहिले अब जस्तो तपाईँको चाहिँ सरकारको पर्फर्मेन्स सबैतिर सुस्थता आएको छ. अब सरकारको पर्फर्मेन्सले आर्थिक क्षेत्रमा पनि सुस्थता आएको छ, सरकारको पर्फर्मेन्सले प्रशासनिक क्षेत्रमा पनि सुस्थता आएको छ. देशको कूटनैतिक नियोगहरू सबै रित्तै छन्. देशको आर्थिक गतिविधि करिब करिब धेरै कमजोर भएर गएको छ. अब व्यावसायिक क्षेत्रले सरकारमाथि पूर्ण विश्वास गर्न सकेका छैन र त्यसैले गर्दा आर्थिक सुस्थता पनि आएको छ. र त्यति मात्र होइन, तपाईँको चाहिँ वैदेशिक लगानीदेखि लिएर सबै कुराहरूको मात्र गर्दै

0: ज्ञान ही नभएको मान्छेलाई ल्याएर चाहिँ संविधान संशोधनको एउटा जुन समिति गठन गर्यो, जुन समितिको पर्फर्मेन्स र जुन समितिको क्रियाकलापमा चाहिँ विश्वास नभएर सबै राजनीतिक पार्टीले त्यो समिति छोडेको परिस्थिति छ। एक किसिमको तपाईँको त्यो समिति एक किसिमको लङ्गडो अवस्थामा पुगेछ, किनभने नेपालको संविधान संशोधन गर्ने अथवा संविधानलाई निर्माण संविधान निर्माणै गर्दाखेरि पनि दुईवटा मोडालिटी हो। एउटा मोडालिटी तपाईँको चाहिँ संविधान निर्माणै गर्दाखेरि पहिला चाहिँ 46 सालको 47 सालको संविधानको घोषणा गर्दाखेरि त्यो संविधान राजनीति सर्वोच्चको तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्याय र लगायत विज्ञहरूको चाहिँ समूहले तयार गरेको संविधान थियो र जसपछि राजनीतिक पार्टीहरूले अनुमोदन गरेर घोषणा गरिहाल्यो। त्यो पछाडिको संविधान 2072 सालमा संविधान सभाबाट चाहिँ संविधान घोषणा गराएको थियो र त्यो संविधान सभाभित्रैबाट चाहिँ त्यो संविधानलाई त्यो भित्रैबाट समिति बनाएर त्यसलाई छलफल गरेर अन्तिममा एउटा चाहिँ विश्वासका आधारमा त्यसलाई घोषणा गरिरहेको थियो। अब अहिले आएर तपाईँको चाहिँ न यो अहिले सरकारले गठन गरेको संविधान संशोधनको जुन सुझाव समिति छ न त्यो विज्ञतामा आधारित छ न त कुनै चाहिँ वैधानिक धारा त्यसै ठिकै छ, त्यस कारणले गर्दाखेरि त्यो त्यसले पनि कुनै परिणाम पाउन सक्ने स्थिति देखाएको छैन। त्यस कारणले गर्दाखेरि समाजको हरेक क्षेत्र चाहिँ असन्तुष्ट असहमति र अत्यन्त अपरिपक्व ढङ्गले सरकार गएको कारणले गर्दाखेरि अहिले सरकार एक किसिमको वास्तवमा भने अपाहिज अवस्थामा देखिन्छ र यदिसम्म कि प्रधानमन्त्री आफैले चाहिँ म एकदम एक्लो भएँ भन्ने बिन्दु पुगेर चाहिँ स्ट्याटस लेखे देखेँ, त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ सरकार अत्यन्त कमजोर छ, सरकार पर्फर्मेन्स छैन र सरकारलाई सरकार तपाईँ एउटा यसले के देखायो भने बहुमत ल्याउँदैमा अथवा ठुलो मेजोरिटी ल्याउँदैमा त्यसले चाहिँ काम गर्न नसक्दो रहेछ, एक दक्षता छैन, अनुभव छैन र सरकारले सहमति ढङ्गले अगाडि चल्न सकेन भने जान सकिन्न भन्ने कुरा चाहिँ अगाडि जान सकिन्न भन्ने कुरा चाहिँ यो सरकारको क्रियाकलापबाट प्रमाणित।
1: तर सरकार त सुशासनको पक्षमा काम गर्दैछ नि त, होइन? उसले दावी गर्दैछ नि त हामी सुशासन ल्याउँछौँ, 5 वर्षसम्म विकास र होइन सुशासनको पक्षमा चाहिँ सरकार दृढ भएर लाग्छ भन्ने छ नि त।
0: के भन्नु,
1: सुशासनका पक्षमा सरकार एकदम एग्रेसिभ भएर लाग्दैछ क्या, उहाँहरूको दावी छ नि त।
0: के पक्षमा?
1: सुशासन, सुशासन, अमन चयन, समृद्धिको पक्षमा।
0: होइन त्यस्तो छैन, अब उहाँको चाहिँ अलिकति एउटा त तपाईँको त्यो अलिकति तपाईँको शासनको मोडालिटी चाहिँ अलिकति बढी निरङ्कुश छ। शासन सरकारले चाहिँ तपाईँको के छ भने आफ्नो प्रायोरिटी के हो भन्ने कुरा नै क्लियरेन्स गर्न सकेन। किन प्रायोरिटी क्लियरेन्स गर्न सकेन भने सरकारले सुरुमा आएर चाहिँ केही काम नपाएजै गरेर चाहिँ सरकारले सबभन्दा ठुलो चाहिँ यो देशको बाधक र देशको समस्याको जड भनेको सुकुम्बासी हो भनेर जुन किसिमको आक्रमक ढङ्गले सुकुम्बासीमाथि चाहिँ लखेट्ने कोसिस गर्यो। त्यो लखेट्ने कोसिसले चाहिँ तब दुईवटा कुरा चाहिँ देखिन्थ्यो, एउटा सरकारले आफ्नो प्राथमिकताको बारेमा ज्ञान एकदम अभाव देखि एक नम्बर कुरो, दोस्रो कुरो नेपालको विपन्न गरिब र तपाईँको चाहिँ पिछडिको समुदायप्रतिको उहाँको उहाँहरूको एउटा नकारात्मक सोच र त्यो त्यो प्रतिको चाहिँ आक्रमक त उहाँहरूको देख्यो। त्यस कारणले गर्दाखेरि सरकारले जुन ढङ्गले चाहिँ काम अगाडि बढाउनु पर्थ्यो, जुन प्राथमिकता साथ काम जानु पर्थ्यो, अहिलेको चाहिँ समस्या भने त आर्थिक सुस्थता चाहिँ अहिलेको समस्या हो नि त। अहिलेको समस्या त विकास निर्माणमा खर्च गर्नु नसक्नु, विकास निर्माण तीव्र गतिमा गर्न नसक्नु अहिलेको समस्या हो। अहिले समस्या भने त बेरोजगारी समस्या हो, तर यो समस्याको मूल जडहरूमा कुनै उहाँहरूले नयाँ किसिमको दृष्टिकोणहरू ल्याउन सक्नु भयो। त्यस कारणले गर्दाखेरि समस्या झन् गहिरिँदै गएको छ, समस्या झन् जटिल भन्दै गएको छ। त्यस कारणले गर्दाखेरि र राजनीतिक मुद्दाहरूमा पनि उहाँहरूको स्पष्ट दृष्टिकोणको अभावमा चाहिँ तपाईँको जातीय मुद्दाहरू, क्षेत्रीय मुद्दाहरू, धार्मिक मुद्दाहरू अहिले बिस्तारै उठ्न थालेका छन्। यसको मूल कारण भनेको चाहिँ राजनीतिक एजेन्डामा क्लियर र राजनीतिक ढङ्गले समाजलाई चाहिँ परिचालन गर्न नसकेको कारणले गर्दाखेरि यो स्थिति आएको।
1: तर अहिले जनताको विश्वास, जनताको भरोसा त यो सरकारप्रति जुन किसिमको महत्त्वकाङ्क्षा छ त्यो त अझै पनि छ नि त, त्यसको ग्राफ त छ नि त अझै पनि, होइन आङ्गेलुजी?
0: अनि त्यो विश्वास जुन फागुन 21 गते जुन जनताले चाहिँ ठुलो मत दायर गराएको हो त्यसमा हामीले चाहिँ अस्वीकार गर्नुपर्ने कुनै कारण छैन र त्यो ठुलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति आएको, किनभने तपाईँको चाहिँ त्यो जनमत त तपाईँ एकैजना खस्किने कुरो थिएन, तर अहिले अहिले अहिले आएर चाहिँ त्यो जनमत खस्किएको कुरा त प्रत्यक्ष होस् परोक्ष होस् राजसभाकै नेताहरूले पनि स्वीकार गरेका छन्, उहाँहरूको चाहिँ सांसदहरूले पार्लियामेन्टमा बिस्तारै त्यो कुरा स्वीकार गर्दै उनीहरू पनि अहिले के तपाईँ सरकारको क्रियाकलाप अलिक कडा टिप्पणी गर्ने ठाउँमा पुगेको देखिन्छ. किनभने राष्ट्रपतिको नेताहरूलाई एउटा त्रास के पहिला भइसक्यो भने सरकारको जुन किसिमको पर्फर्मेन्स छ, हिजो सरकारले एउटा ठुलो मान्छेको चाहिँ महत्त्वाकाङ्क्षा बढाइदियो, सरकारले यो सरकार आएपछि सबै थुक गर्न सकिन्छ, यी जति गल्ती भएको छ जति त्रुटि भएको छ पुरानाहरूले मात्र गराए हुन्, हामी त नयाँ हो पुरानो के अरे गल्ती नगर्ने त्रुटि नगर्ने सबै काम राम्रै राम्रो मात्र गर्छौँ भनेर उहाँहरू आउनुभयो. तर त्यो विश्वासको ग्राफ त अहिले खस्किँदै गएको छ नि त, त्यो खस्किँदै गएको छ भन्ने कुरा त उहाँकै उहाँहरूकै सांसदहरूले उहाँहरूकै नेताहरूले बिस्तारै स्वीकार गरेर अब यसले गर्दा अहिले सरकारको पर्फर्मेन्सले गर्दा अहिले पार्टी र आगामी चुनावहरूमा सङ्कट पर्छ भन्ने आशाका साथ उहाँहरू पनि आफ्नो आफ्नो कुराहरू राख्न थालेको छ.
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नेता आङ्गेलु शेर्पा. आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि.
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ. 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ.
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त.
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5563 53, 98550 77061 र 98550 77053.
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्. प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ. त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ.
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध.
6: पीस होम इन्टरनेट.
1: नेपाली बसमा छौँ. नेपाली बसमा देशका समसामयिक राजनीतिक घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौँ, र नेपाली बसमा विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग बहस र छलफल पनि गर्ने गर्दछौँ. यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाय नजिकको सरकार छ, र त्यो सरकारले जनताका आकांक्षाहरू महत्वाकांक्षाहरूलाई पूरा गर्ने लाइनमा सरकार अगाडि बढिरहेको दावी गरिएको छ. अबको 5 वर्षमा यो देशमा सुशासन कायम गर्ने, अमन चयन कायम गर्नेदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मुलुकलाई एउटा ड्राइभमा लग्ने गरी जुन संकल्प लिएको छ, त्यो संकल्प आज पूरा हुँदैछ त? त्यसको लाइनमा सरकार छ त? यसै विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हामीसँग हुनुहुन्छ. राजीवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
7: हजुर, गुड मर्निङ, धेरै धेरै धन्यवाद.
1: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीचमा अलिकति स्याडो वार जस्तो देखिएको हो, यो बाहिर हेर्दाखेरि यो ऐना जस्तो देखिन्छ क्या, किन हो यो यस्तो भएको?
7: होइन, यसमा यस्तो पार्टी र सरकार बिच नै भयो भन्न चाहिँ सकिँदैन. कतिपय अवस्थामा पार्टीमा रहनुभएका या संसदमा रहनुभएका प्रतिनिधिहरूले अब जनताबाट जे गुनासाहरू आउँछन् त्यसलाई जस्ताको तस्तै राख्दै गर्दाखेर कहीँ कतै अलिक फरक मत राखेको हो कि भन्ने कुरा हो. तर अब त्यो एउटा सार्वभौम संसदले सदनमा राखेको विषय जनताको मुद्दा राख्ने हो, त्यसलाई राख्ने बित्तिकै सरकार र पार्टी बिच दरार आयो भनेर बुझाइराख्न त्यति उपयुक्त हुँदैन.
1: तर सरकारप्रति पार्टीभित्रैबाट असन्तुष्टिका स्वर व्यक्त हुन थाले. प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै असन्तुष्टि पोख्न थाले. सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी अभिव्यक्ति दिन थाल्नुभयो भन्दा कता कता जनताहरू फेरि त्रसित हुँदैछन् क्या. यो किन यो मिलिरहेको छैन, यो सिक्वेन्स किन मिलिरहेको छैन?
7: यस्तो हो, मैले अघि नै भनिसकेँ, कतिपय सांसदहरूले व्यक्तिगत रूपमा आफ्ना धारणाहरू राख्दाखेर जनताले किनभने छिटो डेलिभरी चाहेको हुन्छ, भइदियोस् भन्ने हुन्छ, ग्यासको अभाव नभइदियोस् भन्ने हुन्छ, करका दायराहरू फराकिलो बनाइयोस् तर नलादियोस्, धेरै अत्यावश्यक वस्तुमा करको भार नपकाइयोस् भन्ने आम जनतामा हुन्छ. यो मुद्दा राख्दै गर्दाखेर संसदमा भएका राष्ट्रपाका सांसदहरूले पनि स्वाभाविक रूपमा त्यो जनताको मुद्दालाई प्रतिबिम्बित गर्नुभयो। त्यसपछि सभापतिज्यूले दिनुभएको अभिव्यक्ति त मलाई जहाँसम्म लाग्छ त्यो दरार छ भन्ने अभिव्यक्ति होइन। कतिपय उहाँले स्पष्टसँग भन्नुभएको छ कि घरको स्ट्रक्चर बनाउँदै गर्दा, घर बनाउँदै गर्दा जग खनिन्छ, जग लामो समय खन्न केही समय लाग्छ, त्यो जग खन्दा खै त घरको स्ट्रक्चर देखिएन त भनेर प्रश्न उठ्छन्। तर थोरै समय लाग्छन् घर को स्ट्रक्चर देखिनका लागि। त्यस कारणले हामी सरकारलाई कहाँ थापेर पनि अगाडि लान तयार छौँ भनेर भन्नुको अर्थ भनेको त सरकारलाई हाम्रो साथ छ है भनेर सभापतिज्यूले स्पष्ट राखेको हो भन्ने चाहिँ मलाई लाग्छ।
1: तर अहिले प्रधानमन्त्रीलाई किन एक्लै छोड्नुभयो तपाईँहरूले?
7: होइन, प्रधानमन्त्रीजी एक्लै हुनुहुन्न। कहिलेकाहीँ अब उहाँको त्यो अब एउटा साहित्यिक बिम्बले अब कुन रूपमा उहाँले प्रयोग गर्नुभयो, उहाँले बिम्ब पनि अब किनभने उहाँ आफै एउटा गायक हो, ऱ्यापर हो, त्यस कारणले उहाँले धेरै बिम्बहरूको प्रयोग गर्नुहुन्छ। अब यो बिम्ब उहाँले कुन रूपमा प्रयोग गर्नुभयो भन्ने मलाई लाग्दैन। तर वास्तविकता चाहिँ के हो भने सरकार एक्लो छैन, सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लो हुनुहुन्न, यत्रो दुई तिहाई नजिकका सांसदहरू हुनुहुन्छ। त्यस कारणले उहाँले एक्लो महसुस गर्नुपर्ने वा एक्लो छु भन्नुपर्ने कुनै बाध्यात्मक अवस्था नै छ जस्तो मलाई लाग्छ।
1: तर एउटा प्रश्न के छ भने प्रधानमन्त्री बालेन्द्र शाह सचिनु भयो वा चाहिँ खस्किनु भयो भन्ने प्रश्न छ क्या।
7: फेरि मैले एकपटक यो प्रश्नलाई,
1: प्रधानमन्त्रीजी आज सचिनु भयो वा चाहिँ खस्किनु भयो?
7: प्रधानमन्त्रीजी सकिनु पर्ने काहीँ केही कारणै थिएन, सचिनु पर्ने भन्ने कुरा त के हेर्नुहोस्, मान्छे सचिनुपर्छ कतिपय कुराहरू सधैँभरि आफूले गरिरहेकै मात्रै कुरा आफ्नै स्वभाव मात्रै ठिक हुन् भन्ने हुँदैनन्। कहिलेकाहीँ यो समूहगत नेतृत्व लिने व्यक्तिले चाहिँ समूहले भनेका कुराहरू यसरी नजाउँ फरक तरिकाले जाउँ भनेर भन्यो भने यो चाहिँ सामूहिक नेतृत्व हो नि त एक प्रकारले। त्यस कारणले सचिनु पर्छ कतिपय कुरामा, तर सचिनु पर्ने भन्नको अर्थ त्यत्रो बिग्रिनु भएको भन्ने पनि मलाई लाग्दैन। फेरि मुख्य कुरा मैले तपाईँसँग पहिला पनि मेरो कार्यक्रममा भनेको छु, एउटा कुरा के हुन्छ भने नियत राखेर काम गर्नु र ढङ्ग नपुग्नु कहिलेकाहीँ फरक कुरा हुन्छ। कहिलेकाहीँ काम गर्दै जाँदाखेरि केही कुराहरूमा ढङ्ग नपुग्न सक्छन्, तर त्यो ढङ्ग नपुगेको कुरालाई चाहिँ सुधार्ने कुरा हुन्छ, अघि तपाईँले भने त सुधार्ने कुरा हुन्छ। तर नियत बसै गरेको छ भनेदेखि चाहिँ सकिने बाहेक केही कुरा हुँदैन। यहाँ प्रधानमन्त्रीज्यू या सरकारको टिमले कुनै कुराहरू भएका कमी कमजोरीहरू छन् भने पनि त्यो चाहिँ नियतवश भएको हो भन्ने चाहिँ मलाई लाग्दैन। कहिलेकाहीँ ढङ्ग पुग्दैनन् काम गर्दै जाँदाखेरि, हाम्रा काम गर्ने तौर तरिका, हाम्रो कर्मचारी तन्त्र, सिंहदरबारभित्रका कुराहरू, ती सबै कुराहरूले बिम्बित गर्छ। किनभने कुनै समय तपाईँ हामी आफै हेरौँ न, राप र ताप लिएर बोकेर सिंहदरबार छिरेका प्रचण्ड, उनमा काम गर्ने हुटुटी थिएन र त्यति बेला मजाले थियो उहाँसँग काम गर्ने हुटुटी थियो, तर त्यो सिंहदरबारले कहिलेकाहीँ बाघलाई बिरालो बनाएर फर्काइदिन्छ। तर यसपटक यो सबै इतिहास पढेर आएको नव पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र उहाँका समूहलाई त्यो बिरालो बनेर सिंहदरबारबाट फर्किने छुट्टै छैन।
1: तर एउटा कुरा, अहिले त संसदमा कालो चस्मा लाउन निषेध भयो नि त, होइन? कालो चस्मा खोलियो होइन सबैको, त्यो कालो चस्मा खोल्नुको बिम्ब चाहिँ के हो? संसदमा यसो हिरो भएर टक्क चमेलीको तेल लाएर जाने सांसदहरूलाई त ब्रेक भयो नि त यस्तो हुँदा।
7: होइन, अब यसमा सभामुखजीले केही सोचेरै सम्झेरै उहाँले गर्नुभयो होला एउटा कुरा, त अब सदनभित्रको मर्यादाको कुरालाई पनि उहाँले जोड दिनुभएको होला, किनभने आफ्नै किसिमको मर्यादा हुन्छ सदनको। त्यसको मतलब कालो चस्माले चाहिँ मर्यादा पुरै रूपमा हटाइदिन्छ भन्ने त होइन, तर पनि एउटा व्यवस्थित देख्दा पनि अलिक राम्रो देखियोस्, सभ्य देखियोस् भन्नका लागि पनि, र अब संसद भवन कोठैभित्र बस्दा चाहिँ कालो चस्मा किन लाउने भन्ने पनि एउटा हुनसक्छ। अरू कुरा भनेको यो कालो चस्मा चाहिँ कतिपय मान्यजीवहरूलाई अब यो चस्मा लाएर बसेपछि निदाएको हो कि हेरिरहेको हो कि सदनका गतिविधिलाई निहालिराखेको हो भन्ने कुरा छुट्याउन पनि असहज हुने भएका कारणले गर्दा पनि यो चिजहरू राख्नु भएको होला भन्ने लाग्छ। यो चाहिँ अलिकति यो प्रश्न चाहिँ सभामुखतिरै प्रश्न।
1: तर एउटा कुरा दिए, जस्तो अहिले प्रधानमन्त्रीको विषयमा हामीले बहस गर्दै गर्दाखेरि सुकुम्बासी व्यवस्थापनमा उठ्यो प्रश्न, साम्प्रदायिक दङ्गा नियन्त्रणमा पनि अलिकति ढिलाइ, व्यवहारमा सर्भिस डेलिभरी नभेटिएको कुरा आयो, अध्यादेश मार्फत ऐन संशोधनका विषयमा पनि अलिकति आलोचनै छ, संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तरका विषय, सीमा सम्बन्धी अभिव्यक्तिको विवादका विषय र मेरिटोक्रेसीका विषयमा पनि अहिले त विवाद आउन थाल्यो। राजीव खत्रीजी, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
7: होइन, अब यो जति अहिले तपाईँले यी विषयहरू राख्नुभयो, मैले भने अघि नै भने यी विषय सबै कुराहरू भनेको चाहिँ कुनै योजनाबद्ध तरिकाले घटाइएका प्रोपागान्ड या तपाईँ काण्डहरू होइन। यी भनेका काम गर्दै जाँदा उठेका विभिन्न प्रश्नहरू हुन्। म तपाईँलाई एउटा भनौँ, दङ्गा तराईमा दङ्गा भयो, तराईमा दङ्गा हुँदै गर्दाखेरि यो भनेको कुरा त धार्मिक हिंसा भनेको कुरा तपाईँ हामीले मैले पत्रकारिता गर्दा या तपाईँ हामीले पत्रकारिता गर्दा कतिपय कुराहरू यी चिजलाई जस्तो जस्तै हामी छरपष्ट गर्न सक्दैनौँ. किन छरपष्ट गर्न सक्दैनौँ भने यसले चाहिँ फेरि अर्को ठाउँमा आक्रोशित बनाउँछ या यो चाहिँ बढ्दै जान्छ भन्ने आशय कहीँ न कहीँ हामीले त्यो राखेका हुन्छौँ. यस्ता चिजहरूलाई हामी कहिले काहीँ उदाङ्गो बनाएर देखाउन सक्दैनौँ. त्यस कारणले यसपटक सरकारले जहाँ समस्या भयो त्यहीँ गएर समस्याको समाधान खोज्ने प्रयास गरेको देखिन्छ. तपाईँ नर्मली हेर्नुभयो भने गङ्गा तराईमा जुन ठाउँमा भइरहेको छ त्यसमा गृहमन्त्री पुग्नु सम्भव त मलाई त लाग्दैन. अहिलेसम्म कोही गृहमन्त्री यसरी दङ्गा भइरहेको ठाउँमा आफै पुगेर समस्याको समाधान खोजिरहेको मैले त योभन्दा अगाडि कहीँ कतै देखेको छैन. तपाईँ मिटर ब्याज पीडित मधेसबाट काठमाडौँ हिँडेर आउँदाखेरि यहाँ कयौँ दिन लगाएर काठमाडौँ आइपुग्ने अवस्था हुन्थ्यो. यसपटक गृहमन्त्रीजी आफै जहाँ समस्या छ त्यहीँ पुगेर वार्ता गरेर त्यहाँबाट केही प्रतिनिधिलाई प्लेनमा राखेर काठमाडौँ ल्याएर समस्या समाधान गरेर एक प्रकारले अहिलेलाई समाधान खोज्ने प्रयास भयो. यो सबै कुराले त समस्या जहाँ छ सरकार त्यहाँ छ भन्ने अवस्था बनाएको देख्छु मैले. त मैले अघि नै भने कतिपय कुराहरू चाहिँ काम गर्दै जाँदाखेरि केही चिज
1: एउटा कुरा नि जस्तो पार्टीसँगको छलफल होइन, पार्टीसँगको छलफल, पार्टीसँगको सामिप्यता अनि पार्टी सभापतिसँगका चाहिँ भएन कतिपय विषयका कोर्डिनेसन वा अन्य पङ्क्तिसँगको कोर्डिनेसन त्यो त देखिँदैन नि त. यो त स्पष्ट छ नि त होइन?
7: हो होइन, त्यो त्यो मैले त्यसलाई मैले त्यसलाई गलत भनेको छैन. कतिपय कुराहरू चाहिँ के हुन्छ भने पार्टीले यो सरकार बनेको भनेको त पार्टीकै प्रतिबद्धता पत्र अनुसार नै बनेको सरकार हो नि. त्यो प्रतिबद्धता पत्र घोषणा पत्र भन्नुहोस् तपाईँ, त्यसलाई हेरेर जनताले अनुमोदन गरेर मत दिएर उनीहरूको एजेन्डा ठिक छ है भनेर पठाएको हो. त्यस कारणले सरकार पार्टीले त जहिले पनि के चाहन्छ भने आफ्नो प्रतिबद्धता पत्र अनुसार काम होस् भनेर चाहन्छ. त्यसमा पनि राजसपाको राजसपा पार्टीले त त्यो कुरा खोज्छ नै. त्यो हुँदै गर्दा कहीँ कतै सरकार भड्किने हो कि प्रतिबद्धता पत्र अनुसार जाउँ हामी, जनताको सरकार बन्नुपर्छ, जनता भुइँ मान्छेको सरकार बन्न सक्नुपर्छ, भुइँ मान्छेले यो मेरो सरकार हो भनेर प्रत्याभूति गर्न सक्नुपर्छ भनेर पार्टीले त्यो अपेक्षा राख्नु गलत होइन. र सरकार कहिले काहीँ मैले अघि नै भने नि यो सरकार यो सिंहको सवार हो कि यो राज्य सत्ता सञ्चालन गर्ने भन्ने कुरा यो त्यहाँ बस्ने मान्छेलाई कहिले काहीँ तल के भइरहेको छ भन्ने कुरा थाहा नहुनसक्छ, जानकारी नहुनसक्छ. त्यो जानकारी गराउने काम चाहिँ पार्टीले लिने हो. त्यस कारणले पार्टी र सरकारबीच पार्टीले कुनै कुरा जनतासँगको सहभागितामा मन्त्रीहरूलाई खोजिराख्दा या भेटघाटमा त्यो अपेक्षा पार्टीले खोजिराख्नु भनेको कुरा चाहिँ हामी सही लाइनमा जाउँ है, सही लाइनै हुनुपर्छ है भनेर त्यो गदगद आएको. त्यसले त्यसको अर्थ के भने दुईटामा समस्या आयो भन्ने मलाई बुझा लाग्दैन. हिजो मात्रै पनि प्रधानमन्त्री र पार्टी सभापति बिच भेटघाट भएको छ, उहाँहरूले यिनै विषयहरूमा छलफल गर्नुभएको छ. त्यस कारणले गर्दाखेरि मलाई लाग्दैन पार्टी र ऊ बिच विवाद, तर अन्तर सङ्घर्ष व्यक्ति व्यक्ति बिचका सङ्घर्षहरू भन्ने स्वाभाविक रूपमा रहन्छन्, किनभने हामी परिवारभित्रै त दाजुभाइ छोराछोरी बिच एक प्रकारका आफ्ना आकाङ्क्षा हुन्छन्, अन्तर सङ्घर्ष रहन्छन्, यत्रो पार्टी हो यो स्वाभाविक हुन्छ.
1: अब एउटा कुरा जाँदा जाँदा के बताइदिनुहोस् भने कुनै बेला केपी शर्मा ओलीले घर घरमा ग्यास पाइप जोडिदिन्छु भनेर महत्त्वकांक्षा देखाउनुहुन्थ्यो, अहिलेको सरकारले त घर घरमा घरैसम्म सिलिन्डरै पुर्यायो भन्ने खालको आलोचना आउँदैछ क्या, यो किन व्यवस्था हुन सकेन?
7: होइन, अब यसलाई यसलाई दुई तिन तरिकाले हेर्नुपर्छ. एउटा चिज चाहिँ के भन्नुहुन्छ भने हिजो घर घरमा ग्यासको पाइप पुर्याइदिएको थियो भने आज यो समस्या आउँदै आउँदैन थियो होला सायद, होइन? अब हुन त अब पाइपमा ग्यास नजान नि सक्थ्यो होला हुन त. तर मुख्य कुरा चाहिँ के
1: भन्नु,
7: अहिले अहिले सिलिन्डर किन घर घर यो सिलिन्डर ग्यासको समस्या किन भयो भन्ने तर्फ हामीले सूक्ष्म रूपमा नि हेर्नुपर्छ. कहिलेकाहीँ सरकारले ग्यासमा दिएको आफ्नो स्वाभाविक रूपमा रहन्छ, किनभने जनताले चाहने भनेको त किन्तु परन्तु केही नभनिकन ग्यास चाहिने हो नि त. डेलिभरी भनेको त ग्यास घरमा सिलिन्डर पर्याप्त हुनु पर्यो, कुरा यति हो. त्यसमा दुई मात्र होइन, एउटा चिज चाहिँ के भन्नुहुन्छ भने तपाईँ हामीले बुझ्नुपर्ने कुरा के भने जुन दिन सरकारले ग्यास फुल सिलिन्डर ग्यास दिने निर्णय गर्यो त्यस पछाडि अहिले त तपाईँ पछिल्लो समय यो भूकम्प पछाडिका समयलाई तपाईँले हेर्नुभयो, नाकाबन्दी पछाडिका समयलाई हेर्नुभयो भने हरेक व्यक्तिको घरमा कम्तीमा दुईदेखि चार पाँच छवटा ग्यास सिलिन्डर छन्. अब फुल सिलिन्डर ग्यास दिन थालेपछि सबैले एकैचोटि ग्यास भर्न लगिदिइसकेपछि काहीँ न काहीँ त्यो जुन तरिकाले सामान्य तरिकाले आपूर्ति भइरहेको हुन्छ, यतिले पुग्छ भनेर आपूर्ति भइरहेको हुन्छ, त्यो चिजमा काहीँ ब्रेक लागेकै हो. तर अब यसबाट पाठ चाहिँ सिक्नुपर्ने कुरा के हो भने हामीले ग्यास यता यस्ता अत्यावश्यक वस्तुहरूमा चाहिँ भण्डारण जसरी जनताले घरमा भण्डारण गर्न सक्छन् भन्ने हुन्छ भनेदेखि सरकारले पनि भण्डारण हाम्रो ग्यास सुरक्षित गर्ने इन्धन सुरक्षित गर्नेतर्फ लाग्नुपर्छ भन्ने लाग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु राजीवजी, नमस्कार।
7: हस्
1: हस् हस्, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री आदरणीय स्वतन्त्र नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल।

0: क्लॉक अहिले 7 बजे को छ।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अगाडि बढेको हो। करिब रु 17.86 करोड़ लागतमा 25 मेगावाट विद्युत प्रवाह हुने गरी शारदा एन सुम्निमा भिसान जेबीले काम अगाडि बढाएको हो। अहिले भएको भूमिगत विद्युतीकरणमा पटक पटक समस्या आएपछि पुनः नयाँ भूमिगत विद्युतीकरण गर्न लागि विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ। पहिलाको भूमिगत विद्युतीकरणमा राखिएको तार 8 मेगावाटको हुँदा समय समयमा समस्या आउने गरेको कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले बताउनुभयो। उहाँका अनुसार पुरानो ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको हो। चितवन राष्ट्रिय निकुञ्जको अन्तर्गत माडीको बनकटादेखि कसरासम्मको सुविधा प्राप्त बाटोको दुवैतर्फ झाडी फाड्न सुरु भएको छ। सड़क डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिबारदेखि झाडी फाड्न सुरु भएको हो। अग्ला अग्ला झाडीका कारण सड़क छेउमा जंगली जनावरहरू आउजाउत गर्ने तथा सर्वसाधारणलाई हिण्डुलमा समेत बाधा हुने भएकाले मानव र जनावर दुवैको सुरक्षालाई ध्यानमा राखी सो अभियान सुरु गरिएको माडी नगर प्रमुख तारा कुमारी काशी महतोले बताउनुभयो। सड़क डिभिजनकै सहयोगमा अब तत्कालै निकुञ्जभित्र को सड़क मरम्मत कार्य पनि शुरू हुने नगर प्रमुख महतोले जनाउनुभयो। डिभिजनले ग्रेडर र रोलर प्रयोग गरी हुलाकी सड़क मरम्मत गर्ने गरेको छ। चितवन प्रहरीले विभिन्न स्थानबाट लागु औषध सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरनी र भरतपुरका छुट्टा छुट्टै घटनामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा खैरनी नगरपालिका 9 सुर्तनीबाट साउन 15 गते 30 वर्षीय सुरज चौधरी पक्राउ परेका छन्। उनको साथबाट ड्रामा डोल 250 पीस बरामद भएको प्रहरीले जनाएको छ। यस्तै सोही ठाउँका 28 वर्षीय विशाल चौधरी र 26 वर्षीय सुभाष चौधरीलाई प्रहरीले साउन 22 गते पक्राउ गरेको हो। उनीहरूको साथबाट पनि ड्रामा डोल 345 पीस र 50 ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो। यता भरतपुर महानगरपालिका 2 पोखरा बस पार्कबाट पनि साउन 22 गते उदयपुरको मगरखोला घर बताउने 32 वर्षीय दिनेश परियार पक्राउ परेका छन्। उनको साथबाट डाइजोपाम 32 पीस, नोफ्रिन 32 पीस र फेनारागन 32 पीस गरी 96 पीस लागु औषध ना 65 प 13 37 नम्बरको स्कुटर र 65,700 नगद रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ। सोही दिन भरतपुर महानगरपालिका 15 खैरनी नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 25 शुक्रनगर बस्ने 22 वर्षीय दिनेश लामालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट ड्रामाडोल 60 पीस बरामद भएको जनाइएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरू विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा ₹1,09,17,000 राजस्व संकलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री काउन्टर अटोमेसन पार्सल तथा रोयल्टी जस्ता विभिन्न सेवा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो। कार्यालय प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा संकलित कुल राजस्व मध्ये हुलाक टिकट बिक्रीबाट ₹58,72,000 तथा काउन्टर अटोमेसन पार्सल र रोयल्टी जस्ता अन्य सेवा शुल्कबाट ₹50,44,000 संकलन भएको हो। चितवनका युवा उद्यमी तथा वैष्णवका सञ्चालक कृष्ण सापकोटा नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय गभर्निङ काउन्सिलको द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। काठमाडौँ स्थित सोल्टी होटलमा 2083 साउन 23 गते सम्पन्न नेपाल युवा उद्यमी मञ्चको राष्ट्रिय साधारण सभाबाट सापकोटा द्वितीय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। बिमारीसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम चितवन युवा भेला सम्पन्न भएको छ। शनिबार हाकिमचोक स्थित सीएनटी होटलमा आयोजित कार्यक्रममा युवाहरूलाई सामाजिक सेवामा सक्रिय हुन आह्वान गरिएको थियो। कार्यक्रमको अध्यक्षता बिमारीसी लास व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष विजय जङ बस्नेतले गर्नुभएको थियो। नगरपालिका 10 किरणटारमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविरबाट 500 भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन्। विशेष गरी विपन्न चेपाङ तथा तामाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
राष्ट्रिय खबरहरू संघीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने सांसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गर्नुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली पार्टीको आन्तरिक जीवन र न्यायालयको पछिल्लो आदेशबारे आक्रामक अभिव्यक्ति दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकले शुरूमा सभापति थापाले वर्तमान सरकारको कार्यशैली र पार्टीभित्रको आन्तरिक अवस्थाप्रति कडा आलोचना गर्दै आगामी 15 महाधिवेशन र न्यायिक प्रक्रियाबारे आफ्नो अडान सार्वजनिक गर्नुभएको हो। नरेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग भेटघाट गर्ने भएका छन्। सामूहिक रूपमा एकपटक सबैसँग भेट गरिसक्नुभएका उहाँले अब भने एक्लै एक्लै भेटघाट गर्न थाल्नुभएको हो। यसअघि प्रधानमन्त्री बालिनले विदेशी राजदूतसँग छुट्टा छुट्टै भेट गर्न अस्वीकार गर्दै आउनुभएको थियो। सोमबारदेखि उहाँले विभिन्न देशका राजदूतसँग छुट्टा छुट्टै भेट गर्दै आउनुभएको छ। सार्वजनिक खरिद प्रक्रियामा पत्रदाताहरूको मन्जुरी बिना म्याद थप गर्ने र सोही आधारमा धरौटी जफत गर्ने कार्यलाई स्वेच्छाचारी र गैर कानूनी हुने ठहर गरेको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीबीच झण्डै 14 वर्षदेखि जारी विवादको अन्तिम किनारा लगाउँदै सर्वोच्चले उक्त फैसला गरेको हो। तत्कालीन प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश निरपधोष निरौलाको संयुक्त इजलासले टेलिकमलाई जफत गरिएको 45 लाख रुपियाँ धरौटी र थप 1 लाख रुपियाँ क्षतिपूर्ति गरी कुल 46 लाख रुपियाँ फिर्ता गर्न आदेश दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले आगामी भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। जनउत्तरदायी पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागि राजसपाले जनाएको छ। राजसपाका अनुसार कार्यक्रम अन्तर्गत सरकारमा सहभागी पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। यस मार्फत नागरिकका समस्या गुनासा अपेक्षा र सुझावलाई राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म जोड्ने लक्ष्य राखिएको छ।

0: निष्पक्ष
1: सधैं निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: जानकार ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ। ध्रुवलालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार।
2: अहिले पछिल्लो समय सरकारबाट न्यायले त्रसित भएको हो कि न्यायालयबाट सरकार त्रसित भएको हो?
3: यो दुईटै कुराहरू छ समानान्तर हिसाबमा। मैले निष्पक्ष रूपमा कानुनको विद्यार्थीको रूपमा भन्नुपर्दा सरकारको गतिविधि हेर्दाखेरि पनि सरकार सरकार जस्तो ढङ्गले चलाएको छैन र न्यायपालिका त मैले वर्षौँ अगाडिदेखि म विदेशमै छँदादेखि पनि यो राजनीतिक कब्जामा गएको छ भनेर लेख्ने बोल्ने मान्छे हुँ। न्यायपालिकाले पनि जस्तो किसिमको आफू हुनुपर्ने हो त्यसरी आफूलाई सञ्चालन गर्न नसकेको अवस्था हो। यसका बर्गेल्तै उदाहरणहरू हामीसित छन्।
2: जस्तो न्यायपालिका किन यस्तो अवस्थामा आइपुग्यो अहिले?
3: यो अवस्थामा आइपुग्ने कुरालाई आम नेपालीहरूले जान्नुपर्ने हो भने न्यायपालिकामा न्याय परिषदले नियुक्ति गर्छ, सिफारिस गर्छ होइन त, संवैधानिक परिषद हो त्यो। न्याय परिषद नबन्दै 11-11 जना न्यायाधीशहरू कल्याण श्रेष्ठहरूको पालामा नियुक्ति हुँदाखेरि पनि न्याय क्षेत्रका मान्छेहरू नबोलेको, वकिलहरू नबोलेको, बुद्धिजीवीहरू नबोलेको, आम नागरिकहरूले थाहै पाउन नसकेको यथार्थता हो। त्यसकारण त्यसरी नै न्यायाधीशहरू नियुक्ति हुँदै आए अनि फेरि न्याय परिषदबाट नियुक्त हुनुपर्ने कुरा गरिँदाखेरि न्याय परिषदको आज मिटिङ हुन सक्दैन भनेर मिटिङ हुने दिनलाई पन्छाएर त्यसको राति मध्यरातमा क्वार्टरमा सुशीला कार्कीले 80 जना न्यायाधीशहरूलाई रमेश लेखक र वर्षमान पुनको रोभरमा नियुक्ति गरेको अवस्था हो। यसरी नै यो न्यायाधीशहरू नियुक्ति भइसके पछाडि अदालत विकृत भएर गएको हो। अदालतलाई वास्तवमा न्यायाधीशहरूले नियुक्ति गर्ने निकायहरूले सबैले अपमान गरिराखेका छन्। स्थिति यस्तो
2: होइन भनेपछि अब न्यायालयप्रति त सबैको विश्वास हुनुपर्छ, भरोसा हुनुपर्छ होइन? मान्छे अन्तिम पटक जाने भनेको न्यायालयमै हो हरेक उसको लागि होइन? तर चाहिँ न्यायालयलाई कमजोर बनाउने खेल हुँदैछ कि न्यायालय आफै आफ्नै कारणले पनि कमजोर हुँदैछ आज? तर खबरदार यस्तो चाहिँ हुनु हुँदैन है भनेर न्यायालय माथि आउनु ठड्याइन्छ क्या, आउनु तेर्स्याइन्छ क्या होइन? त्यसलाई विश्वास मान्ने कि होइन, न्यायालयप्रतिको विश्वास मान्ने कि त्यसलाई चाहिँ न्यायालयप्रतिको चाहिँ होइन त्यो अविश्वास भन्ने कि त्यसलाई यो प्रक्रियाले गर्दाखेरि त आम नागरिकमा एक किसिमको त होइन त्यो भावना त जागृत भएको छ नि त। हो न्यायालय के हुँदैछ
3: होइन? अवश्य पनि अदालत अदालत रहेन भने त्यो देशको प्रणाली जतिसुकै राम्रो भए पनि त्यसलाई राम्रो मानिँदैन है, राजनीतिक प्रणाली नै। त्यसकारण अदालत जब अदालतलाई विभिन्न राजनीतिक प्रणालीमा विश्वास गर्ने राजनीतिक दलहरूले आफ्नो बनाउने प्रयास गर्छन् र अदालतको त्यो एउटा न्यायिक मर्यादा भङ्ग हुन्छ, गराइन्छ, त्यसपछि वास्तवमा देश अधोगतितिर जान्छ। अहिले तपाईँले एउटा गम्भीर कुरा उठाउनुभयो, किन प्रश्न उठाइन्छ आदि इत्यादि। अहिले त हेर्नुहोस्, हिजो पनि ठुला दलले मिलेर आफ्ना मान्छेहरू नियुक्ति गरे अनि त्यति बेला मुद्दै चल्दाखेरि पनि प्रतिशोध भयो आदि इत्यादि भयो भन्ने कुराहरू हुन्थे, उनीहरूले प्रतिशोध गरेका पनि थिए। अनि प्रतिशोध मात्रै होइन, पक्षपातपूर्ण तरिकाले, जस्तो तपाईँ सहकारी केसलाई लिनुहोस् न, काँग्रेसका कोही मान्छे पक्राउ परे जसले करोडौँ सहकारीहरूको धन सम्पत्ति लुटेको छ, मन्त्री भइसकेको मान्छेहरू कसैलाई पक्राउ गरे, एमालेको पक्राउ पऱ्यो परेन नि, माओवादी तापरपा कसैलाई पनि पक्राउ गरिएन, अनि राष्ट्रपाका नेताहरूलाई मुद्दा चलाइयो, त्यो चलाउनु पर्ने थियो होला, तर त्यो प्रतिशोध त देखियो नि, उसलाई मात्रै किन त्यो कुरा हो। अब उसलाई मात्रै चलिसके पछाडि फेरि अहिले के भयो, एउटा शक्तिमा आइसकेको राष्ट्रपा वा अहिलेको दल सरकार बनाउने दलले अहिले न्यायपालिकालाई नै ध्वस्त गर्ने गरिकन महान्याधिवक्ता कार्यालयलाई प्रभावमा पारेर महान्याधिवक्ताले संशोधन गर्ने नाममा मुद्दा फिर्ता लिएको छ। न्याय प्रणाली नै ध्वस्त, न्यायशास्त्र नै ध्वस्त पारिएको छ। यो वास्तवमा समस्या के हो भने गुडी मरी भन्दा काल पल्केको कुरामा चिन्ता हो। भोलि कुनै शक्तिमा आउने राजनीतिक दलले फेरि पनि त्यसै गर्यो भने के हुन्छ? फिर्ता लिन पाइँदैन, संशोधन गर्न पाइन्छ, फिर्ता लिन पाइँदैन, गलत छ।
2: अभियोग फिर्ता लिए हैन नि,
3: डाडै गलत
2: अभियोग संशोधन भएको हो नि त हैन, यो फिर्ता लिए हैन नि त,
3: यो फिर्ता यो संशोधन गरेर

0: कफी त लिएको छ दुईटा मुद्दाहरू
1: सम्पत्ति
0: गलत भएको छ यसो मुद्दै अदालतले गलत व्याख्या गरेको छ म सिधै भन्न सक्छु
1: अभियोग फिर्ता होइन अभियोग संशोधन हो भन्ने कुरा आइरहेछ
0: के नो नो नो फिर्ता नै लिएको छ दुईटा मुद्दाहरूमा सङ्गठित अपराधमा र सहकारीमा
1: लोकतान्त्रिक स्थिति होइन यो अहिलेको देशमा
0: चाहिँ
1: उसले हस्तक्षेप गर्दैछ आज न्यायपालिकामा त्यसो भए
0: न्यायपालिकामा हस्तक्षेप भएको छ म तपाईँलाई भन्छु सुन्नुहोस् है भूमि सम्बन्धी आयोग पहिलाको गठबन्धन सरकारले गठन गरेको थियो त्यो आयोगले आफ्नो मान्छेलाई जग्गा बाँड्ने काम भएको थियो सरकारले जग्गा बाँड्नु मिल्छ नभएकाहरूले दिनुपर्छ समस्या समाधानको हेतु तर काङ्ग्रेस कम्युनिस्ट माओवादीहरूले आफ्ना तरिकाले आफ्ना मान्छेहरूलाई दिन नहुने जग्गा कानुनले वर्जित गरेका जग्गाहरू बाँडिएको अवस्थामा अन्तरिम कालमा मैले सुशीलालाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने मान्छे हो म संस्थागत रूपमा उसलाई जेएनजी आन्दोलन पूर्व नै हामीले भ्रष्टाचारको मुद्दा दायर गरेका थियौँ त्यो मान्छेलाई प्रधानमन्त्री बनाएपछि उसले गरेको एउटै मात्रै राम्रो काम के थियो भने गठबन्धन कालमा गठन गरिएको भूमि आयोग उसले बदल गरेको थियो भूमि आयोगलाई भङ्ग गरिसके पछाडि आयोगका पदाधिकारीले मुद्दा गरेपछि फेरि त्यो आयोग पुनर्जीवित भयो पुनर्जीवित भइसके पछाडि होइन अब त देशै सिद्धिने भयो भनेर कोही सरकारी स्तरकै सचिव लेभलको मान्छेले मलाई सूचना गरिसकेपछि मैले त्यो मुद्दा उठाएको छु मुद्दा लगेपछि अल्पकालीन आदेश भएको छ अल्पकालीन आदेशले स्ट्याटस कोमा राखेको केही नगर है भनेर तर यो सरकारले तुरुन्तै फेरि त्यो सरकार सर्वोच्च अदालतले स्थापित गरेको भूमि आयोग जो आफैमा ठिक थिएन तर पनि मुद्दै परिसकेपछि मुद्दाको रूपमा हेरिने कुरा भइसके पछाडि भूमि आयोगको नाममा कसैलाई नियुक्ति गर्नु भएन कुनै जग्गा जमिनहरू बाँडिनु हुँदैन सरकारले केही पनि गर्नुहुन्न आयोगले पनि केही पनि गर्नुहुन्न भन्ने सेन्समा अल्पकालीन आदेश जारी भएपछि त्यो अल्पकालीन आदेशले जे जे नगर भन्यो सबै अहिलेको सरकारले गरेको छ र पद्मनिधि सोती जस्तो भ्रष्ट मान्छे जसले ललिता निवासको सूत्रधारको रूपमा काम गरे जग्गा अवचलन गर्ने काममा त्यसको हामीले अस्ति भर्खर 6 महिना लगाएर मिसिन प्रमाणहरू कलेक्सन गरेका छौँ है त्यस्तो मान्छेलाई नियुक्त गरिएको छ र अहिले सिडिओलाई अधिकार दिएर जग्गाहरू बाँडिएको छ वास्तवमा गलत काम भएको छ र यो विवादले सम्भवतः प्रधानमन्त्री राष्ट्रपति सम्भवतः प्रधान न्यायाधीशलाई पनि हामीले मानहानीमा मुद्दा गर्ने कुरामा हामी वर्कआउट गर्छौँ
1: अहिले न्यायपालिकामा त्रास छ नि त यो त के अरे न्यायाधीशहरूलाई महाभियोग लगाउने त्यो प्रस्ताव गर्ने भन्ने खालका पनि कुराहरू सुनिएका छन् त्यो सम्भव छ अहिले यो सरकारले
0: गर्नु पर्दैन नि सन्जी उहाँहरू सरकारले काम गर्ने हो भनेदेखि त हाम्रो अभियान सत्य र न्यायको खोजी अभियानले जे जस्तो मुद्दाहरूको हिजोको कालदेखि उठान गरेको छ हिजोका सरकारहरू भ्रष्ट थिए त्यसकारण त्यो भ्रष्ट सरकारले मुद्दाहरू दायर गर्नुपर्ने चलाउनु पर्ने निकायमा बसेका मान्छेहरूले आफै भ्रष्ट भएका कारणले मुद्दा चलाएन भन्ने हामी लड्दै रह्यौँ त्यो मुद्दा अझै पनि दर्ता छ सबै ठुला ठुला पदी हैसियतमा राष्ट्रपतिदेखि प्रधान न्यायाधीशहरू समेतका विरुद्धमा त्यो मुद्दा किन चलाइँदैन त्यो मुद्दा खेम बमको विरुद्धमा खेम बमको पक्षमा वा ध्रुवलालको पक्षमा छ यसको यसलाई जिता भनेको मुद्दा होइन नि राष्ट्र लुटिएको राष्ट्र द्रोहन गरिएको मुद्दामा यो राष्ट्रद्रोहीहरूलाई भ्रष्टाचारीहरूलाई मुद्दा गर्नुपर्छ भनेर हामीले कानुन बमोजिम दर्ता भएको मुद्दा हिजो थाती बसेको मुद्दा आजको सरकारले किन चलाउँदैन किन चलाउँदैन यो हो नि
1: अनि न्यायाधीशलाई चाहिँ त्रासमा राखे हो सरकारले
0: देखिन्छ त्यस्तै देखिन्छ त्यसकारण अहिले हामीले यसरी हेर्दाखेरि के बुझिन्छ भने महाभियोगको हाउबुझी हल्ला किन गर्नु परेको छ मैले अस्ति भर्खर एउटा भिडियो क्लिप बनाएर पनि उहाँहरूलाई पनि पठाइदिएको छु सरकार निकायका मान्छेले हेरेका छन् त्यो हामी त निष्पक्ष ढङ्गले जसले गल्ती गरेको छ उसलाई कानुन बमोजिम प्रहार गर्छौँ कानुन बमोजिम है हामीले कसैलाई पनि बाँकी राख्दैनौँ कति बहालवाला प्रधान न्यायाधीशहरू होस् जोसुकै होस् हामीले पहिलादेखि त्यो गरेका छौँ त्यो किनभने न्यायाधीशको आदेश फैसलाको नाममा देश लुक्न पाइँदैन देश बेच्न पनि पाइँदैन देशका जग्गा जमिन सम्पदाहरू कोही माफियाहरूको नाममा दर्ता गर्न पनि पाइँदैन हामी त्यसरी लडिराखेका छौँ त्यो लडेका मुद्दाहरू कानुन बमोजिम दर्ता भएका मुद्दाहरू अख्तियारमा छन् अदालतमा छन् मालपोत कार्यालयमा सिडिओ कार्यालयमा जताततै छन् किन त्यसलाई कारवाहीमा बढाइँदैन हाम्रो प्रश्न अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाहलाई किन तपाईँहरू त्यो गर्नुहुन्न हामीलाई बोलाउनुहोस् न तपाईँले नबुझ्नु भएको हो तपाईँका कानुन व्यवसायहरूले सल्लाहकारहरूले सल्लाह दिन नजानेको नसकेको वा नचाहेको हो हामीलाई सोधे हुन्छ नि प्रमाण दिएर आउँछौँ नि हामी
1: अहिले एउटा कुरा के वरिष्ठ अधिवक्ताज्यू, एउटा कुरा के बताइदिनुहोस् भने अब नेपाली कङ्ग्रेसको यो पुनरावलोकनमा गयो होइन, सर्वोच्चको चाहिँ पूर्ण इजलासमा चाहिँ यो मुद्दा फेरि गयो, एकपटक फर्चुट भइसकेको थियो होइन, त्यसलाई फैसला सुनाइसकेका थियो, फेरि यो पुनरावलोकनमा गयो वा चाहिँ यो इजलासमा गयो, अब यो के हुन्छ, यो के प्रक्रिया मार्फत गयो?
0: अब यस्तो, म त्यति बेला म काङ्ग्रेसलाई गाली गर्दा गर्दै पनि एउटा के हो यो कानुन मिचिएको हो भन्ने पक्षमा मैले पनि चासो राखेको मुद्दा थियो त्यो होइन। अदालतले गगन थापाको पक्षलाई जितायो त्यति बेला, अन्तरिम आदेश जारी भएन अनि त्यसपछि फैसला पनि उसको पक्षमा गयो होइन। र यो पुनरावलोकन गर्ने सामान्य प्रक्रिया हो, अदालतको बेन्च इजलासबाट भएको फैसलामा कानुनी त्रुटि छ भन्ने पक्षलाई लाग्यो वा कानुन मिचिएको छ मलाई अन्याय भयो भन्ने लाग्यो भने त्यो पुनरावलोकनको लागि जान पाइन्छ, त्यो सामान्य प्रक्रिया हो होइन। त्यो प्रक्रिया अवलम्बन गरेर अदालत समक्ष जाँदाखेरि अहिलेको सर्वोच्च अदालतका मान्य न्यायाधीशज्यूहरूले त्यसलाई पुनरावलोकनको निशा दिएको अवस्था छ।
1: संवैधानिक प्रक्रिया अन्तर्गतकै कानुनी प्रक्रिया नै हो,
0: संवैधानिक कानुनी प्रक्रिया नै हो, त्यसमा कुनै पनि आपत्तिजनक काम
1: रिओपन भयो मुद्दा,
0: त्यो रिओपन भयो भन्नाले त्यो फैसला ठिक छ कि छैन जाँच्ने हो। त्यो जाँच्दाखेरि सम्भवतः गलत भएको देखिएको अवस्थामा पुनरावलोकनको निशा दिन्छ, अनुमति दिन्छ।
1: ए गलत भएको देखियो तर त्यहाँ व्याख्यामा त त्यो भनिया छैन नि त होइन, गलत देखिएको तथ्य
0: प्रमाण अहिले त्यहाँ भनिन्छ यो यसमा यस्तो यस्तो देखिएको हुनाले निशा दिएको छ भनेर भनिन्छ। त्यहाँ यो कुराको व्याख्यात्मक त्रुटि वा यस्तो व्याख्या गरिनुपर्ने अवस्था भएको हुनाले निशा अनुमति दिएको प्रदान गरिएको छ भनिन्छ। त्यो भनेको नै के हो भने पहिलाको आदेशमा प्रश्न चिन्ह छ, त्यो मिलेको छैन भन्ने कुरा देखिन्छ। अब यो यसकारणले मिलेको छ भन्ने वा मिलेको छैन भन्ने कुरामा बहस हुन्छ नि त, अनि त्यसपछि फेरि सुनवाई हुँदाखेरि त्यसको निर्णय हुने हो। सम्भवतः त्यो निवेदकहरूले त्यसलाई आधा जितेको मानिन्छ,
1: ए निवेदन दिनेहरूले मलाई लाग्छ
0: अहिलेको राजनीतिलाई यो परिस्थिति परिवेशलाई हेर्दाखेरि सम्भवतः त्यो मुद्दा उल्टिने हो कि त्यो अदालतले विचार गर्ने कुरा हो, हामीले बोल्न मिल्दैन।
1: तर भनेपछि जसरी चाहिँ त्यो पुनरावलोकन भयो, पुनरावलोकन हुनु भनेकै केही चाहिँ कैफियत देखेर पुनरावलोकन गरियो
0: हो, नत्र भने नदेखिको अवस्थामा त पुनरावलोकनको निशा नै प्राप्त हुँदैन।
1: तर चाहिँ अब नेपाली कङ्ग्रेसले त आफ्नो बहुमत सदस्यहरूले वैधानिकता वैधानिक अनुसार चाहिँ विशेष महाधिवेशन गरे हो नि त होइन,
0: त्यो गरेको दुवैको दाबी त्यो छ। मैले के प्रश्न देख्छु भने त्यो मुद्दालाई मैले अध्ययन गर्दाखेरि त्यो दाबीमा यस्तो यस्तो भएको थियो यसकारण भनेर उजुरी परिसकेपछि निर्वाचन आयोगले भयानक ठुलो बदमासी गरेका छ। निर्वाचन आयोगलाई संविधान सम्मत तरिकाले हेर्ने हो भने सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने अवस्था, त्यस्तो अवस्थामा निर्वाचन आयोगले त्यो कानुनले जति समय दिएर पर्खिनुपर्ने र त्यसमा फैसला गर्नुपर्ने हो त्यो नगरिकन त्यो हठात इमिडिएटली गरेको छ, एकदमै दूषित तरिकाले गरेको छ।
1: तर एउटा कुरा चाहिँ जस्तो अब दोषी प्रमाण तथ्यहरू त हिजोकै नजिएर सबै हेरिएला नि त होइन, अहिलेको फैसलामा पनि वा अहिलेको आदेशमा पनि हिजो जे जे प्रक्रिया भएको त्यो त सबै हेरिन्छ होइन,
0: सबै हेरिन्छ नि त, हेरिन्छ तथ्य प्रमाणहरू अवस्थाहरू सबै कुराहरू मिल्नु पर्यो नि त। फेरि अदालतले यो मुद्दामा यस्तो नजिर बनाएको छ भन्दैमा हुँदैन, त्यो मुद्दाको विषयवस्तु के छ होइन, पृष्ठभूमि के छ, कुन अवस्थामा त्यो मुद्दाको सिर्जना भयो, कस्तो किसिमको व्याख्या भयो, अहिलेको मुद्दाको अवस्था त्यस्तो छ कि छैन, ठ्याक्कै मिल्छ कि मिल्दैन, त्यो हुन्छ नजिर हो भन्दैमा त्यो सबै ठाउँमा त्यो प्यानिसियाको रूपमा लागू हुँदैन।
1: अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बिच स्याडो वार चल्या हो त्यस्तो लाग्दैछ यहाँलाई, स्थिति युद्ध जस्तो?
0: मैले त सिधै सुरुमै एउटै तरवार बयानमा दुईटा तरवार पसेको छ, यो तरवारमा टक्राव रहन्छ र दुईटै तरवार भुत्कियो भने म्यान पनि काम नलाग्ने तरवार पनि काम नलाग्ने हुनसक्छ, म त पोस्टै गरेको छु धेरै अगाडि।
1: तर सरकारप्रति पार्टीभित्रै असन्तुष्टिका स्वरहरू व्यक्त हुन थाले, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्ने होइन असन्तुष्टि पोखेको, सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी दिएको अभिव्यक्ति, यसो हेर्दा यो दुई तिहाईको पनि के हो यो अवस्था अहिले?
0: उहाँहरूलाई त दोष पनि लाग्दैन, हामीलाई दोष देखाइदियो भने यिनीहरूले त मुद्दै दर्ता गरेर रहेछ त उजुरी, एघार एघारजना डार फाइलको केसमा मैले त्यहाँ उजुरी दर्ता गरेर छु। हिजो यो हिजोको प्रतिनिधि सभा भएको अवस्थामा, सरकार गठबन्धन सरकार भएको अवस्थामा है, त्यो मुद्दा त संसदीय सचिवालयमा दर्ता नै छ नि, सबै राजनीतिक दलहरूले त्यसको बदार्थ छ, राष्ट्रपाललाई पनि छ, उहाँहरू किन हत्या?
1: यो नियुक्ति प्रक्रिया छ नि, यो नियुक्ति प्रक्रियामा मेरिटोक्रेसी भनेर चाहिँ आफ्नै मान्छेहरू नियुक्ति गर्ने प्रक्रियालाई मेरिटोक्रेसी भनिँदो रहेछ, यो जो सरकार आए पनि त्यस्तै त्यस्तै देखिन्छ होइन, आरोपबाट कोही पनि मुक्त भएनन् होइन,
0: अहिलेसम्मको अवस्था त्यस्तै छ, किनभने त्यहाँ वार्डमा नियुक्ति हुन्छन् बमजी अघि
1: तपाईँलाई हिजो तपाईँलाई थाहा छ नि त होइन, हिजो राष्ट्रिय सम्पत्तिहरू संरचनाहरूमा आगजनी गर्ने के गर्ने लगायतका सन्तानहरूलाई पनि नियुक्ति गरेका विषयदेखि लिएर होइन प्रधानमन्त्रीकै सल्लाहकारका आफन्तहरूलाई नियुक्ति गरेकादेखि लिएर धेरै प्रक्रिया अहिले आइरहेको छ नि तपाईँ आवाजहरू
0: एकदमै एकदमै हिजोदेखि देशमा हुनुपर्ने कुरा केही भएकै छैन, नहुनुपर्ने कुरा सबै भएको छ, त्यसलाई रोक्न सक्नु पर्थ्यो अहिलेको सरकारले. अहिलेको सरकारले हिजो भ्रष्टाचारको राजमार्ग जसरी बनाए यिनीहरूले र नहुनुपर्ने कुराहरू गर्दै गए त्यसैमा दौडिराखेको छ र एक दुईवटा पपुलिस्ट कुराहरू गरेर जनताहरूलाई त्यहाँ झुक्याउनु खोजे जस्तो देखिन्छ. यदि होइन त्यस्तो पपुलिस्ट कुराहरू मात्रै हामीले गर्नु खोजेको होइनौँ, हामीले सरासरी सबै कुराहरू गर्छौँ भन्ने हो भने हामीसित सम्पर्क गरे हामी त अभियानै चलाएर लडिराखेका छौँ.
1: विज्ञ मान्छेलाई त बोलाएकै छैन नि त, विज्ञहरूलाई त बोलाएकै छैन, विज्ञहरूलाई त त्यहाँ चाहिँ सल्लाहकार राखिएकै छैन भन्ने खालको आइरहेछ होइन. गुच्चा खेल्ने पौडी खेल्ने साथीहरूलाई, गुच्चा खेल्दा पौडी खेल्दाका साथीहरूलाई राखेर चाहिँ त्यस्तो बोलाएको छ नि त. आलोचना तपाईँलाई एउटा
0: उदाहरण दिउँ बम्जी, संविधान संशोधनको कार्यदल गठन गरियो, संविधान संशोधनको ठुलो डङ्का पिटियो हो, हामीलाई पनि बोलाइयो, म जान्न भने हामीहरू तर पनि हामी बोलाइयो, म गएँ पनि, हामीले राय दिएका छौँ यसरी होइन संविधान संशोधन गर्ने, गर्न सकिन्छ भने यसरी गर्नुपर्छ भनियो, खै त केही पनि हुँदैन.
1: असीम शाहजीको नेतृत्वमा छ होइन त्यो कार्यदल.
0: संविधान बुझ्ने मान्छे हुनु पर्यो नि त्यहाँ, कानुन बुझ्ने, कानुन के हो संविधान के हो जान्ने मान्छेहरू हुनु पर्यो, अदालतमा के अरे विद्यालयमा कलेजमा पढाए जस्तो संविधानको पानाहरू त्यहाँ भिजुअलाइज गरेर होइन, त्यसरी होइन संविधान संशोधन गर्ने, संविधान संशोधन गर्ने त जनताको मत बुझ्नु पर्यो.
1: अब एउटा शब्दमा के बताइदिनुहोस् भने तपाईँले धेरै कुराहरू बुझ्नु भएको छ, थाहा छ भ्रष्टाचारका कैयन काण्डहरू फाइलहरूमा चाहिँ होइन तपाईँले चाहिँ त्यो के मुद्दा दर्ता नै गराउनु भएको छ, तर अहिले देश उभो लाग्छ यो पाँच वर्षमा पक्कै सुशासन आउँछ,
0: सुशासन आउने लक्षण देखिया छैन. जब भ्रष्टाचारको विरुद्धमा हामीहरू उठ्न सक्दैनौँ, चलिरहेका मुद्दाहरू उठाउन सक्दैनौँ, जब अदालतलाई अझै पनि कमजोर पार्ने प्रयासहरू विभिन्न तरिकाले गरिन्छ, बहानामा गरिन्छ, त्यसरी कहाँ हुन्छ. मुद्दा चलाउनु पर्ने निकायले मुद्दा चला नचला भन्छ, संशोधन गर्ने कानुन भएकोमा होइन यो त मुद्दै फिर्ता लिन पाइन्छ भन्छ अदालत, त्यसको पछाडि दबावमा हो वा खुसीमा हो वा कुनै प्रभावमा हो त्यसरी जान्छ. हेर्नुहोस् बमजी, यो देशले खोजेको राजनीतिक व्यवस्था यो गणतन्त्र अफाप रहेछ, यो मैले माने, गणतन्त्रको लागि लडेको मान्छे हो है, मैले धेरै दुःख पाएको, पिटाइ खाएको, पिटेको, सबै ठाउँमा हिँडेको, त्यस्तो
1: गर्नुभयो व्यवस्थाबाट उभो लाग्ला जस्तो छैन. त्यसो भए
0: यो व्यवस्थाले देश धान्दैन,
1: गणतन्त्र
0: संघीयता नै देश बिगार्न ल्याइएको अहिले प्रमाणित भएको छ.
1: अब के टेस्ट गर्ने फेरि भनेकै श्रेष्ठजी,
0: अब टेस्ट त यसो हो नि, जनताले कि जस बम्जी आउन सक्नुहुन्छ, तपाईँ खोट रहित हुनुहुन्छ, म देशलाई हाँक्न सक्छु भन्नु छ भने म पछाडि लाग्छु. त्यसरी त्यसरी नै जाँदाखेरि यदि हिजो फालिएका राजाहरू म सक्छु भनेर आउँछन् भने ऊ आउँ, ऊ हेरेर के मलाई थाहा छैन, उसको चाहना के छ मलाई थाहा छैन, तर जनतालाई म यो रामराज्य दिने कार्यक्रम दिन सक्छु भनेर राजनीतिक कार्यक्रम दिएर आउँछ भने र जनताले पत्याउँछ भने त्यति बेला जान सक्नुपर्छ, जनताले विश्वास गर्नुपर्छ देश जोगाउने हो भने. तर भने अब हिजो सिक्किम जस्तो भइहाल्ला, हामी त खान पेट पालेर त बस्न सक्छौँ नि त, त्यस्तो अवस्था आउन सक्छ. अहिलेको भू राजनीतिक चपेटामा देश छ, भर्खरै भोलि पर्सि के हुन्छ भन्न सकिने अवस्था छैन, धेरै किसिमका प्रयासहरू यहाँ भएका छन्.
1: हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: वरिष्ठ अधिवक्ता कानुनका जानकार ध्रुवलाल श्रेष्ठले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुने.
2: स्वदेश एफएम 93.2 मेगाहर्ज.
3: वरिष्ठ अभिनेता नीर शाह आज हामीसँग स्टुडियोमा हुनुहुन्छ, आउनुहोस् सुरु गरौँ नीर शाहसँग जनता जान्न चाहन्छ. नीर शाहजी, जनता जान्न चाहन्छ, स्वागत छ यहाँलाई.
4: थ्याङ्क यू.
3: तपाईँ वरिष्ठ अभिनेता, धेरैले वरिष्ठ अभिनेताका रूपमा, वरिष्ठ कलाकारका रूपमा चिन्छन्, तर तपाईँ नेपालको जिउँदो इतिहास अनि जिउँदो साक्षी पनि हरेक घटना परिघटनाको, पञ्चायतकालदेखि विभिन्न प्रधानमन्त्री हुँदै ज्ञानेन्द्र शाहको शासनदेखि अहिले बालेन्द्र शाहसम्म आइपुग्दाखेरि नेपालको राजनीतिलाई चाहिँ कसरी निहालिरहनु भएको छ?
4: एउटा चेतनशील नेपालीले राजनीतिको बदलिँदो आकारलाई जुन गम्भीरताका साथ निहाल्नुपर्छ नि, मैले त्यसरी नै निहाल्ने गरेको छु. अभूतपूर्व परिवर्तन आएको छ नि, तपाईँले भनिसक्नुभयो। अब खालि दुईवटा कुरामा चाहिँ अब त्यो वरिष्ठ अभिनेता भन्नु हो, अब त्यो वरिष्ठ मलाई थाहा छैन होइन, अभिनेता चाहिँ म हो, त्यस्तै जिउँदो इतिहास, इतिहास पनि मलाई थाहा छैन, जिउँदो चाहिँ छु।
3: धेरै एउटा जिउँदो आँखा अगाडि भयो।
4: अब यसलाई यसरी जोड्दा राम्रो हुन्छ ऋषिजी, जिउँदो अभिनेता होइन, तपाईँको दुइटै कुरा आइगयो, एउटा जिउँदो अभिनेताले जिउने क्रममा प्रत्येक राजनैतिक परिवर्तनपछि केही न केही उतार चढाव उसले चाहिँ महसुस गरेको होला नि, हो त्यो अर्थमा मैले चाहिँ निहाल्ने गरेको छु र अब राष्ट्रकै एउटा असाध्यै इन्ट्रेस्टिङ फेजबाट नि त्यो ट्रान्जिटको चाहिँ पिरियडमा साक्षी बस्ने मौका प्राप्त भयो भने जस्तो लाग्छ।
3: झन्डै 7.5 दशक बिताइसक्नुभयो, यस बिचमा धेरै ऐतिहासिक घटनाक्रमको साक्षी पनि बन्नुभयो। मैले अघि पनि जोडेँ नि, पञ्चायतकालीन प्रधानमन्त्रीहरूदेखि सूर्यबहादुर थापादेखि मरिच मानसिंहदेखि होइन गणेश मानसिंह हुँदै ज्ञानेन्द्र शाह हुँदै बालेन्द्र शाहसम्म आइपुग्दाखेरि चाहिँ हिजो अनि आज के फरक पाइरहनु भएको छ?
4: अब एउटा प्रधानमन्त्री र त्यो देशको एउटा चलचित्रकर्मी बिच जस्तो किसिमको सम्बन्ध हुनुपर्ने हो, त्यो सम्बन्धमा चाहिँ मैले तात्विक भिन्नता केही पनि पाएको छैन। म त त्योभन्दा पनि अगाडिदेखि का केही दृश्यहरू सम्झन्छु, 17 सालपछिका दृश्यहरू सम्झन्छु।
3: अब
4: 17 सालमै म 7 वर्षको भइसकेको थिएँ, बिपी कोइरालाजीलाई जेल लगेको समाचार मैले कलकत्तामा पढ्ने अवसर पाएको छु। अब त्यो असाध्यै ठुलो राजनैतिक घटना रहेछ, तर मेरो बाल चेतनायुक्त मनले त्यो घटनालाई सामान्य ठान्या थियो, अब पछि गएर थाहा भयो त्यो त ठुलो घटना रहेछ। त्योभन्दा अगाडिको चाहिँ मलाई याद छैन, र उहाँकै प्रधानमन्त्रीत्व काल पनि मैले मलाई कुनै सम्झना नै छैन। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै अब तत्कालीन त्यसपछि को आउनुभयो उहाँहरूसँग पनि त्यति साह्रो त भएन, तर चलचित्र उद्योग बिस्तारै स्थापित भइसकेपछि त्यो चलचित्र उद्योगमा अत्यन्त क्रियाशील भएर काम गर्ने व्यक्तिका रूपमा त्यो देशको प्रधानमन्त्रीसँग अन्तर्क्रिया गर्न पाउँदा जुन व्यवहार चाहिँ गरेको देख्न पाइयो नि, त्यसमा हरेक प्रधानमन्त्रीले चाहिँ उपयुक्त किसिमकै व्यवहार गर्नुभएको छ। मनमोहन अधिकारीजी एकदमै माया गर्नुहुन्थ्यो कलाकारहरूलाई, अलि बढी चाहिँ भावनायुक्त सोचाइहरू थिए कि उहाँको मनमा भने जस्तो लाग्छ। अन्यथा सबै प्रधानमन्त्रीहरूले देशको लागि के गर्नुभयो त्यो मैले विश्लेषण गर्ने विषय पनि भएन, त्यसको अध्ययन गरिराख्नुपर्ने एउटा सामान्य नागरिकको हैसियतदेखि बाहेक अर्को हैसियत म राख्दा पनि राख्दिनँ। चलचित्र कर्मलाई चाहिँ यसलाई उठाउनु पर्छ, यसलाई अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा देखियो, र एकदमै त्यो भावनाले ओतप्रोत भएको व्यक्तिका रूपमा मैले राजा वीरेन्द्रलाई पनि पाएको छु। उहाँले त झन् त्यो तत्कालीन साई नेपाल चलचित्र संस्थान त्यसलाई गठन गरेको राजा वीरेन्द्रकै बेलामा हो, नेपाल टेलिभिजन उहाँकै बेलामा आयो, र कलाकारहरूलाई एकदमै राम्रो सम्मान पनि अभिव्यक्त भएको घटनाहरू छन्। त उहाँलाई पनि मैले राम्रो व्यवहार गर्ने राष्ट्र प्रमुखका रूपमा हेर्ने अवसर पाएँ, त्यसपछि एउटा घनघोर साहित्यिक समाजबाट आफैले साहित्य संरचना नगरे पनि अब सङ्गत त हुनु हो नि. अब गिरिजाबाबुको आफ्टर अल महान साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको भाइ हुनुभयो भनेपछि त्यो चेत उहाँमा पनि देखियो. पछिल्लो कालखण्डमा आएका अरूहरूमा पनि देख्यौँ. र अब अहिलेको प्रधानमन्त्री त स्वयं कलाकारै हुनुहुन्छ र मेयर छँदा कलाकारहरूलाई जुन प्रकारको चाहिँ एउटा स्नेह उहाँले प्रदर्शन गर्नुहुन्थ्यो त्यसबाट कलाको बेग्लै स्थान छ उहाँको मस्तिष्कको कुनै कुनामा भने जस्तो लाग्छ.
3: 17 सालदेखि भदौ 23 र 24 गते जेएनजी आन्दोलन हुँदै प्रधानमन्त्रीमा बालेन्द्र शाह आसीन हुँदासम्मको अवस्था परिस्थिति अनि त्यसबिचको भिन्नता केही छ?
4: ल भिन्नता जनताले कुन हदसम्म अनुभव गर्न पाएका छन् त्यो चाहिँ तात्विक भिन्नता हुने भयो. त्यसमा अपेक्षित मात्रामा त्यो भिन्नता महसुस गर्न नपाएको गुनासोहरू सुन्ने गरिन्छ. त्यो दुःखद कुरा भयो. त्यस आफ्नै किसिमका डिफिकल्टिजहरू होलान् कठिनाइहरू होलान्. अब धेरै मात्रामा चाहिँ पिपुलको एक्सपेक्टेसन्स रहेको र त्यसलाई मिट गर्नका लागि लिमिटेड प्रावधानहरू भएको कारणले पनि त्यो भाव हुनसक्छ भने त्यो त लामो व्याख्या धेरैवटा एङ्गलबाट विचार गरेर हेर्नुपर्ने कुरो भयो. अब हाम्रो सम्बन्धमा चलचित्र क्षेत्रको सम्बन्धमा एउटा जसरी एउटा कन्टिन्युटी त सरकार जसरी परिवर्तन भए पनि सरकारको एउटा कन्टिन्युटी त रहन्छ नि. सरकारका संयन्त्रहरूको एउटा कन्टिन्युटी त रहन्छ.
3: सरकार भने त अविच्छिन्न उत्तराधिकारी
4: हो. पर्फेक्टली त्यही नै टर्मिनोलोजी हो होइन. त्यसले जुन प्रकारको एउटा फ्रेमवर्कभित्र चलचित्र उद्योगलाई हुर्काउन खोजेको छ त्यसले पनि त्यही किसिमको कन्टिन्युटी पाएको छ. अनि नौलो काम केही भएको भनेर देखिने अनुभव गरिने गरिकन गरिएका कुराहरू चाहिँ सायद यो नयाँ ऐन पारित भएपछि हुन सक्ला. अन्यथा त्यसमा फर्दर ड्यामेज चाहिँ भएको छैन. त्यो प्रोग्रेसको फ्लोले कन्टिन्युटी मेन्टेन चाहिँ गर्दै अगाडि बढेको छ. तसर्थ कुनै पनि किसिमका राजनैतिक परिवर्तनले चलचित्र उद्योगको विकासमा नकारात्मक प्रभाव पारेको छैन.
3: विगतमा तपाईँको उमेर समूहका तपाईँका समकक्षीहरू प्रधानमन्त्री हुन्थे. अहिले तपाईँभन्दा झन्डै आधा उमेर कम भएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ. कतिको उत्साहित हुनुहुन्छ?
4: एकदमै उत्साहित छु.
3: किन भन्नुहोला भने
4: नेपाल टेलिभिजनलाई चाहिँ नेतृत्व गर्दा म पनि झन्डै झन्डै त्यही उमेर समूहको थिएँ नि. म त 31 वर्षको थिएँ.
3: 31 वर्ष टेलिभिजन प्रोजेक्ट
4: नेपाल टेलिभिजन परियोजना नेपाल टेलिभिजन परियोजनाको प्रमुखमा म चाहिँ तत्कालीन साई नेपाल चलचित्र संस्थानबाट काजमा गएको हुँ काम गर्न. बुझ्नु भएन? एकदमै म युवा थिएँ. हामीहरू केही युवाहरू मिलेरै त्यसको थेसिस पनि डेभलप गरेका थियौँ. यसरी चाहिँ चलचित्र उद्योग विकास हुनसक्छ. त्यसमा एउटा अद्वितीय भूमिका टेलिभिजनले निर्वाह गर्न सक्छ. अनि टेलिभिजन भनेको चलचित्र विकास गर्ने क्रममा लेखिएको एउटा च्याप्टर हो. त्यो च्याप्टरलाई मूर्त रूप दिनका लागि नेतृत्व गर्ने मैले अवसर पाएँ. र मैले त्यही उमेर समूहका, यो त मैले पटक पटक भनिसकेको छु, 32 जना युवाहरूलाई चाहिँ साथमा लिएँ. त्यसरी त्यो एउटा युवा समूहलाई लिएर काम अगाडि बढाउन नपाएको भएदेखि सायद त्यो रफ्तारमा त्यो स्पिडमा त्यो पेसमा नेपाल टेलिभिजनको विकास को गति अगाडि बढ्दैन थियो होला. तसर्थ युवाले गर्न सक्छ मात्रै होइन कि केही कुरा त युवाले मात्रै गर्न सक्छ. त्यसकारण एउटा अघात आस्था राख्छु म युवा शक्तिमा. हो, त्यो शक्ति सदुपयोग हुनुपर्छ.
3: अहिले प्रधानमन्त्री बालेन्द्र शाहलाई तपाईँले भेटेर केही सुझाव दिनुभएको छ?
4: छैन.
3: उहाँले सुझाव पनि माग्नु भएको छैन?
4: खै अब त्यस्तो व्यक्तिगत लेभलको चिन्जान पनि होइन. अब मेरो क्षेत्रका लागि फाइदाजनक कुरोहरू भन्नुपर्ने अवस्था आयो भनेदेखि अब निश्चित रूपमा म भनि नै हाल्छु. साथीहरू हुनुहुन्छ, उहाँहरूलाई त बारम्बार भन्ने गरेकै हौ, अब भन्ने गरेका हौ र चाहे अझै पनि भन्छौँ, उहाँहरूले सुन्नुहुन्छ पनि. नत्र भनेदेखि अब एउटा सबैभन्दा ठुलो जनप्रिय पार्टी अब जनताले त्यत्रो मात्रामा भोट दिएपछि त्यसलाई नजरअन्दाज गर्न त मिल्दैन नि. त्यसको प्रमुख जो हुनुहुन्छ रवि लामिछानेजी, उहाँलाई कला साहित्यको महत्त्व सम्झाइराख्नु नै परेन. उहाँ आफै यो क्षेत्रमा लड्दै पढ्दै अगाडि बढेको मानिस हुनुहुन्छ, अनुभवी मानिस हुनुहुन्छ. उहाँले नजिकबाट हेर्नुभएको छ हाम्रो क्षेत्रलाई. अब बालेनजी अब आफै त्यो कुनै न कुनै कलाकारिताका चाहिँ अब कोणहरू नि आफूभित्र जीवित थिएन भने त्यो मान्छेले कलाप्रति त्यो चाख देखाउनै सक्दैन. बालेन शाहजी एउटा देशको प्रधानमन्त्री हुनुहुन्छ. अब त्यही देशको बालेन शाहजी चाहिँ एउटा सङ्गीतज्ञ पनि हुनुहुन्छ. अब निश्चित रूपमा त्यो सङ्गीतज्ञ बालेन शाहप्रति चाहिँ हाम्रो चासो बढी हुन्छ र उहाँहरू उहाँले पनि बुझ्नुभएको छ. तर त्यो कम्बिनेसन भएको बेला कलाकारहरूको यो क्षेत्रको अब सिनेकर्मीहरूको साहित्यकारहरूको होला होइन, सङ्गीत नाट्य क्षेत्रकै चाहिँ एक्सपेक्टेसन अलि माथिल्लो स्तरको भयो भने त्यसलाई अन्यथा लिनु पनि हुँदैन. उहाँहरू भएको बेलामा त्यो एक्सपेक्टेसन नलिएर को भएको बेला त्यो एक्सपेक्टेसन दिने त भन्दाखेरि कलाकारहरूले सङ्गीत नाट्यकर्मीहरूले अलिअलि बढी एक्सपेक्टेसन लिएका छन् भने त्यो अस्वाभाविक भएन. र त्यो अस्वाभाविक हुँदैन भन्ने कुरा उहाँहरूले बुझ्नुभएको छ भन्ने ठान्दछु म.
3: कलाकारिता क्षेत्रलाई उहाँहरूले प्राथमिकतामा राख्नु भएको छ, महत्त्व दिनुभएको छ?
4: अब त्यो कुरो कलाकारिता क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने केही क्षेत्रमा केही नयाँ नियुक्तिहरू हुँदैछन्. जस्तो अब ललित कला भाषा साहित्यतिर त हाम्रो त्यति धेरै चासो पनि रहेन, सङ्गीत नाट्य क्षेत्रमा हाम्रो चासो छ. त्यो कस्ता किसिमका चाहिँ व्यक्तिहरूले त्यसलाई नेतृत्व गर्ने अवसर प्राप्त गर्छन् त्यसबाट मूल्याङ्कन गर्न सकिन्छ. चलचित्र विकास बोर्ड अर्को हामीसँग प्रत्यक्ष सरकार राख्ने निकाय भयो, त्यसको पनि वर्तमान अध्यक्षज्यूको टर्म यही अर्को डेढ दुई महिनामा सकिन लागेको छ जस्तो लाग्छ. त्यहाँ पनि त उहाँहरूले नयाँ नेतृत्व चयन गर्नु पर्यो. त्यसमा कस्तो मान्छे चाहिँ आउँछ, त्यो कुराहरूले धारणा बनाउने एउटा स्कोप दिन्छ के अब त्यो क्रम जारी
3: यस्तो नियुक्ति गर्ने विषयमा तपाईँसँग सरसल्लाह छलफल हुँदाखेरि त थप परिपक्व हुन्थ्यो होला नि होइन
4: अब मसँग छलफल त अब किन हुनु पर्यो र म जतिकै जान्ने मान्छेहरू त त्यहाँ हुनुहुन्छ नि अथवा ती मानिसहरूले छलफलको क्रम अगाडि बढाउँदा पनि हुन्छ छलफल गर्न हुन्छ किन हुँदैन छलफल गर्नु नराम्रो कुरो हुँदै होइन अब तर अब मसँग त भएको छैन मसँग भएको छैन भन्दैमा अब यस्तो अरू मान्छेसँग पनि भएको छैन भन्ने धारणा मैले राख्नु पनि भएन
3: तपाईँलाई रासोपा सभापति रवि लामिछाने अनि प्रधानमन्त्री बालेन्द्र शाहले कुनै क्षेत्रको नेतृत्व गरिदिनुहोस् भनेर आग्रह गरिदिनु भयो भने तपाईँको सोचाइ मनस्थिति चाहिँ के छ
4: अब मैले त अझ चाहे युवा पुस्तालाई नै अगाडि सार्नुपर्छ कि भन्ने सुझाव हुन्छ मेरो त्यो युवा पुस्तालाई पनि प्रपर सल्लाह दिने ठाउँमा बसेर काम गर्न सकिने स्कोप भएको ठाउँमा बस्ने हो नि त्यो बेग्लै कुरा भयो
3: उत्साही युवा र अनुभवी व्यक्तित्व बीच कम्बिनेसन त जरुरी छ
4: त्यो नभइकन त हुँदै हुँदैन ऋषिजी सबभन्दा आइडियल कम्बिनेसन भनेकै त्यही हो
3: त्यही भएर
4: अनुभव
3: अनुभवी व्यक्ति
4: र त्यो जुझारूपन
3: खारिएको
4: अनि अनुभव र जुझारूपनको सम्मिश्रणले नै एउटा सुन्दर संसारलाई जन्म दिन्छ त्यसकारण त हामी चाहिँ कति सय वर्ष अगाडि मानिसहरूले लेखिएका थ्योरिजहरू पढ्छौँ पोलिटिकल साइन्सकै कुरो गर्नुभयो भनेदेखि पनि रुसोको थ्योरी किन पढ्नु पर्यो त हब्सको थ्योरी किन पढ्नु पर्यो होइन दर्शनशास्त्रमा त्यही छ त्यो त उहाँहरूले पनि घनघोर एक प्रकारको तपस्या गरिसकेर एउटा निचोडमा पुगिसकेपछि मानव सभ्यताको विकासका लागि यी चाहिँ सिद्धान्तहरू लाभदायक हुन सक्छन् भनेर मानव सभ्यतालाई दिनुभएको उपहार हो नि त्यो त्यस कारण हामी पढ्छौँ नत्र भनेदेखि त अब त्यसलाई लागू गर्ने क्रममा फेरि त्यो लेखककै उमेर समूहका मानिसहरूलाई ल्याएर चाहिँ हुन्छ होला जस्तो मलाई लाग्दैन त अनुभव र चाहिँ जुझारूपन यो दुईटाको कम्बिनेसन इज पोसिबल कम्बिनेसन्सहरूमध्येको सबैभन्दा सशक्त कम्बिनेसन नै त्यही हुनुपर्छ र त्यो हो पनि तपाईँलाई नेपाल टेलिभिजनकै उदाहरण दिन्छु एउटा त्यस्तो जुझारु प्लेटफर्म युवै युवाले भरिपूर्ण जो 24 घन्टा खटेर काम गर्न तयार थिए जसका बावजुद केही कुराको पनि उहाँहरूको अतिरिक्त डिमान्ड हुँदैन थियो हामीले हाम्रो देशमा हाम्रै टेलिभिजन स्थापना गर्नुपर्छ एउटा अर्जुन दृष्टि त्यो लिएर अगाडि बढेका युवाहरू थिए नि तर नीतिगत कुरामा तिनलाई गाइड गर्नका लागि अब दुईजनाको त म दुई तिनजनाको त मैले नामै लिएर भन्दा हुन्छ अमृतनाथ रेग्मी व्यवस्थापन एक्सपर्ट अहिले 80-90 वर्ष कति पुगिसक्नु भयो अब भुवराज पाण्डे रविन्द्र शमशेर राणा यी त फेरि कम्प्लिटली अर्कै उमेर समूहका मानिस थिए नि भाषागत चाहिँ एउटा फ्रेमवर्क तयार गर्नको लागि हामी एकदमै कन्सियस थियौँ हामीले गलत भाषा बोल्यौँ भने सारा नेपालीले फेरि त्यही गलत भाषालाई पछ्याउन थाल्नेछन् तसर्थ भाषागत कुरामा पनि हामीले यथेष्ट ध्यान दिनुपर्छ भनेपछि भाषागत त्रुटि सच्याउनका लागि हामीले श्यामदास वैष्णवजीलाई ल्याएर राख्यौँ त नेपाल टेलिभिजन त यस्तो संस्था हो जहाँ भर्खरै 21-22 वर्षको उमेर समूहबाट विजय कुमारजी पनि एउटा सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो। यही बखत यही संस्थामा झन्नै अहिलेको मेरो उमेर 73-74 वर्षको चाहे उमेर समूहको श्यामदास वैष्णव पनि सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो। त्यो भनेको एक्ज्याक्टली मैले तपाईँलाई अघि भने जस्तै अनुभव र जुझारूपनको कम्बिनेसन भएन, त्यसले दिएको रिजल्ट त हामी अगाडि छर्लङ्ग छ त। दुवै कुरामा हामीले एक्सपेक्टेड अमाउन्ट अफ रिजल्ट्स प्राप्त गर्दै गयौँ। सो ऋषिजीको अब्जर्भेसन एकदम करेक्ट छ कि त्यो फेरि मेरै क्षेत्रमा मात्रै लागु हुन्छ भन्ने होइन नि, त्यो हर सेक्टरमा लागु हुने कुरा हो र त्यसबारे यथेष्ट मात्रामा समाजमा चर्चा हुने गरेको पनि हामीले देखेका छौँ।
3: तपाईँ राजपरिवारसँग पनि निकट रहनुभयो, पारिवारिक हिसाबले पनि जोडिनुभयो होइन
4: हो,
3: त्यस पछाडि माओवादीसँग पनि निकट रहनुभयो, सदस्यतै लिन खोज्नुभयो।
4: सदस्यता चाहिँ मैले लिइनँ, माओवादीको सदस्यता मैले कहिले पनि लिएको छैन।
3: कुनै समय चर्चामा त आयो नि,
4: अब चर्चामा उहाँहरूले यसकारण ल्याउनु भयो कि चाहिँ उसले प्रतिपादन गरेका केही सिनेमा सम्बन्धी नीतिहरूको मैले सपोर्ट गरेका थिएँ, तर त्यो माओवादीका हरेक मित्रहरूलाई थाहा छ मैले त्यो पार्टी कहिले पनि ज्वाइन गरिनँ।
3: सहजै स्वीकार्न सक्ने व्यक्ति
4: मलाई त्यो अब हरेक ठाउँमा सबैजना उस्तै किसिमको व्यवहार गरेको पाउँछु नि त। म अब मेरो आफ्नो व्यक्तिगत सिद्धान्त एउटा ठाउँमा आउनु त्यो बेग्लै कुरा हो होइन, त्यो त्यो छ पनि त्यो हुनु पनि पर्छ, तर अब यो यो कुरा मानिसहरूलाई त्यस्तो लाग्नु स्वाभाविकै हो, तर त्यो होइन। त्यो
3: तपाईँ राजपरिवारको व्यक्ति भएर गणतन्त्र स्वीकार चाहिँ गर्नुभयो होइन?
4: होइन, गणतन्त्रलाई त स्वीकार सबैले गरेका छन् नि। अब राजपरिवारको व्यक्ति त म होइन नि, फेरि
3: पारिवारिक
4: हिसाबले मेरो एकजना दाजुको राजपरिवारको एकजना महिलासँग विवाह भयो, अब त्यो राजपरिवार भाव हो र त्यो त्यो भएन नि, नाता पर्यो, त्यो पनि अब प्रत्यक्ष भएन परोक्ष रूपमा नाता पर्यो। तर
3: अनि फेरि ज्ञानेन्द्र शाह, वीरेन्द्र शाह, अनिनिर शाह,
4: अब वीरेन्द्र शाहसँग त मैले बसेर काम गर्ने अवसर पाएँ नि त, उहाँ यो त मैले पटक पटक भनिसकेको छु, अनि मान्छेका रूपमा शासकको रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ, राजाका रूपमा होइन, मान्छेका रूपमा त उहाँ त साह्रै सहृदय मान्छे हुनुहुन्थ्यो नि त, मैले पाएँ नै त्यो भने सहकार्यले त्यो देख्ने अवसर दियो मलाई। तसर्थ जो मान्छे असल छ र जोसँग बसेर मैले काम गरेको छु त्यो मान्छेको बारेमा बोल्ने हक त म राखिहाल्छु नि। अब अरू कसैको बारेमा सोध्नुभयो भने म भन्न सक्दिनँ त्यो कुरो।
3: समय, संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
4: हस्
3: हस् नमस्कार।
5: स्वदेश एफएम 93.2 MHz।
6: नमस्कार, म राजेन्द्र बानिया। हरेक बेलामा नेतृत्वदायी र अग्र पङ्क्तिमा रहेर भूमिका खेल्नुभएका डाक्टर भीम रावलसँगै आज हामी कुराकानी गर्छौँ। स्वागत छ तपाईँलाई कार्यक्रममा।
7: धन्यवाद। सरकार आइसकेपछि सबभन्दा पहिले यो देशको हितको लागि गर्नुपर्ने जुन काम थियो, जो धेरै बहसमा थियो, देशको भौगोलिक अखण्डताको रक्षा अर्थात् जमिनको रक्षाको कुरा थियो। प्रधानमन्त्रीले अघि तपाईँले चर्चा गरिसक्नुभयो, प्रत्येक सभामुख बेरवालले भन्नुभयो नेपालले भारतको धेरै जग्गा मिसेको छ, तर देशको प्रधानमन्त्री जस्तो व्यक्ति जसले देशको माटो को रक्षा गर्नुपर्ने पहिलो जिम्मेवारी बहन गरेको छ. निजले नै धेरै जग्गा मिचेको छ भन्ने, त्यो कहाँ मिच्यो केही पनि नभन्ने, तर त्यो भन्ने कस्तो बेलामा त लिम्पिया दुरालिपुले कालापानी सुस्ता लगायतका कतिपय क्षेत्रहरू अतिक्रमणमा परेको छ भन्ने बहस भइरहेको बेला भारतसँग त्यो विषयमा वार्ता गर्नुपर्छ भनेर त्यो विषयमा बोलियो. एक
6: तर पाउनुहोस् है, म यसलाई स्पष्ट गरेर तपाईँले दोस्रो तेस्रो भन्नु अगाडि यसलाई स्पष्ट गर्दा राम्रो होला. चितवनमा उहाँहरूको ऐतिहासिक महाधिवेशन भयो, महाधिवेशनमा वरिष्ठ नेताका रूपमा प्रधानमन्त्रीज्यू जानुभयो र उहाँले संसदमा बोलेको कुरालाई हुन त त्यति बेलै सरकारको प्रवक्ता र परराष्ट्र मन्त्रालयले स्पष्ट गरिदिइसकेका थियो, उहाँले पनि जवाब दिइसक्नुभयो. तपाईँहरूले चाहिँ अहिले के चाहिएको छ भने यो 183 सिट प्राप्त गरेको सरकार जुन सरकारसँग चुनावमा जनताको अभिमतले त जुझ्न सक्नु भएन, तपाईँहरूलाई त किन चौरिस मरिच भन्दा आफ्नै पिरोले बनाइदिए जनताले, अब अहिले फेरि तपाईँहरू कसरी सकिन्छ भनेर खुट्टा तान्न मात्र खोज्नु भएको छ. यो वास्तवमा हिजो तपाईँले नबोलेको कुरा कूटनीतिक रूपबाट समाधान गर्नका लागि बेलायत तान्ने कुरा होस् या भारतलाई तयार गराउने कुरा होस्, दिस इज डिप्लोमेसी भन्छन्.
7: डिप्लोमेसी होइन, त्यो चिप्लोमेसी हो. अब ठ्याक्कै उठ जवाब दिनु भने कसरी म प्रमाणित गरिदिन्छु. हिजो कुनै व्यक्तिले गल्ती गरेको थियो या शासन सञ्चालन गर्दाखेरि ढङ्ग पुर्याएको थिएन भनेर म त्योभन्दा दोब्बर तेब्बर ढङ्ग नपुर्याएर अगाडि जान्छु भन्ने कसैले धारणा राख्छ भने त्योभन्दा महामूर्ख संसारमा कोही पनि हुँदैन. एक म दोस्रो यही कुरासँग तपाईँले महाधिवेशनबाट स्पष्टीकरण दिएको प्रसङ्ग कोट्याउनु भयो, परराष्ट्र मन्त्रालयले दिएको कुरालाई पनि अलिकति भन्नुभयो. परराष्ट्र मन्त्रालयले के भन्यो, नेपालले उसले अङ्ग्रेज शब्द प्रयोग गर्छ. मैले मेरो जीवनमा यो राजनीति काम गर्दाखेरि एउटा गजबको कुरा भेटेको छु, त्यो के हो भने जनतालाई नबुझ्ने अलिकति सन्देहमा राख्ने उनीहरूमा जिज्ञासा प्राप्त गरिदिने क्या हो भनेर आफूलाई कुनै मान्छेले विचित्र रूपमा प्रयोग गर्नु पर्यो भने खास गरी सरकारमा बस्ने उच्च तहका मानिसहरूले अङ्ग्रेजी भाषा प्रयोग गरेको मैले भेटेको छु.
6: ओके,
7: अनि परराष्ट्र मन्त्रालयले पनि के भन्यो त, अरू सबै नेपाली भाषामा लेख्यो. त्यो सिमानाको अतिक्रमणको प्रसङ्ग आउँदा के भन्यो, क्रस बोर्डर अकुपेसन भनेर भन्थ्यो. अब तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत नेपाली जनताको अगाडि म राख्न चाहन्छु, कति जनताले क्रस बोर्डर अकुपेसन भन्ने कुरालाई कानुनी र राजनीतिक रूपमा प्रश्न रूपमा बुझ्छन्. मैले यसको मतलब जनता बुझ्दैन भने होइन, तर भाषाको ज्ञान त मेरो पनि कतिपय भाषाको ज्ञान छ.
6: क्रस बोर्डर अकुपेसन भन्ने टर्मिनोलोजी चाहिँ हाम्रो त्यो जोइन्ट टास्क फोर्स जुन थियो त्यसले पनि प्रयोग
7: होइन, त्यसको त मलाई थाहा छ नि. म रक्षा मन्त्रालय गृह मन्त्रालयमा बसेको व्यक्ति, सिमानाको बारेमा धेरै चासो राख्ने, राष्ट्रको स्वाधीनताको हातदेखि होइन, म विद्यार्थी कालदेखिको मेरो यो एउटा प्रण हो. त्यो के प्रण हो भने म राजनीति गर्छु कुनै पदमा जान्छु भने सबभन्दा पहिले मैले देशलाई सिरोपर गर्नुपर्छ भन्ने मैले बुझेको जानेको राजनीतिको मेरो निष्कर्ष हो. त्यसैले मैले सिमानामा कहाँ के छ भन्ने कुरा
6: तपाईँको भाषण गर्दा हो, तर तपाईँको पार्टी तपाईँहरू बारम्बार सत्तामा जाँदा त त्यस्तो भएन.
7: होइन, सत्तामा जाँदा कतिपय कमी भए कमजोरी भए
6: सुस्तामा एसएसबी आजदेखि बुट बजार थाल्यो हो, सन्दुकपुरमा भारतले हामीलाई चाहिँ दुःख दिन थाले आजबाट हो, कोशी गण्डकी जस्ता सम्झौता बालन नेतृत्वको सरकारले गरे हो, काली नदीको विवाद टनकपुरदेखि महाकालीको त तपाईँहरू त्यसलाई त राष्ट्रघाती भन्छन् होइन, यो जम्मै बालन सरकारले गरे हो, आफूले चाहिँ जम्मै बिगारेर त्यसलाई पिपाउने घाउ बनाएर छोडिदिने. अहिले चाहिँ तपाईँलाई ठ्याक्क चाहियो,
7: म तपाईँलाई अलिकति यसमा सोचौँ. त्यो अघिको प्रसङ्ग धेरै महत्त्वपूर्ण छ, तपाईँले गण्डकी कोशी आदि गर्नुको प्रसङ्ग ल्याउनु भयो, ती त 70 सालभन्दा अगाडिका कुराहरू, त्यो कुनै
6: काङ्ग्रेसको सरकार थियो,
7: होइन काङ्ग्रेसको सरकार थियो, त्यो त काङ्ग्रेसको जुन व्यक्तिले गर्यो तिनीहरूलाई भन्नुपर्छ.
6: एउटा सुधार्नु भएन,
7: त्यस्तो होइन. कसरी होइन भने जस्तो कम्युनिस्ट पार्टीको कुरा गर्नुहुन्छ भने 6 सालदेखि पुष्पलालले जुन एउटा सङ्गठन र अभियान चलायो त्यस्तै असमान सन्धि समुद्रबाट देशलाई मुक्त गर्नुको लागि चलाएको कुरा त झार छ नि. जसले आफ्नो जिन्दगी नै
6: उपलब्धि भयो
7: होइन, उपलब्धि हेर्नुहोस् यस्तो हुन्छ, उपलब्धि हुने नहुने कुरा कहिलेकाहीँ मान्छेले चाहेर प्रयास गरेर पनि कहिलेकाहीँ हुँदैन, तर व्यक्तिले प्रयास गरेको कुरालाई तैँले केही पनि गरिनस् भन्नु पनि मिल्दैन.
6: एउटा चिज भन्नु,
7: अहिलेको
6: कुरालाई सजिलो हुन्छ, त्यो 2-3 बाँकी छ, तपाईँलाई नै सजिलो हुन्छ. तपाईँ कति सालदेखि सांसद हुनुभयो?
7: म 52 साल, 51 साल,
6: 51 सालदेखि सांसद हुनुभयो. ठिक
7: हो,
6: कतिचोटि मन्त्री हुनुभयो?
7: म भएँ 4-5 चोटि.
6: उप प्रधानमन्त्री हुनुभयो?
7: एकपटक भए.
6: गृहमन्त्री हुनुभयो?
7: एकपटक.
6: रक्षा मन्त्री हुनुभयो?
7: एकपटक भए.
6: होइन त
7: हो,
6: यो सबै हुँदा नेकपा एमाले 51 सालमा सरकार बनायो. पछिल्लो पटक होइन, तपाईँ चाहिँ केपी ओली नेतृत्वमा जति बेला तपाईँ एमालेमा हुनुहुन्थ्यो केपी ओलीकै नेतृत्वमा सरकार बन्यो. यो 35 वर्षमा त एमाले, भीम रावल, केपी ओली यी मान्छेहरू त सत्ताको वरिपरि नै थिए. यिनलाई त्यति बेला यो जम्मै चिजले पोलेन,
7: पोल्यो यो कस्तो हो भने नि, जो व्यक्ति, मैले इतिहासको कुरा गरेँ नि, जो व्यक्तिले इतिहासमा त्यति बेला मान्छेले के गरेका थिए, उनीहरू कुन स्थानमा थिए भन्ने कुरा अध्ययन गर्दैन ती व्यक्तिहरूले भन्ने कुरा.
5: तपाईँ डिसाइडिङ स्थानमा हुनुहुन्छ.
7: अब म हो थिएँ, म त्यही प्रश्नमा तपाईँलाई कुरा गर्छु. 51-52 को कुरा गर्छु अब म, है त. त अघिको महत्त्वपूर्ण मेरो बाँकी छ नि. 51-52 नेकपा एमालेको अल्पमतको सरकार थियो, मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो. त्यो बेलाका लिएका कार्यक्रम हेर्नुहोस् त, जनता ब्याजको कुरा होइन नि. जुन व्यक्तिले जुन बेला जिम्मेवारी लिन्छ उसले त्यो बेलाको कुरा गर्ने. म तपाईँलाई
5: 51-52 तपाईँले मेरो प्रधानमन्त्रीको कुरा उठाए पछाडि मैले जवाब माग्नु पाउनु परेन.
7: पर्यो, तर म एकदम संक्षेपमा भन्छु, किनभने तपाईँले जुन प्रश्न कोट्याउनु भयो नि त्यो जनतामा जिज्ञासा हुनसक्छ. म एकदमै संक्षेपमा भन्छु, 51-52 जुन बेला नेकपा एमालेको अल्पमतको सरकार थियो त्यसले आफै कानुन बनाउन सक्ने अवस्था थिएन. तर पनि उसले, म तपाईँलाई तपाईँ मार्फत तपाईँको लोकप्रिय कार्यक्रम मार्फत सम्पूर्ण नेपाली जनताले स्मरण गर्न चाहन्छु, हाम्रो छिटछिटो बिर्सिने बानी पनि छ, त्यो बेलामा नेपालमा नेपाल र भारतको असमान सन्धि जुन 1950 को सन्धि हो र त्यसले जन्माएका कतिपय हाम्रो अतिक्रमणका सारा प्रसङ्गहरू, दिल्लीमा उहाँको भ्रमण दलको सदस्य म पनि थिएँ त्यति बेला, भारतमा प्रधानमन्त्री पिभी नरसिंह राव हुनुहुन्थ्यो, त्यहाँ प्रष्ट रूपमा मनमोहन अधिकारीजीले प्रधानमन्त्रीले यो सम्झौता असमान छ, यसका कयौँ प्रावधान असमान छन्, हामीले परिवर्तन गर्नुपर्छ, दुईटा देशको समानताको आधारमा र मित्रतालाई राम्रोसँग अगाडि बढाउनको लागि पनि यी अवरोध छन् भनेपछि पिभी नरसिंह रावजीले स्वीकार गर्नुभयो. संयुक्त वक्तव्यमा त्यो कुरा आयो र त्यो बेला नेपाल भारतका जति पनि अहिले जुन प्रसङ्ग उठिरहेछन् नि ती सम्पूर्ण कुरामा प्रवेश गर्ने कुरामा सहमति भयो. तर मैले तपाईँ
5: सालमा
7: यो 2052 सालको कुरा गर्दैछु म,
5: अहिले
7: म होइन. तपाईँले के गर्नुभयो भने त मैले भन्नु पाउनु पऱ्यो नि.
5: त्यही त
7: म पाउनु एकदम
5: अधिकारी राष्ट्रघाति भनेकै छैन.
7: होइन मैले त्यो भने
5: भयो
7: त्यो होइन. तपाईँले
5: 30 वर्षमा
7: सुन, यस्तो कुरा जुन व्यक्तिले गरेर उनीहरूलाई भन्नु पऱ्यो नि, यो कहिले कहिले काहीँ कस्तो हुन्छ थाहा छ, यो कहिले काहीँ कस्तो गरिदिन्छन् मान्छेले भने सबै नेता चोर हुन् भनेपछि के भयो, असल मान्छे र खराब मान्छे छुट्याउनु परेन नि. होइन सबै जस्तो सञ्चार क्षेत्रमा काम गर्ने सबै बदमास हुन् भनिदिएपछि के हुन्छ त, त्यसको असल पक्षलाई पनि पक्ष पनि हत्या हुन्छ,
5: पीडित हुन्छ.
7: यो षड्यन्त्र कार्यले गर्ने काम हो. त्यसैले मैले 51-52 को प्रसङ्ग तपाईँलाई एउटा कुरा अरू छुट हेर्नुहोस्, म वाणिज्य र पर्यटन मन्त्रालय सम्हालिरहेको थिएँ त्यो बेला, धमिजा प्रकरणमा कारवाही गर्ने, भ्रष्टाचारमा कारवाही गर्नुपर्छ त्यो बेला, कल्पना गर्नुहोस् अहिलेको स्थिति होइन, त्यो बेला काङ्ग्रेस कति शक्तिशाली थियो, त्यसमा कारवाही गर्नलाई प्रक्रिया अगाडि बढाउने मान्छे हो नि म आफै,
5: तर गएन,
7: म राज्य मन्त्री मात्रै थिएँ, हामी नि सरकारबाट
5: हटेपछि
7: कुरा भएन, त्यति बेला धमिजा प्रकरणको कुरा गर्दैछु, जब सरकारबाट हटेपछि त्यसको दोष त म टाउकोमा आउने कुरा भएन नि. त्यति बेलाको प्रवृत्ति त्यस्तो हुन्छ नि, कुनै कुनै व्यक्ति चोर हुन्छ परिवारभित्र पनि, त्यो सम्पूर्ण परिवार चोर हो भन्न मिल्दैन मिल्दैन. प्रताडना त हेर्नुहोस् यस्तो हुन्छ नि, आज जुन अहिलेको सरकारले गरिरहेछ नि, तपाईँलाई मैले भन्न बाँकी छ दुई तिनवटा
5: बाँकी छ,
7: त्यसको प्रताडना त देशले भोग्न थालिसक्यो अहिले नै, र त्यति बेलाका जो शीर्ष तहमा बसेका थिए, निर्णायक तहमा, म त एउटा तह मुनि निर्देशनभित्रै काम गर्नुपर्ने व्यक्ति थिएँ म,
5: यति
7: प्रधानमन्त्री. अनि अर्को कुरा के थियो भने 51-52 को अल्पमतको सरकार हो जसले 9 महिनामा, तपाईँ कल्पना गर्नुहोस् त्यो बेलाका इतिहासका पाना पल्टाउँ, त्यो कति लोकप्रिय थियो, त्यसले देशको सर्वोपरि हितलाई काम गर्यो कति थियो, त्यो त मान्छेले चर्चा गर्दैन एउटा. दोस्रो 55-56 जब माओवादी देशमा सशस्त्र विद्रोह भइसकेको थियो, गिरिजा प्रसाद कोइरालाजीको चुनावमा 5 महिना हामीले एमाले चुनाव सम्पन्न गर्नुको लागि, किनभने त्यो बेलाको विकराल स्थिति थियो, त्यो त अहिलेको मान्छेले के विकराल स्थिति थियो, के सामना गर्नु पर्यो उनीहरूलाई, त्यसले त्यति बेला कतिपय जन्मिया पनि थिएन होला, कतिलाई थाहा पनि छैन, इतिहास पढ्ने कष्टै गर्दैन त्यो स्थितिमा
5: पर्छ.
7: अब तपाईँ 62-63 को तपाईँले मलाई गृहमन्त्रीको कुरा गर्नु, म त्यसमा धेरै लामो कुरा त गर्ने समय हुन्न, म एकदम संक्षेपमा भन्छु, त्यो बेला देशमा जसरी जनअधिकारमाथि हनन भएको थियो, हेर्नुहोस् व्यक्ति कुरा म जान चाहन्न, होइन व्यक्ति आफैलाई बढाइ चढाइ जस्तो हुन्छ म छोडिदिन्छु, त्यो बेलामा 62-63 पछि जो म गृहमन्त्री भएँ म, त्यो बेलाको जुन सरकार थियो 7 वटा राजनीतिक दल थिए, त्यो कुनै बहुमत प्राप्त सरकार थिएन, देशमा संविधान थिएन, शान्ति प्रक्रियामा देश थियो, माओवादीका जति बेला पूर्व लडाकु भनेको थियो यो संयुक्त राष्ट्रसङ्घले, अब जनयुद्धका जनमुक्ति सेना भन्नुहुन्छ माओवादीको भाषामा,
5: जनयुद्ध संविधान,
7: उहाँहरू शिविरमा हुनुहुन्थ्यो, त्यो शिविरबाट बाहिर ल्याउनु पर्ने दायित्व थियो, त्यो शिविरबाट बाहिर ल्याउने, सरकारको मातहतमा ल्याउने, र देशमा 109 त सशस्त्र समूह थिए म गृहमन्त्री हुँदाखेरि, 109 सङ्गठित, जसको काम फिरौती उठाउने, जनतालाई दमन गर्ने, हत्या, यस्तो देश त्यस्तो थियो। राजमार्ग कस्तो थियो, एक ठाउँमा कुनै कुखुरा मऱ्यो भने घन्टौँ जाम हुन्थ्यो। ती सम्पूर्ण कुरा क्लियर गरेर देशलाई एउटा सुनिश्चित दिशा दिनुपर्ने काम थियो त्यति बेला। त्यो बेला कुनै बेला कहाँ पुल बनाउने कि कसलाई भ्रष्टाचारलाई कारवाही गर्ने त्यो स्थिति थिएन, तर त्यो आजको पुस्तालाई त्यो इतिहास पढ्न दिइँदैन। अनि त्यस कारण उनीहरूले अघि तपाईँकै शब्दमा भन्ने हो भने हामी जस्ता मान्छेहरू जुन त्यो बेला राष्ट्रलाई जोगाएर त्यति त्यस्तो सङ्क्रमण कालमा बाह्य हस्तक्षेप भारतको नाकाबन्दी थियो। केपी ओली प्रधानमन्त्री हुनुभयो बेला त नाकाबन्दीको बेला भारत जस्तो शक्ति जो दक्षिणमा हाम्रो अन्तर्राष्ट्रिय कानुन बमोजिम नियमन नभएको सीमाना थियो त्यस्तो बेलामा अडेर जानु भनेको कुरा सामान्य थिएन। आजका जस्ता प्रधानमन्त्रीका गोप्य रूपमा प्रधानमन्त्रीका सल्लाहकारलाई भारतको चाहिँ डोभाल अजित डोभाल उहाँको आफ्नो ठाउँमा देशको उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ, मेरो त्यसमा भन्नु
5: सल्लाहकार
7: सुरक्षा सल्लाहकारलाई गएर गोप्य भेट्ने अरू देशमा भयो भने फर्किने बित्तिकै हतगडी लाग्छ। म अन्तर्राष्ट्रिय कानुन मलाई सबै थाहा छ नि विभिन्न देशमा के हुन्छ भन्ने कुरा, हामीले कसरी सामना गर्यौँ भन्ने कुरा आजको पुस्तालाई पढ्न दिइँदैन। गृह मन्त्रालयको अलिकति भन्नु सिमानाको बारेमा
5: धेरै तानेर यो सीमा चाहिँ हिजो तपाईँ
7: सिमानासँग होइन, म सिमानाकै कुरा गर्नु अहिले। म गृहमन्त्री हुँदाखेरि त्यति बेला यद्यपि त्यो बहुमतको सरकार उहाँहरूको जस्तो थिएन, सातवटा राजनीतिक दल थिए, मधेसी दलदेखि सबै थिए, काङ्ग्रेस पनि थियो। त्यस्तो बेलामा गृह मन्त्रालयबाट मैले एकैचोटि 3500 सशस्त्र प्रहरीमा भर्ना थपेर दरबन्दी थपेर सिमानामा सुरक्षा चौकीहरू थपेको थिएँ। त्यस्तो प्रतिकूल स्थितिमा पनि
5: सीमा भए त
7: सुरक्षा त त्यो त एउटा राज्य भनेको त अभिक्षण उत्तराधिक मैले जे सुरक्षा नीति ल्याएँ मैले हजुर त्यो सुरक्षा नीतिलाई त्यसपछि अहिले कार्यान्वयन गरेन बेग्लै कुरा हो। त्यस कारण हामीले त्यति बेला केही पनि गरेका थिएनौँ अनि त्यसैले गर्दा अहिले हामीले भन्ने अधिकार पाउँदैनौँ भन्ने कुरा यो लोकतन्त्रमा
5: कतिवटा पढ्नुभयो होमवर्क कतिवटा गर्नुभयो के थाहा जाँचमा फेल हुनुभयो
7: होइन होमवर्क होइन नि त्यति बेला यदि हामीले नगरेको भए राष्ट्र त्यस्तो प्रतिकूल स्थितिमा जोगिएर जान्थ्यो त। भारतको नाकाबन्दी सामना गर्ने उहाँहरूका जस्ता प्रधानमन्त्रीको सल्लाहकार राति यहाँबाट चाहिँ गोप्य रूपमा अर्का देशको सुरक्षा कर्मीसँग राष्ट्रको शिर निवार निहुराएर जाने स्थिति जस्तो हामीले काम गरिदिएको भए राष्ट्र त त्यही बेला जान्थ्यो।
5: तपाईँ त्यसो
7: नाकाबन्दीको बेला जान्थ्यो
5: साहब तपाईँ त्यसो भन्नुहुन्छ। उहाँहरूको तर्क चाहिँ के छ भने जति बेला विक्रम मिर्सी नेपाल आउन चाहन्थे त्यति बेला हाम्रो प्रधानमन्त्रीको एउटा नीति थियो म कुनै पनि राजदूतलाई हिजो जस्तो गरेर मध्यरातमा बालुवाटारमा भेट्दिनँ होइन। अझ हाम्रो त केसम्म दुःख छ भने अब तपाईँले महोर भन्नुहोला तर मलाई अहिले पनि याद छ द्वारिका होटलमा हाम्रा प्रधानमन्त्री भइसकेका मान्छेहरू पनि एउटा राजदूतलाई भेट्नका लागि लाइन लाएर जान्थे।
7: तत्काल विरोध गरेका थिएँ मैले
5: होइन, तर वर्तमान प्रधानमन्त्रीले त राजदूतहरूलाई लाइन लाएर एकै ठाउँमा भेट दिनुभयो होइन, भारतीय विदेश सचिवलाई भेट्नलाई इन्कार गरिदिनु भयो। त्यो सबैको बिचमा अब कम्तीमा पनि अलि व्यावहारिक भएर जानु पर्यो, अब अलि छिमेकीहरूसँगको सम्बन्धलाई व्यवस्थित गर्दै जानु पर्यो भनेर आफ्नो इन्भोइ मार्फत उहाँलाई इन्फर्मल मिटिङ गरेर अब वातावरण सहजीकरण गर्दै हुनुहुन्छ। तपाईँलाई चाहिँ किन चित्त दुखेको?
7: चित्त दुख्या होइन, म कुटनीति शास्त्रको विद्यार्थी हेर्नुहोस्, संयुक्त राष्ट्रको प्रणालीमा पनि म धेरै परिचित व्यक्ति हुँ। के हुन्छ भने कुटनीतिमा कुनै पनि देशले कुनै पनि ठाउँमा वार्ता गर्ने कुरा गर्ने भनेको आफ्नो राष्ट्रिय हितको साधना गर्नको लागि हो। कुनै भ्रमण पनि निश्चित कार्यसूची लिएर मेरो देशको लागि म यो गर्न जान्छु भनेर गर्ने हो। त्यो राजदूतलाई जहाँसम्म
5: सरकारको निर्णय गरेर गएको र
7: म अलिकति भन्छु, सरकारको निर्णय गरेर नजाने गोप्य रूपमा भेट्ने त झन् खतरनाक घातक कुरा हो। त्यो कुनै व्यक्ति पदमा बसेको राज्यका महत्त्वपूर्ण गोप्य सूचनामा पहुँच भएको व्यक्तिले गोप्य रूपमा गएर अर्का देशको सुरक्षा सल्लाहकारले भेट्न मिल्छ? त्यो त मैले अघि भनिहालेँ, देशको अभ्यास
5: अहिलेसम्म कुमार बेनले मैले भेटेको हुँ भनेर स्वीकार गर्नु भएको छैन,
7: खण्डन गर्नुहोस् न त।
5: अहिलेसम्म प्रधानमन्त्रीज्यूले कुमार बेन गएर अजित डोभालसँग मिटिङ गरे हो भन्नु भएको छैन।
7: म यहीँबाट भन्न चाहन्छु सरकारलाई चुनौतीका साथ, यदि होइन भने हामी गएका छैनौँ भनेर उहाँहरू प्रश्न पार्नुहोस्। किन मौन? के लोकतन्त्रमा यस्ता गम्भीर कुरा उठाइसकेपछि चुप लाग्ने अधिकार हुन्छ? कानुनले त्यो छुट दिन्छ दिन्न? म यही प्रसङ्ग एउटा कुरा जोड्न लाग्छु, महत्त्वपूर्ण रूपमा अघि जुट्यो त्यो बेला प्रसङ्गको कुरा, त्यति बेलाको देश कस्तो चरणमा थियो? 10 वर्षसम्म त देश सशस्त्र विद्रोहमा थियो। संयुक्त राष्ट्रसङ्घको जुन शान्ति कायम गर्नुको लागि अनमिन खटाइएको थियो होइन, संयुक्त राष्ट्रसँग सङ्क्रमणकालीन यो व्यवस्था गर्न हेर्नको लागि, त्यस्तो परिवेशमा यस्तै खालको कहिले यो देशले धेरै जग्गा अर्का कब्जा गरेका छ भन्ने, कहिले आफ्नो गोप्य रूपमा मान्छे बाहिर भेट्न पठाउने, अनि कहिले उहाँ जाने तामझामका साथ हामीले भयङ्कर गऱ्यौँ भन्ने, अनि त्यो देशको त्यो पार्टीको सभापति प्रमुख व्यक्ति उहाँ रहेको बेला हाम्रो यहाँ देशभित्र त्यही देशका सुरक्षाकर्मीहरूले उनीहरूले परेड खेल्ने अनि हाम्रो देशमा त्यो हाम्रो हवाईसीमा मिचिएर त्यो देशका सैनिकहरू उड्ने अनि हाम्रो देशको एउटा महत्त्वपूर्ण निर्यात उत्पादनमध्ये चिया पनि हो अनि त्यसको उत्पादन नै रोक लगाउने अनि उहाँ बाजा के बजाउने भने त्यहाँ गएर हामीले गजब गऱ्यौँ। कुटनीतिमा यस्तो भनेको आत्मघाती, जसरी त्यो खेलाडी फुटबल खेल्दाखेरि आत्मघाती गोल हान्छ नि
5: साइड गोल,
7: त्यो आत्मघाती गोल जस्तो हो त्यो। त्यसकारण मेरो
5: तपाईँको मेरो कुरा यहाँ पनि रहेछ, रवि लामी छानेलाई भारतीय जनता पार्टीले जे प्रकारको सम्मान दियो, जे प्रकारको अनर गर्यो र वास्तवमै भन्यो भने एउटा राजनेतालाई गर्नुपर्ने सम्मान गरेको भनियो, त्यसमा पनि तपाईँको आपत्ति, त्यसमा शङ्का, त्यो शङ्काको चस्मा शङ्का हुँदैन,
7: शङ्का होइन आपत्ति पनि होइन। म के भन्न चाहन्छु भने 7 सालदेखि अहिलेसम्म मोहन शमशेरलाई नेहरूले त्यति बेला कति तोपको मलाई चाहिन्छ सलाइ, म त श्री तिन महाराज हुँ भनेछ नि यहाँ।

0: त्यसमा मैले के भने तत्कालै मैले दिएको थियो प्रतिक्रिया, मैले के भने ठिक छ तपाईँको स्वागत भयो राम्रो हो, त्यसमा कुनै केही भएन, तपाईँको त्यो स्वागत भनेको त्यो वास्तवमा नेपालको हितमा दुई देशको बिचमा समझदारी भएको र परिमाणमा परिणाममा देखाउनुहोस् भनेको थिएँ मैले। परिणाममा के देखेँ त मैले भने सुस्तामा भारतीय सुरक्षाकर्मीले परेड खेलेको देखेँ,
1: त्यसको
0: दार्चुलामा हेलिकप्टरले हाम्रो सीमा मिचेको देखेँ, पूर्वमा चिया निकासीमा रोक लगाएको देखेँ मैले। त्यसकारण के हुन्छ भने कुनै देशले तपाईँको घरमा आउँदा तपाईँले मलाई सद्भाव देखाउनु भएको छ भने त त्यो त व्यवहारमा देखिनु पर्यो भनायो मेरो, पोल्ने किन पोल्ने। हाम्रो देशमा 7 सालदेखि अहिलेसम्मका मैले यस्ता घटनाक्रमहरू हेर्दा गिरिजा प्रसाद कोइरालाजी भारत बनाउन के भयो, एसियाको महान नेता भनेर उहाँले गर्नु के भयो,
1: नोबेल शान्ति पुरस्कार दिनुपर्छ,
0: उहाँले गर्नु के भयो त भारतमा गएर टनकपुर सन्धि जस्तो घातक सन्धि गर्नुभयो। त्यसैले हेर्नुहोस् अब जाए चिन जाउन् भारत जाउन्, म कूटनीति शास्त्रको विद्यार्थी भएको हुनाले म के भन्छु भने कुनै पनि देशको परराष्ट्र मन्त्री नेता पार्टी सभापति जानु सक्छन्, जानु पनि पर्छ, त्यो जानुहुन्न भन्ने होइन, फेरि देशले राम्रो गर्ने सम्मान दिने कुरा हाम्रो राष्ट्रको लागि खुसीको कुरा पनि हो, तर त्यो दाउपेच हो कि कुट भनेको नेपालीमा बिख भन्ने अर्थ पनि लाग्छ, त्यो कुटनीति भनेको माउरीको कुट गुलियो कुट पनि हुन्छ, असाई भाषामा मैले प्रयोग गरेँ, त्यो माउरीको कुट जस्तो कुट नभएर खाँदा मिठो पनि लाग्ने नभएर त्यो कुट बिख जस्तो कुट हो, यो नछुट्याउन सक्ने मान्छेले म देश हाँक्छु देशलाई माथि लगाउँछु भनेर दिने कुरा नि गफमा त होला, परिणाममा के पनि
1: भनेको तपाईँको त तपाईँले त जनअभिमतको पनि यो त अपमानै भयो,
0: होइन
1: जनताले बालन शाहलाई यो विधिका हिसाबले संविधानका हिसाबले चाहिँ संसदबाट एउटा दलको संसद दलको नेताको रूपमा चयन गरेको हो, तर राजनीतिक रूपमा त उहाँलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री को शैलीमा निर्वाचित गरी पठाएको, जनताको त्यो विश्वास गलत भयो
0: होइन। कसरी हेर्नुपर्छ भने नि हेर्नुहोस् कुनै पनि कुरालाई त्यसको सतहमा के थियो तल गहिराईमा के थियो राम्ररी विश्लेषण गरेन भने मान्छे साह्रै छेपछिपे निष्कर्षमा पुग्छ
1: कि
0: त्यस्तो कतिपय मान्छेहरूका जुन तर्कहरू आउँछन् नि त्यसले विगतमा जे कमी कमजोरी भयो राष्ट्रले जे क्षति बेहोर्यो अब हामीले पनि त्यो बेहोर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुर्याउँछ। पहिलेका राजनीतिक दलहरू खास गरी नेकपाको बहुमतको सरकार बन्यो, नेपाली काङ्ग्रेस र नेकपा एमालेको बहुमतको झन्नै दुई त्याएको कुरा उहाँहरूले एकदम यस्ता यस्ता कुरा गर्नुभयो कि त्यो यहाँ भनेर साध्य नै छैन, म त उसै बेलाको म त आलोचक भएँ पार्टीबाट त्यसैले त निष्कासनमा परेँ, मैले तथ्यमा बोलौँ यस्ता कुरा नगरौँ भनेर मैले देशको हितमा बोलौँ राति तपाईँले 12 बजे भेट्ने यस्ता सम्पूर्ण मैले तत्काल आलोचना गरेको छु। अनि त्यो जुन व्यवहार भयो नि सत्ताको जुन खेल भयो स्वार्थको त्यसको विरुद्धमा जनताले विकल्पको रूपमा मत दिए, मेरो त्यसप्रति पूर्ण सम्मान छ, कतै पनि त्यो अपमान गर्ने भन्ने प्रसङ्ग पनि हुनै सक्दैन, तर जनताले कुनै पनि व्यक्तिलाई विगतका कतिपय कुराहरूबाट वाक्क भएर एउटा विकल्पको खोजी गरेर कसैलाई समर्थन गर्नुको अर्थ निजले देशको सिमाना पनि खतम पार्ने सुरक्षा खतम पार्ने राज्य प्रणाली भत्ताभुङ्ग पारिदिने र राज्यका सबै कुरा मिचमास गरिदिने, म भन्छु तपाईँले कुन मिचो भन्नुभयो म एक दुई दिन प्रमाणसहित अहिले भनिहाल्छु, म सबै मिच्ने जे मन लाग्यो त्यही गर्ने, मन्त्री परिषदका निर्णयहरू एउटा औपचारिक संसद छ त्यहाँ मन्त्री परिषद छ त्यसको प्रणाली छ त्यो गर्नुभन्दा आफूले चाहिँ फेसबुकबाट पैसा पनि कमाइन्छ क्या मैले सुनेको होइन, अनि त्यसलाई अब अङ्ग्रेजी भाषाको कुरा आउँछ मुद्रा आय आर्जन गर्ने प्रणाली, अनि त्यो म जनताले बोल्ने भाषामा बोलौँ भन्ने ठान्छु, त्यो मुद्रा
1: डलर आउँछ
0: अनि त्यो रकम कमाउने प्रणालीमा गएर अनि प्रधानमन्त्रीले आफ्नो पदको त्यहाँ प्रयोग गर्न थाल्ने यस्तो गर्नु भनेर जनताको मत भनेको त्यो गर्न दिएको स्वीकृति पत्र हो र त्यो मतपत्र कदापि होइन, कदापि होइन। म अब अलिकति म यसै प्रसङ्ग जोड्छु, आज त हामी बालेन्द्र शाहजीको यो प्रसङ्ग तपाईँले हामीले गऱ्यौँ
1: होइन,
0: म तपाईँलाई म एउटा कुरा सम्झना दिलाउँछु, म शेरबहादुर देउबा र केपी ओलीजीले पनि कम मत ल्याएर जित्या हो र
1: होइन,
0: अनि उहाँहरूले जे राष्ट्रको हितमा जनता विधि सुशासन विपरीत जे क्रियाकलाप गर्नुभयो अनि जनताले ए मैले त सबभन्दा बढी मत ल्याएर थिएँ झापाबाट, मैले डन्द्राबाट ल्याएको थिएँ अर्थात् भीमरावले मैले अछामबाट ल्याएको थिएँ, अब तिमीहरूले जनताको मतबाट मैले गरेको कामबाट आलोचना गर्न पाउँछौ, मेरो त सदासर्वाको लागि प्रमाणपत्र हो नि यो, अब जनताको स्वीकृति पत्र हो नि भन्ने उनीहरूले त्यस्तो भने भए के अहिलेको मान्छेहरू सहन गर्छन् त। त्यसकारण जुन कुरा केपी ओली जुन कुरा शेरबहादुर देउबा जुन कुरा भीमरावल या जो जो व्यक्ति पुष्पल दाल प्रचण्ड जो जो छन् ती व्यक्तिहरूको हकमा मत भनेको राम्रो काम गर्नलाई दिएको हो, गलत काम गर्न दिएको लागि प्रमाणपत्र होइन त्यो स्वीकृति पत्र होइन भनेर जसरी उहाँहरूमाथि आलोचनाको

0: जनताको भावना मुखरित हुन्थ्यो, अनि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी र अनि अहिलेका प्रधानमन्त्री माथि हुँदैन।
1: हुन्छ हुन्छ, अब म तपाईँले मलाई सोध भन्नु भएको छ, सोध्छु होइन। जस्तै प्रधानमन्त्रीज्यूले समता, कर, शिक्षा र स्वास्थ्यमा लागेको चाहिँ अहिले प्रधानमन्त्रीज्यूको शैली परिवर्तन भइसक्यो क्या, तपाईँको चस्मा चाहिँ पुरानो भयो। उहाँ अब जनताहरूका माग सम्बोधन गर्ने, जनताका अपेक्षाहरूलाई पुरा गर्ने, अब सम्बन्धित क्षेत्रका मान्छेहरूसँग संवाद गर्ने, भेट्ने, उनीहरूको गुनासो सम्बोधन गरेर सरकार चलाउने बाटोमा जानुभयो। जब नागरिकले हामीलाई अस्पतालमा जाँदा पनि 3% कर, स्कुलमा जाँदा पनि 3% कर, हाम्रो ढाड भाँच्ने भनेपछि यो प्रविधिको युग हो सर, यो प्रविधिको युग हो क्या। यो हेरी औँलाको टुप्पोमा ट्याक्क गरिदिए पछाडि समाचार संसारभरि पुग्छ, उहाँले म यो हटाउँदैछु, दास गन। हेर्नुहोस् त, दिस इज द प्रम्प्ट रेस्पोन्स फ्रम द प्राइम मिनिस्टर।
0: मलाई हाँसो लाग्छ यस्तो कुरा सुन्दाखेरि, किन हाँसो लाग्छ भने
1: उहाँहरूले दिएको तर्क मैले
0: जसले दिया छ त्यो सुन्दा मलाई हाँसो लाग्छ। जनता र देशको हित चाहने, नेपाल त धेरै जस्तो गरिबीमा पीडित छ नि, जनताको ठुलो सङ्ख्या, त्यो देशमा शिक्षा र स्वास्थ्यमाथि कर लगाउने सेवामा, अनि एकातिर देशलाई विद्युतीकरणमा लैजाने भन्ने प्रधानमन्त्रीको महावाणी के आयो, नेपाल विद्युतीकरणको युगमा प्रवेश गरेको छैन। म आश्चर्यचकित परे, नेपाल चन्द्र शमशेरको पालामा विद्युतीकरणको युगमा प्रवेश गरेको, दक्षिण एसियामा विद्युत उत्पादनको इतिहास हेर्ने हो भने नेपाल अग्रपङ्क्तिमा नै आउँछ। उहाँ के भन्नुहुन्छ भने अहिले भान्सामा विद्युत पाल्यो भने सबै ट्रान्सफर्मर पड्किन्छ,
1: हाँसो
0: लाग्यो। यसको उचित खण्डन कुलमानजीले गर्नुभएको, मैले
1: गर्नुभयो,
0: उहाँ त्यसको क्षेत्रको काम गर्ने
1: मान्छे
0: होइन, अनि घरको भान्सामा, जबकि अब उहाँहरू चाहिँ पुँजीवादी बाटोबाट जाने भनेर घोषणा गर्नुभएको छ महाधिवेशनमा, र अब म पुँजीवादको यसैसँग जोड्छु। मलाई यी हाँस किन हाँसो उठ्छ मलाई भन्दाखेरि, बेलायतमा भर्खरै नयाँ प्रधानमन्त्री नियुक्त हुनु, भर्खरै त्यो नयाँ नियुक्त भइसकेपछि उहाँले पहिलो घोषणा के गर्नुभयो त भन्दाखेरि, घरेलु उपभोगमा विद्युतमाथि लागेको 5% कर यो सरकारले खारिज गर्नेछ। अब एउटा कुरा त्यो, अब उहाँहरूमा जनताप्रति माया रहेछ कि के रहेछ, मैले त्यो हेरेको पर तथ्यको
1: आधारमा, माथि बिजुली प्रयोग गर्दा 5% कर हो, सर्वसाधारण जनतालाई होइन, यो सर्वसाधारण जनताको घरमा 50 युनिटसम्म प्रयोगै हुँदैन।
0: कसले भन्यो हुँदैन भनेर?
1: हुँदैन, मेरो घरमा त हुँदैन।
0: सुन न, 50 युनिट गरौँ, सायद 75 युनिट गरौँ,
1: 50 भन्दा तल त नियमित मात्रै लाग्छ।
0: होइन, त्यो मैले बुझेँ, 50 युनिटभन्दा बढी हुँदैन भनेर कसरी भन्ने, घरेलु प्रयोजनको लागि बेलायतमा त्यो 5% कर, त्यहाँ कति युनिट प्रयोग,
1: बेलायतको कुरा नगरौँ न, अछाम गोर्खाको कुरा गरौँ।
0: मैले बेलायतको कुरा किन गरेँ भने, उहाँहरू बेलायतका मात्रै कुरा गर्नुहुन्छ, उहाँको अर्थमन्त्री उहाँहरूको, मैले बजेट हेरेँ, बजेटमा त्यो कापीमा अङ्ग्रेजी शब्द लेख्दै गएको, चार पाना भरिसक्यो, आछा आछा
1: डाइरेक्ट सर।
0: जबकि नेपालको संविधानले, म एकछिन,
1: उहाँहरूको जेनेरेसन त आधा आधी अङ्ग्रेजी नै बोल्छ क्या, उहाँहरूको जेनेरेसन त तपाईँ र म जस्तो बोल्दैन नि,
0: म अङ्ग्रेजी बोल्न जान्ने हो
1: होइन, ऊ भीमब्रो आयो भन्ने जेनेरेसन हो क्या त्यो,
0: त्यो के हो त भन्नु, त्यो के हो त, नेपालको संस्कृति, नेपालको आवश्यकता र नेपालको धरातललाई नबुझेर उडन्थ्यो भने त्यही त हो त, यतिसम्म गरेको
1: पाएमा
0: नजानुहोस् भन्दाखेरि के अर्थ आउँछ, जब मान्छेले आफ्नो पन गुमाउँछ नि त्यो देश नै रहन्न, किन यो संसारमा यत्रो आफ्नो संस्कृतिमा त्यत्रो लगानी गरिरहेको छ त, अनि आज नेपाली सेनाले सौम्य शक्ति बढाउँ किन भन्छ त, मैले त्यसलाई नरम शक्ति भन्ने बुझ्ने
1: भाषा, प्रविधिको युगमा तपाईँहरूको पालामा जस्तो पहिला मन्त्रीमण्डलमा प्रस्ताव लैजाने, त्यो प्रस्तावमा छलफल गर्ने, 3 दिनसम्म डिबेट गर्ने, यता जनता मरिसके, त्यस्तो होइन प्रविधिको प्रयोग गरे
0: मैले, त्यसमा एउटा भनौँ, त्यसो भए यदि प्रविधिले प्रयोग गरे जुन व्यक्तिलाई जान लाग्छ तपाईँले मेरो ट्याकको बटन,
1: जुन व्यक्ति होइन प्रधानमन्त्रीज्यू, त्यो त प्रधानमन्त्री पद्धति हो,
0: प्रधानमन्त्री
1: संसदमा 16 जना मन्त्री एकतिर उभिए पनि उहाँले लगे पारित हुन्छ,
0: मैले बुझेँ प्रधानमन्त्रीले नि, ल त्यसो भए संविधान किन चाहियो देशमा, संसद किन चाहियो, मन्त्रालयहरू किन चाहिए, अनि सल्लाहकारका डफा के का लागि चाहिए, त उहाँको मनमा जे लाग्छ सुझ दबाए भयो नि त, त्यस्तो हुँदैन। राज्य प्रणाली भनेको यति संवेदनशील हुन्छ, यसका सुरक्षा, यसका प्रक्रियागत कुरा, यसको प्रणालीगत कुरा, यसलाई प्रधानमन्त्री र
1: यो जम्मै चिजलाई कहाँ असर गर्यो, पछि त मन्त्री परिषद बैठक बसेर त्यसलाई पारित गर्नुभयो त उहाँहरूले,
0: असर कसरी गर्दैन भन्दाखेरि, किन गर्छ भन्दाखेरि, यो त एउटा उदाहरण भयो,
1: कुनै व्यक्ति तपाईँले संविधान चाहिँदैन, संविधान मिथ्या छ, विधि मिथ्या छ भन्नुभएको छ, त्यो पनि भन्नु न,
0: आफ्नो हातमा अधिकार आउने बित्तिकै जे मन लाग्छ त्यो म प्रयोग गर्छु, मेरो फाइदा जे हुन्छ मैले जुन बेला सोच्छु त्यो गर्छु भन्यो भने त्यो व्यवस्था प्रणाली भनेको प्रधानमन्त्रीले गरेर संसदमा देशको विरुद्धमा नेपालले भारतको जग्गा धेरै मिच्याएको छ भन्नुभयो। प्रतिनिधि सभाको नियमावली, नेपालको संविधान कानुन र यो संसदीय प्रणाली जुन हामी अप्नाएका छौँ नि, के त्यो खारेज गर्नु पर्यो, के संविधान खारेज गर्नु पर्यो? उहाँ संसद प्रति उत्तरदायी हुन उहाँले छोडिदिनु भयो, त्यहाँ गएर बोल्न
1: जानुहुन्छ आजकल
0: गएर हुन्न, त्यहाँ चाहिँ संसदमा उठेका कुराहरू न त किन राखे त प्रश्न उत्तर किन राखेको, शून्य समय किन राखेको, त्यो जनउत्तरदायी प्रणाली हो, त्यो त्यो उहाँले किन गर्नु भएन? दुई, तेस्रो कुरा अघि भनिहाले त्यो लामो गर्दिनँ, गोप्य रूपमा आफ्नो सल्लाहकारलाई पठाएर एउटा राष्ट्रको स्वाधीनता उहाँले किन त्यो गर्नुभयो? त्यो तेस्रो कुरा। चौथो, कुनै पनि देशको शासन प्रणाली, त्यहाँको कर्मचारी प्रशासन, त्यहाँको सुरक्षा निकाय, त्यहाँको गुप्तचर, यो सम्पूर्ण प्रणाली बलियो भयो भने मात्रै त्यो देश बलियो हुन्छ।
1: ओके,
0: अब उहाँहरू अहिले के नीति लिँदै हुनुहुन्छ भन्दाखेरि, जो अनुभवी कर्मचारी छन् नि त्यो कुनै पार्टीले नियुक्त गरे होइन नि, लोकसेवाबाट धेरै प्रतिस्पर्धाबाट मेहनत गरेर परीक्षा उत्तीर्णै गरेर आएका हुन् र जसलाई अधिकृत हुँदादेखि या कोही नासुबाट खडदारबाट पनि होला, उहाँहरूलाई प्रशिक्षण शिक्षा दिन देशले त्यहाँ धेरै ठुलो लगानी गरेको हुन्छ। हेर्नुहोस्, त्यो बिन्दुमा पुर्याउन त्यस्ता अनुभवी व्यक्ति चाहे विदेशसँग वार्ता गर्नु, चाहे यहाँ कानुन निर्माण गर्ने, अब तिनीहरूले सबैलाई निकालिदिने अरे, त्यो कुनै राष्ट्र निर्माणको
1: किनभने तिनीहरू
0: सोधेको कुराको
1: पख्नु न, तपाईँले तिरेको कर मैले तिरेको करबाट तलब खान्थे, तर तपाईँको पार्टीको कार्यक्रम गरेर जिन्दाबाद गर्थे नि त, जनताको कर खाएपछि त जनताको सेवा गर्न परेन।
0: कर्मचारी जुन उहाँहरू सहसचिव लगायत कति व्यक्ति निकाल्ने भनेको थियो, कसले जिन्दाबाद गरिरहेको छ तिनीलाई त कारवाही गर्ने कानुन होला नि, अनि के ती व्यक्तिहरू पार्टीले भर्ना गरेका हुन् र? म लोकसेवाबाट आएका विधिवत उत्तीर्ण गरेर आएका व्यक्तिको कुरा गर्दैछु, त्यो
1: कुनै
0: त्यो घुन पिसिने कुरा होइन नि, यो राज्यका महत्त्वपूर्ण सुरक्षा निकाय कर्मचारी प्रशासन र जुन प्रणाली हुन्छ नि, राज्य भने यत्तिकै हावामा बलियो हुने होइन, त्यसलाई कमजोर पार्नको लागि जसरी मातृका प्रसाद कोइरालाले 2007 सालको परिवर्तनपछि सेनाको एउटा ठुलो हिस्सालाई निकालिदिएर विदेशी शक्तिको इसारामा त्यहाँदेखि नेपाली सेना दक्षिण एसियामा कमजोर होइन नि, कमजोर पारे पारे गर्यो,
1: इतिहास हाम्रो
0: त्यहाँ हेर्नुहोस् हो यो। अर्को हेर्नुहोस्, यो कुनै देशको भक्ति पूर्ण रूपमा धारणा राख्ने व्यक्तिले यो गर्दैन। अब अर्को कुरा भन्छु, नेपाल चीन र भारत जस्ता विशाल देशहरूको बिचमा छ जसलाई हामी एकदम संवेदनशील भूराजनीति भन्छौँ, यस्तो स्थितिमा नेपालले चीनसँग पनि सुमधुर सम्बन्ध कायम गर्नुपर्छ, भारतसँग तर्केको आधारमा, सार्वभौम समानताको आधारमा र पारस्परिक हित र सम्मानको आधारमा त्यो गर्नुपर्छ। हाम्रो नेपालको संविधानको धारा 51 डमा त्यो कुरा भनेको छ कि त्यो खारेज गर्नु पर्यो, होइन भने त्यो मान्नु पर्यो नि। अब के भयो, उहाँले पहिलोचोटि नेपालको इतिहासमा अन्तरिम सरकारलाई पनि दलाई लामाले बधाइदियो, अनि यो सरकारलाई पनि दलाई लामाले बधाइदियो। 24 गते मैले दृश्य देखेँ, तपाईँले मेरा भन्दा धेरै दृश्य देख्नु भएको छ, किनभने तपाईँ यस्तो संचार क्षेत्रको तपाईँ यति क्रियाशील व्यक्ति हो, म धेरै अगाडिदेखि चिन्दछु। त्यहाँ तिब्बतीयन मूलको रगत अङ्ग्रेजी टिओबी लेखिएको थियो, मैले नेपालीकरण गरेँ, उनीहरूले त्यहाँ के गरे भन्ने कुराका ती दृश्यहरू म टेलिभिजनमा हेरिरहेको थिएँ हो। अब त्यो दलाई लामाको जन्मदिन बनाउने यो सरकारले स्वीकृति दियो, यहाँ कता लान लाग्यो देशलाई, के नेपालको संविधानको धारा 51 ड खारिज भएको हो? मेरो प्रश्न एक त्यति मात्र हो, फेरि योसँग श्रृङ्खला जनताले बुझ्दैन।
1: ओके,
0: मैले अहिले भर्खरै समाचार के सुनेको छु भने काठमाडौँ विश्वविद्यालयमा अब दलाई लामा यो सबै सम्बन्धी तिब्बती अनि यसको बारेमा ठुलो त्यसले मिहिनेत गर्ने अरे, यसले नेपाल जस्तो देशलाई कहाँ लैजान खोजेको, कहाँ लैजान खोजेको? अनि दलाई लामाको यहाँ जन्मदिन बनाउने, जन्मदिन मनाउनु छ भने पृथ्वीनारायण शाहको बनाउन, जसले राष्ट्रलाई एकीकरण गर्यो, राष्ट्रकवि माधव घिमिरेको मनाउन, जसले गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली भन्ने गीत
1: भन्नुभयो, तपाईँले भन्नुभयो,
0: मैले गर्ने भए त्यो गर्नु भनेर प्रश्न गर्दैछु।
1: मेरो जिल्लामा, मेरो जिल्ला गोर्खामा पृथ्वीनारायण नगरपालिका थियो, एक गणतन्त्रको पालामा त्यसको नाम परिवर्तन गरेर गोर्खा नगरपालिका बनाएको, त्यति बेला चाहिँ किन बनाएको?
0: मैले गल्ती भयो भने उसै बेला प्रहार गरिरहेको छु। यो राष्ट्रको एकता, राष्ट्रको एक निर्माता भनेको कुनै पनि समाज, राज्य परिवर्तन हुन्छ, सरकार परिवर्तन हुन्छन्, तर आफ्नो इतिहास चिनमा हेर्नुहोस्, भारतमा हेर्नुहोस्, बेलायतमा हेर्नुहोस् अमेरिका जहाँसुकै हेरौँ हामी आफ्नो देशको इतिहास आउने पुस्ताको लागि सुरक्षित रहन्छ।
1: डाक्टर आउले एउटा चिज अलिक स्पष्ट बनाइदिनुहोस्, तपाईँसँग यसको ज्ञान छ, मैले यो तपाईँ मार्फत दर्शकहरूलाई स्पष्ट गर्न खोजेको, यो दलाई लामा प्रकरण चाहिँ अहिले एकदमै सेन्सिटिभ भइरहेछ होइन। हामी हुन त नेपालमा टिबेटन शरणार्थीहरूले बेला बेलामा आत्मदाहको प्रयास गर्ने, उनीहरूलाई हामीले पोखरा लगायतका विभिन्न ठाउँमा शिविरमा राखेको, बेला बेलामा उनीहरूले प्रदर्शन गर्ने थियो। अलि बढी उनीहरू कहिले देखिए भने भदौ 23 र 24 परिवर्तनको बेलामा सामूहिक रूपमा देखिए भन्ने छँदैछ होइन। त्यो सँगै अहिले कुरा कहाँ आछ डाक्टर साहब भने तपाईँले ठ्याक्कै भन्नुभयो, उनको जन्मदिन मनाउन दिनेदेखि लिएर सरकारकै कर्मचारीहरू सहितको संलग्नताको प्रसङ्ग पनि छ। र अझ अगाडि बढेर कुरा कहाँ छ भने भारतले दलाई लामाको धर्मशाला अब त्यहाँ राख्न नदिने र त्यो अन्तत नेपाली मूलको व्यक्ति, नेपाली मूलको इन द सेन्स यहीँ जन्मेको, उनै दलाई लामा बन्ने र नेपालमा धर्मशाला बन्ने यो बाटो गइरहेछ भन्ने जे विषय म सुनिरहेछु नि, वाइ इज इट डेन्जरस? फेरि तपाईँलाई इङ्ग्लिस भएपछि आलोचना हुन्छ होला, यो किन खतरनाक विषय हो, यो किन खतरनाक विषय हो, यसलाई अलिक स्पष्ट भनिदिनु न।
0: के हुन्छ भने कुनै पनि देश जीवित हुनुको लागि त्यसको भूगोलको रक्षा, त्यसको जीवनशैली, साहित्य, संस्कृति, चलचित्र, सम्पूर्ण कुराको समुच्चय भएर त्यो राज्यको एउटा व्यक्तित्व बन्छ, राज्यको पनि व्यक्तित्व हुन्छ क्या अन्तर्राष्ट्रिय समुदायमा। हामीसँग आणविक परमाणविक शस्त्रशस्त्र त छैन, सेना पनि मातृकाको बेलादेखि नै कमजोर बनाइहाल्यो, देखिहाल्यो सबै। भनेपछि यो तपाईँले जे भन्नुभयो नि यसले, म यही कुरामा मेरो आपत्ति छ नि, घोर आपत्ति छ। मैले यही कुरामा केपी ओलीदेखि लिएर बाबुरामले जुन बेला प्रबुद्ध व्यक्तिसम्मको झोला बोकेर दिल्लीबाट यहाँ आउनुभयो नि,
1: एपीजी
0: मैले उसै बेला भनेको थिएँ, मनमोहन अधिकारीजीले 1950 सन्धिको पुनरावलोकन गर्ने जुन सहमति भएको थियो त्यसलाई सिद्ध्याउनुको लागि षड्यन्त्र हो भनेको थिएँ, अहिले त प्रष्ट भयो नि। त्यति बेला भीमरावले यतै विरोध गर्यो, मेरो विरोध होइन,
1: तपाईँको छवि नै विरोधी नै
0: होइन होइन, अरू देशले मेरो देश महान हो, मेरो राष्ट्र बचाउनु पाउनुपर्छ भन्ने हामीले भन्न नपाउने, अनि यो हामीले भन्दाखेरि फलानु देशको विरोधी हो भने त्यो भाषा किन बनाइएको हो भने त्यसलाई चुप लगाउनुको लागि, पैसाले चुप लागेन, जेल हाल्दा चुप लागेन, मार्छु भन्दा चुप लागेन, अब के भन्ने त भन्दाखेरि त्यस्तै कुरा गर्ने। त्यसैले यो जुन दलाई लामाको प्रसङ्ग छ नि, कल्पना गरौँ हामी एकछिन, म यहाँबाट यो प्रसङ्ग,
1: यो जुन दलाई लामाको कुरा तपाईँले पनि उठाउनु भयो होइन, र पछिल्लो दिनमा यो विषय एकदम सेन्सिटिभ रूपमा उठाउने काम गरिरहेको छ। मैले त केसम्म पनि सुने डाक्टर साहब भने अमेरिकाको खास गरी संलग्नता, भारत अमेरिका र चिनको सम्बन्धको विषय पनि होला, र दलाई लामा जसरी धर्मशालामा भारतमा बसिरहेका छन् उनलाई चाहिँ त्यो धर्मशाला भारतले राख्न नदिने, किनभने अल्टिमेटली भारत र चिन उनीहरू व्यापारका लागि पनि एक ठाउँमा आउँछन् र पछिल्लो यो शताब्दी चाहिँ एसियाको शताब्दी हुनका लागि पनि उनीहरू एक ठाउँमा आउनुपर्छ। त्यसो हुँदा नेपालमै जन्मेको व्यक्ति या नेपालमै चाहिँ दलाई लामा हुर्काउने र नेपालमै धर्मशाला राख्ने सम्मको विषय आइरहेको बेलामा तपाईँले दलाई लामाको जन्मदिन मनाउन दिएको अनुमतिदेखि लिएर दलाई लामाको कार्यक्रम गर्ने सम्मको जे विषय भन्नुभएको छ, मैले नबुझेको या मेरो दर्शकलाई तपाईँले बुझाइदिनु पर्ने कुरा, दलाई लामा हाम्रो मुलुकका लागि यति धेरै संवेदनशील विषय किन हो भनेर सोधेको।
0: यो प्रश्न छ, हामी एउटा विशाल दुईवटा देशहरूको बिचमा छौँ। हाम्रो देशले धेरै लामो समयदेखि पञ्चशीलको सिद्धान्तको आधारमा, असंलग्नता, संयुक्त राष्ट्रको बडापत्रको आधारमा आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने बाटो लिएको छ र नेपालको संविधानको धारा 51 ड मा त्यो कुरा अङ्कित छ। यसको विपरीत यो संविधान खारेज भएपछि हामी मन परी गर्छौँ, कश्मीरी देशको एउटा पछि लाग्छौँ भनेर कसैले भन्यो भने त्यो त्यसै बेलाको कुरा सोच्ने कुरा हो, अहिले त्यो गर्ने छुट कसैले पनि हुन,
1: संविधानले दिँदैन,
0: त्यो दिँदैन र हाम्रो अभ्यास संविधान कुनै कुराले, इतिहास कुनै कुराले पनि दिन्न। अब यो किन संवेदनशील भयो भन्ने कुरा, जस्तो उदाहरणको लागि हामीले भारतको छेउमा बसेर पन्जाबका खालिस्तानलाई स्वतन्त्र पन्जाब बनाउने, नागाहरूको मिजोरममा आसाममा स्वतन्त्र देश बनाउने भन्यो भने भारतको प्रतिक्रिया के होला, अनि तिब्बत स्वतन्त्र देश चाहिन्छ भनेर यहाँका प्रधानमन्त्रीलाई शुभकामना दिने, प्रधानमन्त्रीले मुखमा पट्टी बाँधेर बस्ने, अनि दलाई लामाको यहाँ जन्मदिन मनाउने, यस्तो कुरा गर्नुको अर्थ भनेको के हुन्छ भने स्वतन्त्र तिब्बत अलग चिनबाट छुट्याउने कुरा हुन्छ। अब चीन जस्तो आज मैले भनिरहनु पर्दैन, संसारको यत्रो ठुलो शक्तिशाली देश, हाम्रो सिमानामा रहेको देश, जसले पञ्चायतकालदेखि आजसम्म हाम्रो देशको भौतिक संरचना हामीलाई आत्मनिर्भर बनाउनको लागि गरेको योगदानको कुरा गर्ने हो भने फेरि मलाई त चीन समर्थक भन्ने बेर छैन। जसको सबभन्दा पछिल्लो उदाहरण त अहिले खण्डहर हुन लागेको छ, अन्तर्राष्ट्रिय सभा भवन, हामी कयौं वर्षसम्म त्यसैमा सांसद भएर बसेर गुजारा
1: चलायौँ।
0: म एउटा उदाहरण दिन्छु, अरू पनि थुप्रै कुराहरू थिए, त्यता म जान चाहन्न अहिले। अनि त्यस्तो शक्तिशाली मुलुकसँग भैरभाव गरेर तिम्रो तिब्बतलाई स्वतन्त्र बनाउने, तिम्रो त्यहाँको शासक दलाई लामालामी यहाँ पाल्छौ भनेको नेपालले थ्याक्न सक्ने कुरा हो?
1: फेरि एक चीन नीति हामीले मान्दै आएको,
0: अनि एक चीन नीति भनेको त्यो ताइवान मात्रै होइन, तिब्बत समेत त्यसमा समावेश हुन्छ। र चीनको अखण्डता सार्वभौमसत्ता, भारतको अखण्डता सार्वभौमसत्ताको विरुद्धमा नेपाल जस्तो देश जो सैनिक दृष्टिकोणबाट, सामरिक दृष्टिकोणबाट, यसको अरू आर्थिक विकासको दृष्टिकोणबाट त्यो कुनै प्रतिस्पर्धा गर्ने स्थितिमै छैन अहिले। अनि त्यो देशले त्यो देशसँग गम्भीर सुरक्षा सामरिक क्षेत्रमा प्रवेश गरेर अनि देशलाई सङ्कटमा लैजाने भनेको कुरा त राष्ट्रघाती कदम बाहेक त केही पनि हुन सक्दैन। अनि दलाई लामा हाम्रो लागि महत्त्वपूर्ण के कारणले हुन्छ, के कारणले हुन्छ यदि कसैले मान्छ भने त्यो दुईवटा कारणले मात्रै हुन्छ। एक, दलाई लामालाई जुन जुन शक्तिले संरक्षण गरिरहेको छ, यहाँ गुम्बाको नाममा जसरी डलर पानी बगिसकेर बगिरहेछ, कि त ती शक्ति राष्ट्रहरूको पिछा लग्नु हुनु पर्यो, पिठो हुनु पर्यो।
1: सरकारको सम्बन्धमा कुरा गर्यो
0: भने म सरकारकै कुरा गर्दैछु, त सरकारसँग जोडेर त हो त। दलाई लामाको बारेमा जसरी त्यो मैले अघि भर्खरै भने विश्वविद्यालयमा, काठमाडौँ विश्वविद्यालयमा सेमिनार गराउँदैछ, यहाँ जन्मदिवस मनायो, सरकारले स्वीकृति दियो, विदेशी राजदूतहरू र सरकारका कतिपय कर्मचारीको संहिता भनेको यो घोर आपत्तिजनक र नेपालको राष्ट्रिय सुरक्षा, नेपालको असंलग्न नीति, नेपाललाई जोगाएर लैजाने कुराको विरुद्धमा छ यो। त्यसैले दलाई लामाको कुरालाई यहाँ बढी उचालेर तिनलाई स्थान दिनु भनेको एक चीन नीति जुन नेपालले अप्नाउँदै आएको छ त्यसको विपरीत त हुँदै हो, नेपालको संविधानको धारा 51 डको विरुद्धमा त हुँदै हो। त्यसको साथसाथै सामरिक दृष्टिकोणबाट, सुरक्षाको दृष्टिकोणबाट नेपाललाई नयाँ किसिमको शक्ति राष्ट्रहरूको कोपभाजनमा पारेर नेपाललाई सङ्कटग्रस्त बनाएर केही दलालहरू जो यो नेपाल सङ्कट आएपछि भागेर हैजा चढेर ती देशमा जाने कल्पना गरिरहेछन्, तिनीहरूको नित स्वार्थ बाहेक यो केही पनि हुन सक्दैन।
1: हो, म कहीँ सुन्दै थिएँ होइन, यी नेताहरू पुराना दलका नेताहरू चाहिँ असफल हुँदाखेरिमा हेलिकप्टर चढेर कहीँ लुकिने ठाउँमा पुगे, तर अहिलेका सत्ता सञ्चालकहरू चाहिँ जुन दिन उनीहरू सत्ताबाट ओर्लिनेछन् त्यो दिनमा कम्तीमा पनि यो देशमा बस्ने छैनन्। भनेपछि त तपाईँले भनेको र मैले सुनेको कुरा काहीँ न काहीँ मिल्यो?
0: होइन, त्यो त निश्चित हुन्छ, किनभने कुनै पनि देशको सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, स्वाधीनता, इतिहास, संस्कार को विरुद्धमा गएर कुनै शक्ति राष्ट्रको पिछल्लो भएकाहरू, चाहे भियतनाम युद्धमा देख्नुहोस्, चाहे अफगानिस्तानको इतिहास हेर्नुहोस्, कुनै पनि देशको इतिहास हेर्नुहोस्, त्यस्तो व्यक्तिहरूले त देश छोड्नु भएकोहरूको विकल्प हुन्छ।
1: बालेन सरकारलाई आजको दिनमा देशका विरुद्धमा काम गर्नुपर्ने, कसैको पिछा लग्गु हुनुपर्ने, कसैको गोटी हुनुपर्ने किन छ र 5 वर्षका लागि यति सेफ म्यान्डेटका साथ यो सरकार आछ? यो सरकारले अर्काको आड भरोसा लिनुपर्ने, अर्काको भित्तोमा टाँसिनुपर्ने के कारण छ?
0: कति राम्रो कुरा गर्नु पर्यो, नहुनुपर्ने हो। तर तपाईँ र मेरो इच्छाभन्दा कहिलेकाहीँ के हुन्छ, तथ्य पर हुन्छ क्या, न तपाईँको भनाइले त्यो छोपिन्छ हामीले भने जस्तो ठाउँमा आउँछ, न मेरो भनाइले। म अघिदेखि भन्दैछु, मैले कोट्याएको 2-3 कुरा फेरि यही प्रसङ्गमा, साह्रै महत्त्वपूर्ण छन्। अनि दलाई लामाको जन्मदिन मनाउनु स्वीकृति किन दिनु पर्यो, के आइपऱ्यो त्यस्तो? म पनि त गृहमन्त्री थिएँ त्यति बेला, पनि त गर्न खोजेको थियो मैले, त्यो गर्नेहरू सबलाई तपाईँहरू शरणार्थी हो, हामीले माया गरेर राखेका छौँ। त्यो बाहेक एउटा शरणार्थीले गर्ने कि अमेरिका, रुस जहाँ शरणार्थी जान्छन् त्यहाँ अन्तर्राष्ट्रिय कानुन पनि, त्यहाँको कानुन पनि जे हो चटपटाउनु पाइँदैन भनेर मैले भने, मान्छे त यहीँ छु त म, के भयो त? त्यसकारण मलाई पनि त त्यति बेला अमेरिकन, भारत सबैले कुरा गरे होला नि मसँग। मैले के भने मेरो देशमा मेरो देशको कानुन लागू हुन्छ, तपाईँहरूको देशलाई जसरी तपाईँहरूकोलाई देशको माया छ, तपाईँहरूको सार्वभौमसत्ता, स्वतन्त्रता, सामरिक सुरक्षाको जति तपाईँहरूलाई चिन्ता र सरोकार हुन्छ मलाई त्यति नै हुन्छ, भनेपछि कुनै त्यसपछि वचन सब मैले सुन्नु परेन। त्यसैले त्यो उहाँहरूलाई आवश्यक नहुनु पर्ने हो भन्ने म पनि ठान्छु, तर सिक्काको चुच्चे नचका हटाउने अनि ल्याएर होइन न आइसक्यो नि भनिसक्यो त सरकारको मान्छेहरूले राष्ट्र ब्याङ्कले प्रस्ताव पठाएको थियो अर्थ मन्त्रालय गएर प्रस्ताव आएको थियो अहिले क्याबिनेटले गरेन किन गरेन विरोध भन्यो त त्यो राष्ट्र ब्याङ्कदेखि अर्थ मन्त्रालयबाट त्यो आउने अनुसन्धान गरौँ न त सरकारले
1: एउटा बोलिदिनु भयो नि खास गरी जुन गुम्बा आजभन्दा तपाईँ हामीले मितिका हिसाबले हेर्ने हो भने त्यो झन्डै 1200-1300 वर्ष अगाडि बनाएको हो
0: पशुपतिनाथ कति वर्ष अगाडि बन्यो
1: भन्नुहोस् न त्यो नेपालका बुद्धिस्ट को या नेपालको संस्कृतिको हाम्रो परम्पराको हिसाबले हेर्दा पनि विश्वमै त्यो अनुपम छ त्यसको प्रतिमूर्ति त्यहाँ राख्दाखेरिमा
0: तपाईँलाई
1: आपत्ति चाहिँ किन
0: मैले आपत्ति त्यो दृष्टिकोणबाट गरे आएन स्वयम्भूनाथ त्योभन्दा अनुपम छैन
1: छ
0: लुम्बिनी छैन
1: छ
0: अनि त्यो सिक्कामा राख्ने बुद्धि किन नआएको र जति बेला
1: स्वयम्भू राख पशुपतिनाथ पनि राख भन्नु मिल्यो
0: होइन
1: त्यो नेपालको विश्वमै कुनै पनि गुम्बा त्यतिको पुरानो छैन
0: नक्सा किन हटाएको नक्सा किन हटाउनु पर्यो
1: त्यो त एउटा चिज राख्नु पर्यो नि त अर्को चिज हटाउनु पर्यो
0: हो त्यो अहिलेको प्रसङ्गमा जब नेपालको 24 गतिको घटनामा विभिन्न प्रसङ्ग उठिरहेको बेलामा सिंहदरबार सर्वोच्च अदालत जस्ता हाम्रो संसद जस्ता र कैयौँ हाम्रा राज्य प्रणालीका जुन खम्बाहरू हुन् तिनीहरूलाई ढाल्नको लागि रासायनिक समेत प्रयोग गरेर त्यहाँ आगजनी भएको छ भन्ने कुरा आएको छ 24 गतिको घटनाको बारेमा कुनै छानबिन हुँदैन मान्छेका घरहरू जलाइएका छन् निर्दोष मान्छेको व्यापार व्यवसाय खतम पारिएको छ राष्ट्रको अरबौँ क्षति भएको छ यस प्रसङ्ग मा जुन गुम्बाको प्रसङ्ग आएको छ त्यो गुम्बामा जुन एउटा देशको कुन एउटा बाह्य शक्तिशाली देश अमेरिकाको संलग्नताको कुरा जुन आएको छ त्यही गुम्बा छान्न किन पर्यो किन स्वयम्भूनाथ छान्नु परेन
1: त्यहाँ प्रश्न छ
0: प्रश्न उठ्छ
1: तपाईँकै फेसबुकमा आएको प्रश्न
0: लुम्बिनी किन आएन
1: हिजोसम्म अमेरिकाले दिएका कुन कुन बजेट लिएर तपाईँहरूले चाहिँ कतिवटा परियोजना बनाउनु
0: सिक्कामा राखेको छ
1: बनाउनलाई लिनुभयो
0: नोटमा राखेको छ
1: उदा अमेरिकाले दिएको डलर भत्ता खाएर कतिपटक अमेरिका जानुभयो
0: यो मूर्खतापूर्ण
1: अहिले आएर अमेरिकाले त्यो गुम्बामा चाहिँ सहयोग गरेको छ भन्ने नाममा विरोध गर्नु चाहिँ
0: त्यो होइन
1: आफ्नै आङ्क नआएर छारो
0: त्यो होइन त्यो चाहिँ एकदम सतही मूर्खतापूर्ण प्रश्न हो त्यो किन हो भन्दाखेरि कुनै पनि देशले चिनको पनि ऋण लिएको छ अमेरिकाले तर चिनको पैसा लिएको हुनाले चिनले जे गर्यो त्यो ठिक छ भन्छ अमेरिका कुनै पनि दुई देशको
1: होइन
0: त्यही गुम्बा किन छान्नु पर्यो त्योभन्दा त पुरानो स्वयम्भू छ त लुम्बिनी छ त प्रश्न उठ्दैन त्यस कारण मैले त्यो गुम्बाको अपमान गरेको होइन कि म के भन्नु खोज्दैछु भने
1: लेखाइ त होइन गुम्बाकै अपमान
0: होइन होइन मेरो लेखाइले गुम्बाको अपमान गर्दैन मैले के भनेको छु भने नेपालको सिक्काबाट जुन नेपालको भूभाग जमिनको रक्षाको लागि त्यसको सुरक्षाको लागि जनतामा चेतना जगाउनुको लागि जुन सिक्कामा राखेको छ त्यो हटाएर जुन यहाँ अमेरिकाको त एमसिसी तपाईँलाई थाहा छ एसपिपी भनेको राज्य साझेदारी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसनले दिएको रकम जहाँ नेपालको संविधान कानुन त्यसको लामो कुरा छ मैले कैयौँचोटि बोलिसकेँ अहिले यहाँ समय पनि छैन
1: छैन
0: ती कुराहरूमा प्रवेश गरेर यहाँ विवादास्पद भइरहेको र दलाइ लामाको प्रसङ्ग आइराखेको दलाइ लामाले यहाँ शुभकामना दिइराखेको सरकारले मुखमा मौनता साँधिराखेको नेपालको संविधानको धारा उल्लङ्घन भइराखेको प्रसङ्गमा त्यो आउँदाखेरि मैले त्यो प्रश्न उठाएको जहाँसम्म विभिन्न देशले दिएको सहयोग किन लिएको भन्ने प्रश्न रुसले दिएको छैन चिनले दिएको छैन भारत जापान अरू देशले दिएको छैन अनि जजले जे सहयोग गरेका छ त्यो सहयोग गरेको सिक्कामा राख्दै जाने हो र त्यो सिक्कामा
1: राख्नेका कारण राखे होइन नेपालको एउटा विश्व सामु चिनाउनु पर्ने हाम्रो एउटा सम्पत्ति
0: त्यस्ता चिनाउनु पर्ने त धेरै होला नि नेपालमा सम्पदा होइन म अछामको वैद्यनाथ क्षेत्र किन नराखेँ म यहीँबाट प्रश्न गर्छु
1: त्यो पनि आउला
0: आउ त आउला भनेर हुन्छ र अहिले जुन प्रसङ्गमा जे कुरा राख्दाखेरि हाम्रो अहिले जे जनताको बिचमा जुन कुरा प्रश्न उठेको छ त्यसलाई प्रश्रय दिँदाखेरि जस्तो भनौँ दलाइ लामाको कुरा अहिले किन यति दलाइ लामासँग जोडेर आउँछ नि त यो त अनि हो यो मैले किन उठाएको त भने नेपाललाई सामरिक रूपमा जब मुस्ताङमा त्यहाँ जुन युरेनियम छ त्यो युरेनियम समेत विदेशीहरूलाई दिनुको लागि षड्यन्त्र हुँदैछ भन्ने कुरा चर्चामा आइराखे सिमानाको कुरा एकदमै संवेदनशील भएर आइराखे दलाइ लामाका मान्छेहरू यहाँको आन्दोलनमा पनि लागेका कुरा हाम्रा सम्पत्तामा आगो लगाउन लागेको कुरा प्रसङ्गमा आइराखेको बेलाको प्रसङ्ग जोडेर अनि देशको सिमानामाको रक्षाको कुरा एकदमै संवेदनशील भइरहेको बेलामा त्यो नक्सा हटाइ हटाइ किन राख्नु पर्यो भन्ने प्रश्न उठ्दैन र भने त्यो प्रसङ्ग भने हो अघि तपाईँ दलाइ लामाको कुराको एउटा प्रसङ्ग छुट्याएको छ किन संवेदनशील भयो भन्दाखेरि नेपाल जस्तो देशले भारत वा चिन कुनै पनि देशको भूभाग स्वतन्त्र अलग राज्य हुनुपर्छ भन्ने व्यक्तिलाई यहाँ ल्याएर त्यसलाई पाल्नु
1: स्थापन गर्यो
0: पाल्नु
1: पाल्यो
0: त्यस्तो व्यक्तिलाई पाल्नु संरक्षण दिनु भनेको
1: सेलिब्रेट गर्नु
0: उसको समर्थन गर्नु उसलाई प्रश्रय दिनु भनेको के हो त नेपालको सार्वभौम सत्ता नेपालको सुरक्षालाई सरासर खाल्डामा हाल्नु त्यस कारण यो कुरा संवेदनशील छ यो नेपाली जनताले बुझ्नुपर्छ मतलब दलाई लामाको त हामीले मतलबै राख्दैन थियौँ नि
1: अब अर्को तपाईँलाई मेरो दुईवटा कुरा छुट्याएको छ भन्नुभएको थियो त्यो चाहिँ के छुट्याएको थियो
0: हो
1: के बिर्सिनु भयो
0: होइन बिर्सेको छैन मलाई त्यो प्रसङ्गमा अब ठ्याक्कै त मिल्छ कि मिल्दैन नेपालमा जस्तो अहिलेको सरकारको प्रसङ्गमा कुरा गर्दा किन यो सरकारको यत्रो चाहिँ मत प्राप्त गरेर पनि किन यो कुरा उठाउनु पर्ने भयो भन्ने सन्दर्भमा राज्य भनेको एउटा उसको दुईटा महत्त्वपूर्ण काम हुन्छ एउटा सिमानाको उसले सुरक्षा गर्न रक्षा गर्नुपर्छ र जनताको सुरक्षा गर्नुपर्छ जनताका मूलभूत हित र सिमानाको रक्षा गर्न नसक्ने सरकारको औचित्य रहँदैन र यस प्रसङ्गमा यो सरकारका प्रधानमन्त्रीले बोलेका कुरा र यो सरकारमा कतिपय महत्त्वपूर्ण यो राष्ट्रिय स्वतन्त्र पार्टीका निकट रहेका मान्छेहरूले गरेका व्यवहारहरू त्यो कुरासँग मेल खाँदैन त्यसको विपरीत छन् उहाँहरूले त्यो रोक्नु जस्तै प्रधानमन्त्रीजीले धेरै ठाउँमा नेपालले भारतको जग्गा मिसेको छ भन्दाखेरि मैले अघि परराष्ट्र मन्त्रालयको प्रसङ्ग कुरा कोट्याएको थिएँ उसले जुन क्रस बोर्डर अकुपेसन भनेर अङ्ग्रेजी भाषा घुसाएर एकले अर्को देशको सिमानाको भूभागलाई हडपेको या कब्जा गरेको
1: प्रयोग गरेको
0: भन्ने जुन भनेको छ त्यो कस्तो थियो भन्दाखेरि मैले गृहमन्त्री भएर अध्ययन गरेको छु नि त म त फेरि यो नक्सामा यसै पनि अध्ययन गरेको व्यक्ति हो त्यो के हो भन्दाखेरि सिमानाको रेखाङ्कन जानेर प्रष्ट छैन जहाँनिर प्रष्ट नभएको वा रेखाङ्कन गर्दाखेरि थातिरहेको ठाउँलाई नेपालका मान्छेले भारतको भूमि भनेको भए तापनि खेतीपाती गरिराखे र भारतका मान्छेले नेपालको खेतीपाती गरेका कुरालाई त्यसलाई कब्जा र हडपेको भन्नु मिल्दैन थियो त्यसकारण यदि परराष्ट्र मन्त्रालयको कुरा त्यो टालो थोत्रो टालो हो मैले त्यसरी भनेको थिएँ भङ परेको टालो त्यति बेला मैले भनेको थिएँ किन भनेको भने यदि प्रधानमन्त्रीले भनेको कुरा त्यस्तो होइन भनेको भए परराष्ट्र मन्त्रालयले के भन्नु पर्थ्यो भने नेपालले कहीँ पनि जग्गा कब्जा गरेको छैन यो रेखाङ्कन स्पष्ट नभएको ठाउँमा यताउता परेको हुनसक्छ भने उसको इमान्दार कुरा आउँथ्यो त्यसकारण यसमा एकजना जेनजी भन्ने नै म त युवा पुस्ता भन्छु यो फेरि यसको समाजशास्त्री अमेरिकाबाट कसरी यो धारणा आयो त्यसको बेग्लै कथा छ किन यहाँको दिमागमा इन्जेक्सन हालेर यो औषधि जस्तो गरिँदैछ त्यसको बेग्लै कथा छ म त्यतातिर जान चाहन्न त्यसकारण परराष्ट्र मन्त्रालयले त्यो बोलेको कुरा र महाधिवेशनमा अघि तपाईँले बोलेको जुन कुरा छ त्यो कुरो स्पष्टीकरण होइन त्यो थोत्रो टालो हालेको कुरा हो र ढाकछोप गर्ने कुरा मात्रै हो दोस्रो कुरा तेस्रो यो मैले राष्ट्रिय सुरक्षासँग सरकारको बाध्यताको कुरा गरेँ अब जनतासँग कुरा गरौँ जुन सुकुम्बासीदेखि लिएर जे जति कुराहरू अहिले उठिराखेका छ यो कस्तो हुन्छ भने कुनै सरकारी जग्गा सार्वजनिक जग्गा त्यहाँ कब्जा गर्ने अनि त्यहाँ चाहिँ मनपरी गर्ने कुराको म पनि सख्त विरुद्धमा छु त्यो गर्न पाइन्न तर
1: होइन
0: मैले हामीले दिएको छैन
1: तपाईँको पार्टी त जुन पार्टीमा हुनुहुन्छ त्यो पार्टीले जनताको सम्पत्ति कब्जा गरेर झन्डा हालेर बस्छ
0: होइन म तपाईँलाई एउटा उदाहरण दिन्छु सानो उदाहरण दिन्छु म नेपाली जनतालाई त्यो एउटा कुराले धेरै कुरा बुझ्न मद्दत पुग्ला भन्ने मलाई लाग्छ जुन बेला म गृहमन्त्री थिएँ त्यो बेला कैलालीको डुनेझारीमा झन्डै 15,000 व्यक्ति त्यहाँ सैकडौँ बिघा जमिन त्यहाँ एकदमै राम्रो तपाईँ जाँदाखेरि कर्णाली पुल तरेपछि हेर्नु होला बल्चर पनि भनिन्छ त्यसलाई दाहिनीतिर हेर्नु होला डुडाधारी अहिले त्यहाँ सशस्त्र परि बसिएको
1: छ
0: मैले नि पठाएको त्यहाँ बस्न लाउनु त्यति बेला 15,000 मान्छेले त्यहाँ कब्जा गरे र अरू त्यहाँबाट कैलाली दाङ कब्जा गर्ने कुरा गरे मैले गृहमन्त्री भएर खाली गरिदिएँ नि कहाँ कब्जा गर्नु चाहिँ पार्टीले अनि कब्जा गरे पनि हुन्छ कुनै व्यक्तिले गरायो होला आफ्नो स्वार्थमा होइन त्यसकारण त्यो खाली गर्न सकिन्छ खाली गर्नुपर्छ तर म भन्छु नि अब म भन्छु नि तर कतिपय हामीले पहिल्यैदेखि दिएका उत्तरदान त्यो बेलाको जुन अवस्थाले सिर्जना गरेको अवस्था हुन्छ जनता त प्रथम जनता हो नि त्यसकारण पहिले के गर्नु पर्थ्यो भने त्यहाँ अध्ययन गर्नु पर्थ्यो किनभने होला ज जसले ल्याएर राखेको थियो पत्ता लगाएर उसलाई पनि कारवाही गरौँ न म पछिमै छु त्यसको तर केटाकेटी गर्भवती महिला बिरामी बुढाबुढीलाई बिचल्ली पारेर हुँदा हुँदा अहिले जुन संरक्षण गर्ने स्थलमा राखेको छ होइन आश्रय स्थल आश्रय स्थल भन्नु म आश्रय स्थलमा राखेको छ त्यो आश्रय स्थलबाट तिमीहरू अब के भन्ने अरे भन्दाखेरि गइहाल भन्यो पहिले सरकारले व्यापक विरोध भएपछि तिम्रो कुन जिल्लाबाट तिमी पहिले आएका थियौ त्यही पठाइदिने अब तपाईँ यो के हो त
1: होल्डिङ सेन्टर भनेको आश्रय स्थल भनेको त केही समयको लागि राख्ने हो नि त त्यो सधैँको लागि घर बनाइदियो हो र
2: मैले सधैँको लागि बनाइदिएँ भने होइन सरकारको जनताप्रतिको कर्तव्य पहिलो हुन्छ जनतालाई मारेर बिचल्ली पारेर हेर्नुहोस् तपाईँ कतिपय पुँजीवादी भनिएका देशहरू पनि मैले हेरेको छु मान्छे बिरामी भयो भने अस्पतालमा गयो भने पहिलो तर्फ पैसा सकिसक्यो भने सोध्दैन पुँजीवादी देशमा मैले अमेरिकामा गएर हेरेको छु
3: पहिलो ठाउँ विचार गर्छ अनि पछि विचार भइसकेपछि अनि कहाँ हो के हो पैसा तिर्न सक्ने आफन्त को छ भन्छ।
1: अनि यो जम्मै ज्ञान चाहिँ अहिले किन आएको भने
2: होइन, पहिलेदेखि आएको, पहिलेदेखि हामी गरिरहेको छौँ। तर हामी
1: यो चार महिना चाहिँ यति धेरै ज्ञान आउने र महाज्ञानी हुने त्योभन्दा अगाडि आफ्नो हातमा डाडु पनि हुँदाखेरिमा चाहिँ आँखा छिम्म छिम्मलेर बस्ने।
2: मैले यही कुरा नगरौँ भन्दा त केपी ओलीले मलाई पार्टीबाट निकाले, तपाईँले देख्नु भएको
1: छैन। होइन, चुनाव लडाएर निकालेको
2: कहाँ चुनाव?
1: केपी ओलीसँग जब तपाईँ न्यू खोज्न जानुभयो, सिन जुदाउन जानुभयो नि सौरामा,
2: त्यो लड्नुको त मैले यतिकै पत्रजनलाई गरेँ होइन नि। मैले के गरेको भन्दाखेरि यी राष्ट्रको राष्ट्रियता, लोकतन्त्र, विधि, पद्धति, सिद्धान्त, आदर्श कि त हामी किताबमा नलेखौँ, त्यो अनुसार चलौँ भन्दाखेरि नमानेपछि चुनौती दिएको हुँ मैले।
1: तपाईँलाई तपाईँ जसरी प्रस्तुत भइरहनु भएको छ या बाहिर जे प्रकारको विश्लेषण अहिले राजनीतिक रूपमा गरिँदैछ, यो सरकार चाहिँ अहिले तपाईँले भन्नुभएको थियो मन्त्री परिषदका निर्णयका कुरा या संविधान नमान्ने कुरा या विधि नमान्ने कुरा, उहाँका सहयोगीहरूका एक्टिभिटिजका कुरा, पार्टीका मान्छेहरूको अभिव्यक्तिका कुरा, यो हेर्दा यो सरकार पनि तपाईँहरूका पालाका सरकार जस्तै काम के भनेपछि सरकार फेर्ने भन्ने हालतमा पुग्ने भयो।
2: मलाई सबभन्दा चिन्ता के लागिरहेछ भने, जसरी पहिले कतिपय व्यक्तिहरूले यत्रो आलोचना हुँदा हुँदै हामीले पार्टीभित्र कयौँ मान्छेले सङ्घर्ष गरेका छन्, सबैले उस्तै ठिक छ भनेका छैन। त्यति भन्दा भन्दै पनि विदेशको अगाडिको बसार पर्ने स्वार्थको लागि गोप्य गतिविधि विदेशसँग
1: गरिदिने
2: जुन कुरा एउटा देशभक्तले
1: गोयललाई मध्यरातमा एक्लै बालबाट
2: मैले त्यही
1: चिया बिस्कुट खुवाउने
2: होला नि, मैले कति ठुलो आलोचना गरेको थिएँ, मलाई कति प्रहार भएको थियो होइन, अनि मैले त्यो होली बहिनी कतो विरोध गरेको थिएँ तपाईँले सम्झना होला नि।
1: तर तपाईँकै नेताहरूले खाए,
2: त्यही त मैले कति गलत भयो त्यो भने
1: तिनीहरूसँग गलतहरूसँग बस्ने पनि गलत हुन्छ भने
2: मैले भने यस्तो हुन्छ, यस्तो हुन्छ, यो देशमा कमी कमजोरी भयो भन्दैन, राष्ट्र छोडेर गइन,
1: देश छोड्नुहोस् भने हो र
2: पार्टी भने कसैको कम्पनी होइन, व्यक्तिगत हो र कम्पनी पार्टी भने
1: हुँदा हुँदा यत्रो आलोचना गर्नुहुन्छ, अहिले त ओलीसँगै घाँटी मिलाउनका लागि तपाईँहरू चाहिँ उत्तर्सिएर बस्नु भएको छ।
2: जुन त्यो घाँटी जोड्ने कुरा छ त्यसमा पनि मेरो एउटा भनाइ के छ भने, अहिले तपाईँले त्यो सरकारको सिद्ध्यारीसम्म भन्छ, त्यो के छ भने सरकार यत्रो ठुलो हामी राम्रो काम गरेर आउँछौँ भनेपछि राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वयम्, स्वाधीनता सबभन्दा एक नम्बरमा आउँछन् ती कुराहरू, जनताको हित, जनताको सुरक्षा, राष्ट्रिय अर्थतन्त्र, देशमा औद्योगिकरण, यो दिशामा उनीहरूले जुन प्रतिज्ञा गरेको थियो त्यो दिशामा जाओस् म प्रशंसै गर्छु नि भन्ने त्यो। अनि नौजवानको कुरा गर्यो, धेरै जवान नयाँ जवान, म तपाईँलाई एउटा मात्र उदाहरण दिन्छु, त्यो त्यसले पर्याप्त उनीहरूको मनस्थितिमा कस्तो रहेछ भन्ने कुराको त्यसले छर्लङ्ग पार्छ नेपाली जनतालाई। नेपाल वायुसेना निगम भनेको त्यहाँ एकदम जवान, एकदम सक्रिय, फुर्ती, पर्यटन क्षेत्र भनेको
1: एनर्जेटिक चाहिन्छ,
2: त्यस्तो मान्छे चाहिने ठाउँ। त्यहाँको अध्यक्ष कति वर्षको लागि बना?
1: 80 वर्ष।
2: अनि नेपाल वायुसेनामा चाहिँ 80 वर्षको मान्छे,
1: कहिले काहीँ 80 वर्षको मान्छे पनि यङ हुन्छ भने उमेरले मान्छे बुढो हुँदैन क्या?
2: अनि हामीले बुढो भयो किन भन्नु, किन भन्नु त
1: तपाईँहरूको त कर्म बुढो भएको।
2: अनि के कर्म बुढो भयो? मैले देशको पक्षमा बोल्दा मेरो कर्म बुढो भयो?
1: होइन, तपाईँ व्यक्तिमा नजानु न,
2: व्यक्तिमा नजाने
1: तपाईँहरूको हिजोको कर्म के?
2: व्यक्तिमा नजाने हो भने अनि बालेन भन्ने मान्छे नै, रवि भन्ने मान्छे नै किन चाहियो त?
1: किनभने उनीहरू आजको दिनमा यो युग परिवर्तन गर्ने प्रवृत्ति हुन्,
2: त्यो युग
1: इनर्जी हुन्।
2: आज
1: तपाईँहरू उमेर जति सुक्यो होस्, अडान जति सुक्यो होस्, तपाईँहरू चाहिँ म्याद सकिएको औषधि हो, खाँदा लाग्दैन।
2: युग परिवर्तनका, युग परिवर्तनको त्यो चरण ल्याएर उभिने धरातल कहिले थियो?
1: तपाईँहरूले त्यति धेरै गल्ती नगरे भए उनीहरू आउँदैन थिए।
2: गल्तीको कारण
1: मान्छेलाई डिएङ ड्याङ गोली हान्दा, अनि
2: जो गल्ती जुन गल्ती गर्यो नि त्यो गल्ती गर्ने मान्छे जान्छ नि। बालेन्जीले आफ्नो मात्रै निकाल्नु भएन, अनि त्यसले राष्ट्रपति मकै कुहिएको हो त?
1: होइन, तपाईँलाई जेल हाल्यो भने छैन नि त, तैँले गोली हालिस भीम रावल भनेको छैन नि त। तर मलेसियामा 92 वर्षको मान्छे युवा हुन्छ, 31 वर्ष त भयो जम्मा वायु सेवा निगमबाट उहाँ रिटायर भएको, तपाईँ 31 वर्षपछि फर्किया त हो।
2: सुन्नुहोस्, तपाईँ व्यक्तिको कुरा नगर भन्नु होला होइन, व्यक्तिको कुरा नगर भने उहाँहरूको पनि गर्न पाइएन। यदि व्यक्तिलाई कारवाही गर्दा कुनै व्यक्तिमा खराब हुन सक्छ, व्यक्ति भन्नु भन्यो भने उहाँहरूले मन्त्री निकाल्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी गठनको केही वर्षमा उहाँका सांसदहरूले घुस लिएर रङ्गे हात पक्रेर उहाँले निकाल्नु भएको छ, अनि उहाँहरूले
1: त निकाल्नुहुन्छ भने तपाईँहरू त काहीँ चेपेर भन्नुहुन्छ
2: निकालेन। नेपाल कम्युनिस्ट पार्टीको तपाईँले निकालेको सूची हेर्नु भने दर्जनभन्दा बढी हुन्छ।
1: तपाईँको अहिलेको संयोजकलाई, तपाईँको हिजोको अध्यक्षलाई, सबलाई चाहिँ आरोप छ?
2: उहाँहरूको लागि आरोप छैन, राष्ट्रिय स्वतन्त्र पार्टीको त टाउकोमै दर्जन आरोप छन्। एक होइन,
1: कारवाही गरे भए हुन्थ्यो नि, गरे भए हुन्थ्यो नि। फागुन 21 अगाडि सरकार कसको थियो?
2: सरकारले गर्ने होइन नि, अदालतले गरिरहेछ,
1: अब अहिले त आफू हत्कडी लाग्न तयार भएर बस्ने हो। गए दिन
2: राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छेले सुन्न नचाहने तपाईँले जहाँसम्म आरोपको कुरा छ नि, वर्तमान प्रधानमन्त्रीका सल्लाहकारको बङ्गलादेशको त्यति बेलाको चाहिँ त्यो भिओआइपी भनेको कल बाइपास गर्ने आरोप
1: कल बाइपास
2: अदालतबाट सजाय पाएको हेर्नुहोस्
1: तपाईँ पनि केपी ढुङ्गाना लाइनमा हुनुहुँदो रहेछ
2: केपी ढुङ्गाना कुरा
1: उहाँले लेख्या हो क्या यो खोज सामग्री
2: जोसुकैले लेख्नुहोस् न होइन भने खण्डन गर्नु न त होइन भन्नु न अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई कति आरोप लाग्छ मैले एकचोटि भनेको थिएँ
1: सक्नु भएन कारवाही गर्न
2: सक्ने नसक्ने भेगले कुरा हो जुन त मान्छेलाई आरोप लाउँदैमा कसैले भन्दैमा हुने भए
1: त्यही त भने त मैले
2: सुन्नु हुने भए त्यो त उहाँहरूलाई पनि लागु हुनु पऱ्यो नि त्यो हाम्रो हकमा मात्रै लागु हुने कुरा होइन त्यस कारण हामी र उहाँहरू भन्ने प्रसङ्ग होइन प्रसङ्ग के हो त भने नेपाली जनताले जेसुकै कारणले भए पनि या विगतकाले गति गरेको यही कारणले गर्दा उनीहरूले त हटाइ नै सक्यो नि
1: अब कम्ती पनि यसो गरौँ न यसो गरौँ डाक्टर
2: साहब उहाँहरूले जेसुकै कारणले भयो भने उहाँहरू त हटिसक्नु भयो सत्तामा
1: सत्ताको बाटो छैन
2: आशा होला नहोला भविष्य बताउनु त्यो भविष्यले देखाउनु कुरो के हो त भन्दाखेरि अहिले नेपालको राष्ट्रिय सुरक्षा राष्ट्र नीति नेपालको स्वाभिमान
1: यो कुरामा सहमत छु भने म तपाईँसँग
2: ती कुराको विरुद्धमा क्रियाकलाप त गर्न पाइएन नि अनि त्यो क्रियाकलाप गर्दा तिमीले पहिले 35 वर्ष के गर्यो म यो गर्छु भन्नु पाउँछ
1: तिमीले के गर्यो भनेर सोध्नु पर्यो म गर्दिन तर तिमीले किन गरे भन्नु पर्यो नि त
2: म गर्दिन व्यवहारबाट प्रमाणित हुनु पर्थ्यो
1: त्यही त त्यो त तपाईँले अहिले भनिरहनु यो अन्तर्वार्ता बजाइरहनु भनेको तिमी नगर भन्नु खोजा हो नि त
2: नेपालले भारतको जग्गा मिचेको छ भन्ने सिक्काबाट नेपालको नक्सा हटाउने अनि 80 वर्षका मान्छेलाई सत्तामा राखेर
1: 80 वर्षको मान्छे ल्याउन किन आपत्ति भने क्या
2: अनि किन भनेको त नौजवान 16 वर्षको भन्दा बढ्दा पार्टीका मान्छेले बोल्छ
1: तपाईँलाई फेरि तपाईँलाई अङ्ग्रेजी मन पर्दैन तपाईँलाई अङ्ग्रेजी मन पर्दैन तेजेश्वर बाबु गङ्गा मलाई के भन्नुहुन्छ भने नेभर आस्क द क्वेसन हाउ ओल्ड आर यु कहिले पनि तिमी हाउ ओल्ड आर यु भनेर नसोध्नु भन्नुहुन्छ क्या वाट इज योर एज तिम्रो उमेर कति हो भनेर सोध्ने भन्नुहुन्छ त्यो भएर यो मान्छे 80 छ कि 90 छ कि होइन क्या 20 वर्षको मान्छे पनि बुढो हुन्छ भने
2: आपत्ति होइन मान्छे कस्तो हुन्छ भने नि कहिलेकाहीँ
1: तपाईँ यङ हुनुहुन्छ नि
2: सुन्नुहोस् न कहिलेकाहीँ 90 वर्षको मान्छे पनि नयाँ ठुल्ठुलो आस्कार गर्न सक्छ मेरो त होइन
1: माथि 92
2: मैले एउटा समाज भनेको देश भनेको वृद्ध वयस्क नजवान किशोर बाल सबै मिलेर भनेको हुन्छ देश
1: अब मेरिटोक्रेसीमा महेश्वरजी आउनुभयो त तपाईँलाई किन आपत्ति तपाईँ त हेरी हेरेर झिक्नुहुन्थ्यो हिजोको दिन
2: महेश्वरले आएर आफू जनाएको होइन नि तपाईँले अर्कोतिर लानुभयो मैले आपत्ति होइन नि मैले भने के भने उहाँहरूले अब हामी एकदम युवाले मात्र देश सबै चलाउँछ अर्को पुस्ता चाहिँदैन भनेर भनेको किन भन्ने कुरा अब भने
1: त्यो त गलत भयो त्यो त गलत
2: त्यो भन्ने उहाँहरूले 80 वर्ष
1: त गलत भयो
2: उहाँहरूले 80 वर्षको मान्छेले भन्दा सुहाउने मैले आफ्नो क्षेत्रमा शिक्षा स्वास्थ्य प्रत्येक दृष्टिकोणले जब म देशको लागि काम गर्न सक्छु भनेपछि त 60 वर्षको भइस तैँले 70 वर्ष अधिकार छैन भन्ने त्यो
1: तपाईँहरू चाहिँ तपाईँहरू मान्छे त्यसरी ल्याउनु हुनुहुन्थ्यो नि त डाक्टर साहब तपाईँहरू त पार्टीको सदस्यता हेर्नुहुन्थ्यो अनि त्यो उसको हात दुइटै हात हेर्नुहुन्थ्यो कुन हातमा ब्रिफकेस छ भनेर हेर्नु भएको
2: छ ब्रिफकेस हेरेको छ कि चाहिँ म त्यो भन्न सक्दिनँ किनभने आफूले
1: होइन तपाईँहरू त हेर्नुहुन्थ्यो
2: मैले आफूले देखेको
1: पैसा नचढाइकन त मलाई एकजना चाहिँ ब्याङ्कको पूर्व ब्याङ्कको सिइओले उहाँको एउटा अनुभव भन्नुभएको थियो बिचरा उहाँलाई विवादित बनाइयो तर एउटा काहीँ उत्र 50 लाख प्रिपेड अरे क्या मान्छे क्यापेबल छ त्योसँग के को 50 लाख
2: सरकारको विरुद्ध
1: तर सुध्रेन
2: त्यसको
1: घाउ बाँदरको जस्तो भयो
2: सुध्रिनु त भोग भोग्नु पऱ्यो नि बेसी अनि उहाँहरू सुध्रिनु उहाँहरूले गर्नु
1: उहाँले भोग्नुहुन्छ
2: अनि उहाँहरूले त्यही कुरा उठाएको मैले
1: सही
2: जस्तो जर्मनी र फ्रान्सको म राजाको कुरा ल्याउँछु हिजो अरूलाई
1: भने होइन
2: अहिले के आएको
1: संवैधानिक अङ्गको मान्छेलाई लिएर गएर तपाईँ 3 घन्टा थुनेरै राख्यो
2: भने एकछिन म भन्छु फ्रान्सेली कम्पनीसँग एकदम हिमसिम गरेर जर्मन कम्पनीलाई त्यहाँबाट बाहिर राख्नु एउटा समूह लाग्यो भन्दा छ्याटी आइरहेको
1: त्यो पनि सरकारी कम्पनी फेरि
2: सरकारी कम्पनी आइरहेको छ त्यसमा जर्मन जस्तो देशको राजदूतले
1: आफै उपस्थित भएर
2: प्रधानमन्त्री कार्यालयमा गएर घन्टौँ कुर्नु पऱ्यो भने त्यो कहाँको विशिष्टता कुटनीतिको त कुरै छोड्नुहोस्
1: त त्यो निर्णय त गर्नु भएको छैन
2: निर्णय त विरोध भयो त्यही पार्टीभित्रै विरोध भयो भने त मैले भन्नु खोजेको कुरा के हो भने मैले
1: गल्ती नगर्नुहोस् हिजो जो तपाईँहरूले गर्नुभयो उहाँहरूलाई यो गल्ती गर्न छुट छैन
2: गर्न खोजेको मैले भन्नु खोजेको के हो भने उहाँका घोषणा पत्रमा उहाँले जे जे कुराहरूमाथि प्रहार गर्नुको लागि जे जे कुरा उहाँहरूले भन्नुभयो त्यो कुरा उहाँहरू आज गर्दै हुनुहुन्छ त्यस कारण अरूमाथि उहाँ ठडाउनुले मान्छेले सबभन्दा पहिले के गर्यो भने कुरा त्यो गर्न पाउँछ त
1: होइन त्यसो गर्नुभयो भने नेपाली जनता शक्तिशाली छन् नेपाली जनता सार्वभौम छन् 4.5 वर्षपछि फेरि चुनाव आउँछ उहाँहरूले पनि देखाइदिने हो तपाईँहरूलाई देखाइदिएको उहाँहरूले पनि देखाइदिने हो
2: देखाइदियो तर मलाई हेर्नुहोस् भाइले मलाई चिन्ता के लाग्छ जनताले देखाउनु त देखाउँछन् हामीले साथसाथ देखिदिएको
1: हो
2: तर यो देखाउने क्रममा
1: देश पछि नपरिसकोस्
2: जनता त बर्बाद हुने भयो मलाई चिन्ता त्यो कुरामा के
1: तपाईँको चिन्ता तपाईँको चिन्ताप्रति मेरो 100% समर्थन छ अब कार्यक्रम सकौँ
2: हुन्छ
1: किनभने तपाईँहरू म एउटै बिन्दुमा आयौँ कि सरकारले हिजो गरिएका जस्तो गल्ती नगरोस् जनता र देशलाई शिरमा राखोस् हामी त सरकारको विरोध गरेर होइन नि क्रियाकलापको पो विरोध गरे त जो जनघाती देशघाती हुन्छ औल्याएको तपाईँहरू यो सुधार्नुहोस् यस्ता गल्ती नगर्नुहोस् यही भने होइन त तपाईँलाई त राष्ट्रपतिले यति भने स्वागत गर्छ होला
2: होइन स्वागत गर्ने नगर्ने उहाँहरूको कुरा हो म एउटा देशभक्त नागरिकको हैसियतले तथ्य सत्यको आधारमा यो राष्ट्रको हितलाई सर्वोपरि राखेर म भनिरहन्छु
1: भोलिरहन्छु तपाईँको राष्ट्रवादी अडानप्रति हामी सबैको समर्थन छ
2: मेरो कर्तव्य हो त्यो मैले भनिरहन्छु सबै नेपाली जनताले भन्नुपर्छ
1: हस् तपाईँलाई धेरै धन्यवाद
2: धन्यवाद
1: द नेसन स्पिक्समा आज हामीसँग डाक्टर भीम रावल हुनुहुन्थ्यो भीम रावल साँच्चै राष्ट्रवादी विषयमा राष्ट्रका पक्षमा बोल्ने विषयमा निरन्तर रूपमा उभिरहेको मान्छे तर कतिपयले यसलाई के भन्छन् भने फेरि बोल्ने बेलामा एउटा अनि खास्टो ओडेर घिउ खानै भन्छन् यदि कसैप्रति उसको नियतमाथि तिमीलाई शङ्का छ भने कारवाही गर होइन उसले भनेको कुरा राम्रो लाग्छ भने त्यसलाई अप्रिसिएट गर त्यसलाई कम्ती भने प्रोत्साहित गर गल्ती काम नगर भन्दाखेरि त्यसलाई विरोध होइन त्यसलाई स्वस्थ आलोचना सम्झ अनि जसले तिम्रो आलोचना गर्छ त्यसलाई मित्रु सम्झ जो तिम्रो चाकडी गर्छ नि जो तिम्रो वरिपरि घुम्छ नि त्यो शत्रु सम्झ त्यति बेला तिमी सही निर्णयमा पुग्नेछौ पूर्व उप प्रधानमन्त्री गृहमन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलसँगको आजको यो कुराकानी यही सकिन्छ
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 69 53 98 550 77 0 61 र 98 550 77 0 53
5: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
6: इट्स 9 o'clock अहिले 9 बजेको छ
7: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल बजार अनुगमन तीव्र कालोबजारी गर्नेमाथि कारवाही आउँदो असोजसम्म सरकारले 4 खर्ब रुपियाँ ऋण उठाउने 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी आज हिमाली तथा पहाडी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना केही ठाउँमा पर्सिसम्म नै ठूलो पानी पर्ने आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी ओमानसँगको वार्ता अन्तिम चरणमा र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै नेपाल खबरमा अब पूरा खबर काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन विशेष पहल थालेको छ नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो पछिल्लो समय बजारमा अभाव बढेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ यसैबीच देशभर ग्यासको अभाव बढेपछि सरकारले बजार अनुगमन तीव्र पारेको छ गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरिएको छ ग्यास लुकाउने कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई तत्काल कारवाही गर्ने सरकारको चेतावनी छ बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरुद्ध देशका विभिन्न जिल्लामा कारवाही समेत सुरु भएको छ बाँकेको नेपालगञ्जमा ग्यास लुकाएको आरोपमा 1 किराना पसललाई 50,000 रुपियाँ जरिवाना गरिएको छ अनुगमनका क्रममा नेपालगञ्ज 11 रहेको शङ्कर दयाल बद्री प्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको छ त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा 1 पक्राउ परेका छन् शङ्खुवासभाको खाद्यबारीमा पनि तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा 1 व्यवसायी पक्राउ परेका छन् रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढाएर बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि बजार अनुगमन तीव्र पारिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन सुरु गरेको छ। बागलुङमा सडकबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरेको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। सरकारले चालु आर्थिक वर्षको तीन महिनामा अर्थात् साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रुपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रुपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 खर्ब र विकास ऋण मार्फत 90 अर्ब रुपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड रुपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड र रोजगार बचत पत्र मार्फत 50 करोड रुपियाँ ऋण उठाउने सरकारको योजना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुमा 2 वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। सोलु, दुधकुण्ड नगरपालिका 3, तामाखानी र चोताङ गाउँपालिका 4 वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ भने पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
9: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
8: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। भ्रेकुटी मण्डमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। भाडा बकौता विवादका कारण झन्डै 4 महिना बन्द रहेको पुस्तकालयको ताला गएको बुधबार खोलिएपछि आजदेखि पाठक तथा अध्येताका लागि नियमित रूपमा सेवा सञ्चालन गर्न लागि हो। समाज कल्याण परिषदको महातत्वमा रहेको भ्रेकुटी मण्डपमा प्रदर्शनी केन्द्रमा सञ्चालित पुस्तकालयलाई परिषदले भाडा नतिरेको भन्दै गएको वैशाख 1 तालाबन्दी गरेको थियो। परिषदका अनुसार पुस्तकालय सञ्चालन भइरहेका 2 स्टलको गरी कुल झन्डै 2,90,00,000 रुपियाँभन्दा बढी बक्यौता थियो। परिषदले पुस्तकालयलाई अरू भाडावाला संस्था तथा व्यवसायी सरह कारवाही गर्दै ताला लाएपछि पुस्तकालयको सेवा पूर्ण रूपमा बन्द भएको थियो। पुस्तकालय व्यवस्थापनले भने सार्वजनिक पुस्तकालयलाई सामान्य व्यवसायिक संस्था सरह व्यवहार गर्नु नहुने र यसको सञ्चालनका लागि राज्यले छुट्टै व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ। पुस्तकालय बन्द भएपछि नियमित रूपमा अध्ययन गर्न जाने पाठक विद्यार्थी अध्येता तथा साहित्यिक क्षेत्रका व्यक्तिहरू प्रभावित भएका थिए। चाडपर्व नजिकैसँगै यसपालि पनि अटो व्यवसायहरूको व्यस्तता बढेको छ। 2 अटो सो मार्फत व्यवसायहरूले नयाँ गाडीहरू लन्च गर्ने प्रतिस्पर्धा थालेका छन्। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो सो हुने गरेकामा गएको वर्षदेखि 2 अटो सो हुन थालेका छन्। यस वर्ष पनि अटो व्यवसायहरूका 2 साता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमा र अटो नाटा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो सो आयोजना गर्दैछन्। भोलि साउन 26 गतेदेखि 31 गतेसम्म नाइमाको आयोजनामा नाइमा मोबिलिटी एक्सपो 2026 हुँदैछ भने भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो सो 2026 सञ्चालन हुँदैछ। अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज जलमार्ग फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरुद्धका सैन्य कारवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, एमन र इराक विरुद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्ड्सले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरागचीले ओमानसँग हर्मुज जलमार्गमा यातायात र व्यवस्थापन सम्बन्धी छलफल भने अन्तिम चरणमा पुगेको बताउनु भएको छ। अब खेल खबर। विश्व एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित 7 सदस्यीय नेपाली बक्सिङ टोली 40 दिने विशेष प्रशिक्षणका लागि आज भारत जाँदैछ। नेपाली बक्सिङ टोलीले भारतको आसाममा रहेको स्पोर्ट्स अथोरिटी अफ इन्डियामा अभ्यास पूरा गरी उतैबाट जापानको आइसी र नागायोमा हुने एसियन गेम्सका लागि प्रस्थान गर्नेछ। विश्व बक्सिङ च्याम्पियनसिपका कास्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीले सन् 2010 बक्सिङमा पदकविहीन रहेको नेपालको विरासत फर्काउने मुख्य लक्ष्य राखेको छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची र नागायोमा हुने विश्व एसियन गेम्समा नेपालबाट बक्सिङ सहित 22 खेलको सहभागिता हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र, कालोबजारी गर्नेमाथि कारवाही। आउँदो असोजसम्म सरकारले 4 खर्ब रुपियाँ ऋण उठाउने, 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी। आज हिमाली तथा पहाड़ी क्षेत्र में ठूलो पानी पर्ने संभावना कई ठाउँमा पर्सिसम्म नै ठूलो पानी पर्ने आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी ओमानसँगको वार्ता अन्तिम चरणमा र सात सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै
2: आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
4: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
7: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
8: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
10: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोपर

चढाउने गर्छन्। बोलबम यात्रामा झण्डै 10,000 भन्दा बढी भक्तजनको उपस्थिति रहेको परिप्रभाग सुन्दरीजलले जनाएको छ। राति 12 बजेसम्म भजन कीर्तन गरी बस्ने भक्तजनहरूले त्यसपछि भने स्नान गरी जल बोकेर खाली खुट्टा सुन्दरीजलबाट पशुपतिनाथसम्मको यात्रा गरी पशुपतिनाथलाई जल चढाउने गर्छन्। पशुपतिनाथमा आज बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ। साउनको अन्तिम सोमबार आज बिहान 3 बजेदेखि पशुपतिनाथका चारै ढोका खुल्ला गरिएको छ। बिहानैदेखि पशुपतिनाथ लगायत शिव मन्दिरहरूमा दर्शनार्थीको भिड लागेको छ। काठमाडौँको वनकालीमा रहेको प्राचीन धर्मशाला र धर्मशाला परिसरमा रहेको पार्क निर्माण गर्ने कार्यको शिलान्यास भएको छ। हिजो काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोल र सम्पदा तथा पर्यटन समितिका संयोजक एवं ओडा नम्बर 8 का अध्यक्ष आशामान संगतले विधिपूर्वक पूजा आजा गरेर निर्माण कार्यको शिलान्यास गर्नु भएको छ। कार्यवाहक मेयर डङ्गोलले पशुपति क्षेत्रमा आउने श्रद्धालुहरूले पशुपति क्षेत्रमै बास बसेर दर्शन गर्न पाउने वातावरण बनाउन लगानी गरिएको बताउनुभयो। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको स्वयम्भूमा आज सरसफाई गरिएको छ। आउने बिहिबारदेखि स्वयम्भूमा लाग्ने 1 महिने मेलालाई व्यवस्थित बनाउन स्वयम्भूमा तथा त्यस आसपास क्षेत्रमा सरसफाई गरिएको हो। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको आयोजनामा भएको सरसफाई कार्यक्रममा स्थानीय सङ्घ संस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाई गरिएको छ। मन्दिर तथा देवी देवतालाई समेत विधिपूर्वक सफा गरिएको छ। र ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चागु नारायण नगरपालिका 2 दुवाकोटबाट 1 जना पक्राउ परेका छन्। दुवाकोटको बारुदखाना चोकको तयना किराना पसलका सञ्चालक 57 वर्षीय तुलसीराम तयनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रति सिलिन्डर 7,000 रुपियाँका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। साउनको अन्तिम सोमबार आज बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा, बिहानैदेखि पशुपति लगायतका शिव मन्दिरमा दर्शनार्थीको भिड। काठमाडौँ उपत्यका सहित धेरै ठाउँमा वर्षा, केही ठाउँमा पर्सिसम्म नै ठुलो पानी पर्ने। र ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट 1 जना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: त्यसका बाजे मजाले चुसेछ नि रगत, रातभरि गीत गाएर सुत्न दिँदैन, दिनमा पनि रगत चुस्न भ्याएकै छ।
1: ल हेर कलानिधि बाको कुरा पनि, लामखुट्टीले यसरी टोक्यो भने कालाजार, औलो, डेङ्गु, हात्ती पाइले हुन सक्छ। हेर त यी घर वरिपरि यस्तो फोहोर छ, अनि लाग्दैन त लामखुट्टी?
0: लामखुट्टेले सार्छन् भन्ने त थाहा छ नि नानी, अब हाम्रो गाउँमा दुई चारजनाको त ज्यानै पो गएको छ त यो कालाजार, औलो र डेङ्गुले, के गर्नु?
1: त्यही भएर त काका, पहिला त घर वरपर यसरी फोहोर राख्नै हुँदैन, पानी जम्ने ठाउँ त रहनु नै दिनु हुँदैन, अनि लामखुट्टेको टोकाइबाट बस्न घरको झ्याल ढोकामा मसिनो जालीको प्रयोग गर्ने, शुद्ध कीटनाशक जालीको प्रयोग गर्ने गर्नुपर्छ, अनि जाली र झुलको प्रयोग गर्न नमिल्ने ठाउँमा लामखुट्टे भगाउने धूप वा लिक्विडको प्रयोग गर्नुपर्छ।
0: नानीसँग भेट भयो त राम्रो कुरा भइहाल्छ, अब म सधैँ नानीले भने अनुसार नै गर्छु र अरूलाई पनि यसको बारेमा जानकारी दिन्छु।
2: याद गर्नुहोस्, लामखुट्टे जन्ने रोगहरू समुदायमा हुने रोगहरू भएकाले पुरा समुदाय, गाउँ र सम्पूर्ण जिल्लामा नै महामारीको रूपमा फैलन सक्छ, तसर्थ रोगको नियन्त्रण प्रति सबैको सहयोग र सहभागिताको अत्यन्त महत्व रहन्छ। जाने बुझेकाले नजानेकालाई सम्झाउने गरौं, घर वरिपरि सफा र स्वच्छ राखौं, पानी जम्ने भाँडाकुँडा र खाल्टाकुल्टी नराखौं, लामखुट्टे जन्ने रोगबाट बचौं र बचाऊ।
3: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
4: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
5: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
4: देवान मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 98550-58369, 98426-43211 र 98142-76074।
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
9: के डियर,
8: आजै गएर कहाँ बस्ने हो र?
9: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
10: चापागाई सप्लायर्स, कृतनपुर बजार, माडी।
11: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
10: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451-75518 र 98027-75518।
12: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर।
13: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
14: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेट, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
15: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।
16: हेलो
17: हेलो बुढी, के छ खबर?
16: ठिकै छ, चलेकै छ।
17: ल भिडियो अन गर्दा तलाई हेरौँ।
16: भिडियो अनै छ त, देख्नु भएन र?
17: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
16: माडीको नेट यस्तै त हो नि।
17: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
18: घडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
19: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति सभापति रवि लामिछाने बीच 45 मिनट कुराकानी भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पहिलोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट हुनुहुन्छ भने साथै केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिन गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि विषय उठान भएको बुझिएको छ। राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको छ। लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री डाक्टर सोरिम वागेलाई लगेर बालुवाटार पुगेको जनाइएको छ भने बालेनसँग मुख्य सल्लाहकार कुमार बेन पनि साथमै रहेको बताइएको छ। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पटक बालुवाटार निवास पुग्नु भएको हो। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट गर्नु भएको छैन भने यसअघिको भेटमा भने लामिछाने र प्रधानमन्त्री बालेनसँग कुमार बेन लगायत उच्च तहका केही नेता सामेल रहेको जनाइएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली र नार्केमा वर्षाका कारणले दोसहितको पहिरो खस्ता पूर्ण रूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फिने सञ्चालनमा आएको छ। जिल्ला प्रहरीकारीले काभ्रे पलाञ्चोकका सूचना अधिकारी डिएसपी रविन विष्टका अनुसार लेदोसहितको पहिरो हटाएपछि 8 बजेबाट बीपी राजमार्ग पुनः दुईतर्फिने सञ्चालनमा आएको हो। बिहान करिब 4 बजी माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सड़क खण्डमा सवारी साधनको आवत जावत ठप्प भएको थियो। राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानी पूर्वक यात्रा गर्न तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोठा बढाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढ़ीमा 45,000 मेट्रिक टन मात्र आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारले चेतावनी दिएको छ। बजारमा ग्यास अभावको मौका छोपेर कालो बजारी गर्नेहरू विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बागेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रुपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्री प्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको हो। साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहान समसम पानी परे पनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन्। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकासको सञ्चालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिएका छन्। पशुपति प्रस्थान मार्ग गौशाला, जय बागेश्वरी, मित्र उदान, चाबोहिल, मैजु बहाल, चुचेपाटी, कुमारीकाल, बागमती करिडोर, गुहेश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गला स्थान आसपासबाट पनि भक्तजन पशुपतितर्फ जाने क्रम जारी छ। गौरीनगरसम्म भक्तजनको लामो लाइन लागेको छ भने यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ। बिहारीदेखि सुन्दरी जलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ। दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन्। मन्दिर पहरागढ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाको पनि विशेष सेवा र सहभागिता रहेको छ। सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जय बागेश्वरी, शिवफल, मित्र उदान, चाबैलो, गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ। बिहान 3 बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति 8 बजेसम्म खुला रहनेछन् भने विशेष पूजा भने 8:30 बजेदेखि मध्याह 12 बजेसम्म मात्र हुनेछ। मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ। यसै गरी पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार लगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ भने विभिन्न संघ संस्थाले निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिरहेको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख र फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ पायल अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
2: सम्पर्क 98-457-31-034 र 97-443-43-915
3: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
4: तर के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98-451-75518 र 98-027-75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
1: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98-550-83-852 98-453-72-852 र 98-065-68-852
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तलाई हेरौँ
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-452-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रूपमा जनश्रमदान मार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। नारायणी नदीमा पानीको बहाव बढ्दैका बस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा वा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता गाउँपालिका पासको सुस्ता थारूटोलदेखि सीमा स्थलका रूपमा चिनिने सिमलको रूख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन्। बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बाह्य नियन्त्रण गर्ने प्रयास भइरहेको छ भने डुबानको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदायले अग्रसर भएर अस्थायी संरक्षणको काम गरिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताएका छन्। उनका अनुसार अभियानका स्थानीयवासी र तीनवटै सुरक्षा निकायको सहयोगमा 24 घण्टा तटबन्ध निर्माणमा सक्रियता देखाइएको छ। केही दिन अघि स्थानीयले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल एसएसबीले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या राष्ट्रिय रूपमा चर्चामा आएको त्यसैता स्थानीय प्रशासन र सम्बन्धित निकाय बीच पटक पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो। सुस्तामा बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिंचाई तथा नेपाल गण्डकको पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा बालुवा र डोरीको व्यवस्था गरी कामलाई तीव्र बनाएका छन्। नारायणी नदीको कटान र डुबानका कारण प्रभावित हुँदै आएको सुस्ता क्षेत्रमा दीर्घकालीन तटबन्ध निर्माणको माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन्। स्थानीयवासीका अनुसार अस्थायी बाँधले तत्कालका लागि केही राहत दिए पनि स्थायी तटबन्ध निर्माण नगरेसम्म हरेक वर्ष वर्षायाममा बस्ती जोखिममा पर्ने अवस्था दोहोरिनेछ। नेपाली काँग्रेसको संस्थापनेतर समूहले आगामी साउन 29 गतेदेखि 31 गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा 7 प्रदेश सभापति 77 जिल्ला सभापति र 165 प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्र पठाएको छ। भेलाका प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले उनीहरूलाई आफू सहभागी हुनु र आफ्नो क्षेत्रमा रहेका पार्टीका निकायको नेतृत्व गरेका र यसअघि नेतृत्व गरेकाहरूलाई पनि सहभागी गराउन आग्रह गरिएको जानकारी दिएका छन्। पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूहले 3 दिने भेला बोलाएको छ। भेलालाई भव्य र व्यवस्थित बनाउन समूहले 7 प्रदेशका सभापति 77 जिल्लाका सभापति र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई उपस्थितिका लागि पत्राचार गरेको छ। रौतहटको सदरमुकाम गौरमा खाजाघर सञ्चालनको आवरणमा लागु औषध गाजाको कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालिका 6 का 34 वर्षीय शुभ नारायण शाह रहेका छन्। उनले गौर नगरपालिका 3 स्थित काजल स्टील रेलिङ नामक खाजाघर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शाहले खाजाघरमा सानो सानो पुरिया बनाएर गाजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले उक्त खाजाघरमा खान तलासी गरेको थियो। प्रहरी टोलीले खाजाघरको काउन्टरको च्याकमा रहेको कालो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको गाजा बरामद गरेको छ। खान तलासीका क्रममा बिक्री वितरणका लागि सानो सानो पुरिया बनाएर राखिएको 125 पुरिया गरी कुल 700 ग्राम गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्। गाजा सहित पक्राउ परेका शाहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जनकपुर दाम उपमहानगरपालिका 6 का वडा अध्यक्ष दिनेश प्रसाद शाहको निधन भएको छ। आज बिहान 5 बजे उहाँको असामयिक निधन भएको हो। उपमहानगरपालिकाले उहाँको निधनमा शोक सन्देश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यक भएका सम्पूर्ण सरकारी सेवा बन्द गरेको जनाएको छ। उपमहानगरपालिकाका अधिकृत दशौं मेहियाल यादवले जारी गरेको शोक सन्देशमा कार्यालय तथा मातहतका सबैवटा कार्यालयका सेवा बन्द रहने उल्लेख छ। उपमहानगरपालिकाले दिवंगत शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारसँगमा समवेदना समेत व्यक्त गरेको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 9 पिन्थली र नार्केमा वर्षाका कारण लेदो सहितको पहिरो खस्ता पूर्ण रूपमा अवरूद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार लेदो सहितको पहिरो हटाएपछि 8 बजेबाट बीपी राजमार्ग पुनः दुईतर्फी नै सञ्चालनमा आएको हो। बिहान करिब 4 बजे माथिबाट लेदो सहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सड़क खण्डमा सवारी साधनको आवत जावत ठप्प भएको थियो। बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न तथा सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सहकरणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka talimharu dhamadham sanchalan bhai raheko cha. Sathai job guarantee sahit 6 mahine cook talim sanchalan ma raheko cha. गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
8: भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
8: देवान मेन पावर, नारायणगढ, लाइन सोक। सम्पर्क 98-550-58-369, 98-426-43-211 र 98-142-076-04।
9: स्वदेश FM 93.2 मेगाहर्ज।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
1: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
2: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 9855 77061 र 9855 77 53
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
5: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
4: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
3: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: साथमा
1: दक्षिणकोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 40 जिल्लामा बाढीको जोखिम, पर्सिसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढीले 10 परिवारको झण्डै 150 मुरी धान फल्ने खेत पुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता सुरु, आज चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ्यो, सुन तोलाको 3,01,500 रुपियाँमा कारोबार। चिनमा शक्तिशाली आँधीका कारण 10,00,000 भन्दा बढी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होराई स्पोर्ट्स फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। आज 40 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ससाना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्न सक्ने र केही ठाउँमा आकस्मिक बाढीको जोखिम छ। आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर, गोर्खा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज, भोलि र पर्सि प्रमुख नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान छ। विशेष गरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण लेदो सहितको बाढीले खोटाङको दिक्तेल, रूपाकोट, माझुवागढी नगरपालिका 12, बाँझोगरामा 10 परिवारको धान खेत पुरेको छ। बाढीले 137 मुरी धान फल्ने खेत बगरमा परिणत भएपछि किसान चिन्तित बनेका छन्। दिक्तेल, जाल्पा, फेदी, ऐसोलु खर्क सडक अन्तर्गत जापलाको खारीबारीबाट बाँझोगरातर्फ झरेको लेदो सहितको बाढीले खेतमा गेग्रान र बालुवा थुपारेको हो। जालपाका वडाध्यक्ष दानबहादुर राईका अनुसार रोवाखोलाका बिरबहादुर श्रेष्ठको 30 मुरी, रत्नकुमार श्रेष्ठको 13 मुरी, गोपाल राईको 8 मुरी, सुब्बा राईको 12 मुरी, डाकमान राईको 11 मुरी र भाइकाजी राईको 10 मुरी धान फल्ने खेत बाढीले बगतमा परिणत गरेको छ। यसै गरी ऐसेलुखरको गाउँपालिका 7, माकपाका गोपाल कुमार राईको 30 मुरी, पदम बहादुर कार्कीको 5 मुरी, सरमुरी राईको 8 मुरी तथा ऐसेलुखरको गाउँपालिका 3 मानबहादुर राजभण्डारीको 10 मुरी धान फल्ने खेत पनि लेदो सहितको बाढीले पुरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतसँगको भेटवार्ता सुरु गर्नुभएको छ। आज उहाँले एक्लै एक्लै भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटवार्ता सुरु गर्नुभएको छ। यस्तै दिउँसो 3 बजे चिनिया राजदूत झाङ मी आओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। सुनको भाव आज सामान्य घटेको छ भने चाँदीको भाव बढेको छ। सुन तोलामा 200 रुपियाँले घटेर 3,01,500 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,01,700 रुपियाँ थियो। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रुपियाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार चाँदीको भाव आज 25 रुपियाँले बढेको छ। आज चाँदी तोलाको 4,670 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाव तोलामा 4,645 रुपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कास्कीमा विवाहको प्रलोभनमा परेर एक महिलाको 31 लाख रुपियाँ अनलाइन ठगी 20 वर्ष मुनिका युवालाई छोटो भिडियो बनाएर 1 लाख रुपियाँ पुरस्कार जित्ने अवसर लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 40 वटा जिल्लामा बाढीको जोखिम, पर्सिसम्म नै वर्षाको सम्भावना, सुनको भाव सामान्य घट्दा चाँदीको बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीमा विवाहको प्रलोभन देखाएर एक महिलाबाट 31 लाख रुपियाँ ठगी भएको घटना सार्वजनिक भएको छ। प्रविधिको विकाससँगै अनलाइन ठगीका नयाँ नयाँ शैली सक्रिय भइरहेका बेला सामाजिक सञ्जाल मार्फत गरिएको ठगीको गम्भीर घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फेसबुक मार्फत चिन्जान र कुराकानीकै क्रममा एक महिलाले पटक पटक गरी अपरिचित व्यक्तिलाई पठाएको 31 लाख रुपियाँ ठगी भएको छ। पछिल्लो समय फेसबुक र टिकटकमा यस्तो सामानको विज्ञापन राखेर अर्डर गरेपछि पैसा आएन भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटिपी मार्फत बैङ्क खाताबाट रकम निकाल्ने घटना बढिरहेका छन्। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने प्रलोभनमा नपर्न, थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासनलाई ठगीको सम्भावित सङ्केतका रूपमा लिन पनि आग्रह गरेको छ। 20 वर्ष मुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर 1 लाख रुपियाँ पुरस्कार जित्ने अवसर आएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा 4th युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो। प्रतियोगितामा पहिलो हुनेले 1 लाख, दोस्रो हुनेले 50,000 र तेस्रो हुनेले 25,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले 50% छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ। सर्ट फिल्म कम्तीमा 8 मिनट र बढी 15 मिनटको हुनुपर्नेछ। भदौ 8 गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ। अब विदेशको खबर। शक्तिशाली डोल्फिन आदि चिनको पूर्वी तटमा प्रवेश गरेपछि 10 लाखभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। आँधीका कारण चिनको साङ्घाई सहितका क्षेत्रमा यातायात सेवा प्रभावित हुनका साथै ठूलो वर्षा, बाढी र पहिरोको जोखिम बढेको बीबीसीले जनाएको छ। डोल्फिन आदि हिजो बेलुकी झोजियाङ प्रान्तको युहुयान क्षेत्रमा प्रवेश गर्दा अधिकतम हावाको गति प्रति घण्टा 150 किलोमिटर पुगेको थियो। त्यसको झन्डै 1 घण्टापछि आँधीले बेन्जाउ सहरमा दोस्रो पटक जमिन छोएको चिनिया मौसम अधिकारीहरूले बताएका छन्। आँधीको प्रभावका कारण साङ्घाईमा मात्रै झन्डै 1,400 उडान रद्द गरिएका छन्। चिनले यसअघि आँधीका लागि उच्चतम तहको रेड अलर्ट जारी गरेको थियो भने आज बिहान यसको जोखिम घटेपछि चेतावनीको स्तरलाई तल झारिएको छ। आँधी अहिले चिनको भित्री भूभागतर्फ अघि बढिरहेको खबरमा उल्लेख छ। अधिकारीहरूले पर्सि बुधबारसम्म नै केही क्षेत्रमा अत्यधिक वर्षा, बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएका छन्। अब खेल खबर। नेपालको होरा ई स्पोर्ट्सले फ्रान्सको पेरिसमा चलिरहेको ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। समूह बीको शीर्ष 5 रहँदै होरा सोझै ग्रान्ड फाइनलमा पुग्न सफल भएको हो। समूहमा 4th भएको होराले $57,500 पुरस्कार पनि पक्का गरेको छ। हिजो सकिएको समूह चरणमा होराले 98 अङ्कसहित 4th स्थान हासिल गर्यो। होराले पहिलो दिन नै प्रभावशाली सुरुवात गरेको थियो। यससँगै ग्रान्ड फाइनलका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। अगस्त 14-16 हुने ग्रान्ड फाइनलमा होरा विश्वको उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $5,00,000 पाउनेछ भने उपविजेताले $2,50,000 र तेस्रो हुनेले $1,50,000 प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 40 जिल्लामा बाढीको जोखिम, पर्सिसम्म नै वर्षाको सम्भावना। खोटाङमा बाढीले 10 परिवारको झन्डै 150 मुरी धान फल्ने खेत फुर्यो। प्रधानमन्त्री शाहद्वारा भारतीय राजदूतसँगको भेटवार्ता सुरु, आजै चिनिया राजदूतसँग पनि भेट गर्दै। सुनको भाव सामान्य घट्दा चाँदीको बढ्यो, सुन तोलाको 3,01,500 रुपियाँमा कारोबार। चीनमा शक्तिशाली आँधीका कारण 10 लाखभन्दा बढी मानिस सुरक्षित ठाउँमा सारिए, 1,400 उडान रद्द। र नेपालको होरा ई स्पोर्ट फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको फाइनलमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
1: 056-49-00-34,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: भन्ने यही किन टोला हौ केपिट पर्यो
1: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9852512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: हेलो आयन के छ
5: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852012840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
7: माडीवासीहरूका लागि खुसीको खबर
8: पानी पर्दा हावाहुरी चल्दा हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
10: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्नी
11: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
10: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
8: सम्पर्क 9765073089 9804446182 र 9491595225

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दुवै पक्षका प्रतिनिधिहरूसहित करिब 45 मिनट छलफल चलेको हो। विदेशी कूटनीतिज्ञहरूसँग एक्लै एक्लै नभेट्ने आफ्नो पूर्व अडानलाई परिमार्जन गर्दै सरकार गठनको 4 महिनापछि प्रधानमन्त्री शाहले पहिलो पटक भारतीय राजदूतसँग यसरी बेग्लै भेटवार्ता गर्नुभएको हो। यसअघि उहाँले विदेशी राजदूतहरूसँग सामूहिक रूपमा मात्र भेट गर्दै आउनु भएको थियो। भेटका क्रममा दुई देशबीचको ऐतिहासिक मित्रता, विकास साझेदारी तथा साझा हितका विषयमा कुराकानी भएको छ। सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई बधाई दिँदै आपसी सम्बन्धलाई अझ मजबूत बनाउने धारणा व्यक्त गर्नुभयो। जवाफमा प्रधानमन्त्री शाहले पनि भारतसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालको हितमा मिलेर काम गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज दिउँसो 3 बजे चिनिया राजदूतसँग पनि भेट्ने कार्यक्रम रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग छलफलमा जुट्नु भएको छ। चालू आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने श्रृंखला अन्तर्गत अर्थ मन्त्रालयमा अहिले छलफल भइरहेको हो। भेटमा 20 ठूला करदाता कम्पनीका स्वदेशी तथा विदेशी उच्च अधिकारीहरू सहभागी छन्। छलफलका क्रममा अर्थमन्त्री वाग्लेले बजेटले दिएका सुविधा, उद्योगीले भोगिरहेका समस्या, नयाँ लगानीको सम्भावना र नफा फिर्ता लैजाने प्रक्रियाबारे व्यवसायीका सुझाव लिने कार्यक्रम रहेको छ। यसअघि अर्थमन्त्री वाग्लेले 33 औद्योगिक घरानाका प्रतिनिधि, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र राष्ट्रिय बैंकका अधिकारीहरूसँग पनि बजेट कार्यान्वयनका विषयमा परामर्श गरिसक्नु भएको छ। मुस्लिम आयोगले आफ्नो आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सो प्रतिवेदन बुझाउनु भएको हो। संविधानको धारा 294 भएको व्यवस्था अनुसार आयोगले हरेक वर्ष आफूले गरेका काम कारवाहीको विवरण समेटेर राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। धनुषाको ढल्केबरमा तय भएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले आज आधा घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले संसदमा ट्रमा सेन्टर लहानमा बनाउने जानकारी गराएपछि आक्रोशित बनेका स्थानीय जनप्रतिनिधि र राजनैतिक दलका प्रतिनिधिले बिहान 11 बजेदेखि 11:30 बजेसम्म सड़क ठप्प पारेका हुन्। मिथिला नगरपालिकाका प्रमुख तथा संघर्ष समितिका संयोजक महेन्द्र महतोका अनुसार प्रस्तावित 4 बिघा जग्गाको लालपूर्जा समेत बनिसकेको अवस्थामा योजना अन्यत्र लैजान खोजिएको छ। ढल्के बर्मे अस्पताल बनाउन दबाव दिँदै आएको संघर्ष समितिले भोलि 1 घण्टा र पर्सि 2 घण्टा चक्काजाम गर्ने तयारी गरेको छ। र काठमाडौँको गुहेश्वरी स्थित ढल प्रशोधन केन्द्रले अहिले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको जनाएको छ। वातावरण र नदी प्रणालीलाई सफा राख्ने प्रयास अन्तर्गत सल्लाघारी कोटको धोबीघाट गोकर्ण र हनुमान घाटमा पनि नयाँ प्रशोधन केन्द्रहरू बनाउने काम भइरहेको केन्द्रका प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। ठूला बालुवा इटा र अन्य ठोस फोहोरका कारण प्रशोधनमा कठिनाई भइरहेकाले ढल र वर्षाको पानी छुट्टा छुट्टै पाइपबाट बगाउने व्यवस्था मिलाउन स्थानीय तहहरूसँग समन्वय भइरहेको केन्द्रले जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।

0: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119328 र 98653773787।
3: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
3: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9845-90042।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656188353 5189353।

0: दिस टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7071 र 0855 7073 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सभी रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 2640
0: It's 2 o'clock. अहिले 2 बजेको छ
4: म भनिरहेका थियौँ भने अहिले पछिल्लो नेपाल प्रहरीको तथ्याङ्क अनुसार त्यो चाहिँ झन्डै प्रत्येक दिन 8 पुगिसकेछ यो एकदमै संवेदनशील विषय हो यसमा मैले राज्यको ध्यान आकर्षण गर्न चाहन्छु यसै सन्दर्भमा मेरो गृह जिल्ला सिन्धुलीमा 2083 साल साउन 18 गते फिक्कल गाउँपालिका 2 नवलपुर घाट स्थित मध्य पहाडी लोकमार्गमा बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खस्यो र त्यो कारमा सवार 3 व्यक्ति एकजना सिन्धुपाल्चोकको 2 सिन्धुलीको व्यक्तिहरू अहिलेसम्म खोज हुँदा पनि उहाँहरूलाई फेला पार्न सकेको छैन सभामुख महोदय आज 1 हप्ता बितिसक्दा पनि बेपत्ता नागरिकहरूले लाई भेटिएको छैन त्यही भएर म चाहिँ खोज र उद्धार कार्य थप सशक्त बनाउनको लागि नेपाल सरकारसँग माग गर्दछु र हामीले यो सडक दुर्घटनाको विषयमा चाहिँ थप संवेदनशील हुनुपर्ने छ किनभने त्यही सडकमा हामीले चाहिँ रोड सेफ्टी ब्यारियर अथवा त्यो स्टिलको ब्यारियर होस् अथवा जाली होस् अथवा वाल मात्र लगाउन सक्थ्यौँ भनेदेखि यसरी सवारी चाहिँ नदीमा खस्न पाउँदैन थियो अथवा भिरबाट खस्न पाउँदैन थियो यो भयो भने नेपालमा हामीले वार्षिक रूपमा 100 बढी चाहिँ व्यक्तिहरूको सडक दुर्घटनाबाट ज्यान जोगाउन चाहिँ सक्ने थियौँ 1,00,000 किलोमिटर भन्दा बढी सडक सञ्जाल छन् तर प्राय हाम्रो सडकहरू जीर्ण अवस्थामा छन् असुरक्षित छन् त्यही भएर हामीले नयाँ सडकमा भन्दा भइरहेका सडकहरू स्तरोन्नति गर्ने सडक सुधार गर्ने सडक सुरक्षित गर्नको लागि चाहिँ हामीले ठुलो लगानी गर्नुपर्नेछ यो कुरामा संवेदनशील हुन म सभामुख महोदय मार्फत आग्रह गर्दछु धन्यवाद
5: मान्य सदस्य इन्दिरा राणा मगर
6: सम्मान्य सभामुखज्यू हिजो राति भक्तपुर स्थित उत्साहित सुधार केन्द्रमा घटेको घटनाले सम्पूर्ण आमाहरू र परिवारहरूलाई चाहिँ तनाव बढेको छ र असुरक्षित महसुस गरेका छन् आफ्ना छोरा आफ्नो परिवार राम्रो होला सुधार होला भनेर जुन रिहाब सेन्टरहरूमा पठाइन्छ आज त्यहाँ चाहिँ त्यो फुटेजहरू हेर्दाखेरि त्यहीँ भित्रैको अब कसले हो पुरा थिची अब चाहिँ उसको चाहिँ के अरे ज्यान चाहिँ उसलाई चाहिँ मारेको छ र अरूले हेरि पनि राखेको छ त्यो त्यो बेडहरूको पनि स्थिति हेर्ने भने त्यहाँ देयर इज अ नो ह्युमेन डिग्निटी कस्तो भने तल र माथि एकपल्ट कानुन पनि बनाएको थियो त्यो तलमाथि भएको बेडहरू राख्नुहुन्न भनेर तर त्यहाँ चाहिँ यति ओभर क्राउडेड बरु जेल पनि त्यो जेल पनि त्यस्तो छैन होला प्राइभेट सेक्टर भनेको त अलिकति राम्रो हुन्छ कि भनेर मान्छेले पैसा तिरेर राखिरहेको हुन्छ र अब जेलको अहिले मान्यज्यूले पनि भन्दै हुनुहुन्छ हरेक जेलहरूमा ओभर क्राउडेड छ जेल भनेको सुधार केन्द्र हो एकदमै क्रिएटिभ कुराहरू त्यहाँ चाहिँ सृजनात्मक कुराहरू इन्गेज गर्ने उनीहरूलाई व्यस्त गर्ने त्यस्तै रिहाब सेन्टरहरू पनि अलिकति ठुलो एरियामा उनीहरूलाई फुलबारी रोप्नेदेखि लिएर फिजिकल फिटनेसदेखि लिएर हरेक कुरा राख्नुपर्ने एउटा सानो सानो घरहरू लिएर कर्नरमा राख्ने गरिएको छ र सरकारले चाहिँ एकदमै रेगुलर त्यसलाई चाहिँ अनुगमन गर्नु पर्यो र अनि कम्पलसरी त्यहाँ चाहिँ के अरे काउन्सिलर राख्नु पर्यो सोसियल वर्कर राख्नु पर्यो अनि मात्रै उनीहरूलाई चाहिँ त्यो त्यस्तो किसिमको रिहाब सेन्टर खोल्न दिनु पर्यो नभए यस्ता रिहाब सेन्टरहरू बन्द गर्नुपर्छ धन्यवाद
5: मान्य सदस्य पार्वती बिक
7: सम्माननीय सभामुख महोदय जाजरकोटमा गए राति आएको अविरल वर्षाका कारण सदरमुकामका शान्ति चौतारादेखि तल्न थाप्लेसम्म विभिन्न ठाउँमा पहिरो गएर आवत जावत बन्द भएको छ। सदरमुकाम एकदम जोखिममा छ। यो अहिलेको मात्रै समस्या होइन, प्रत्येक वर्ष नागरिकहरूले यति धेरै शास्ति भोग्नुपर्छ। हामी कति बेला यहाँबाट उठिबास हुन्छ भन्ने कुरा उहाँहरूले भोगिराख्नु परेको छ। त्यसैले सरकारलाई यसलाई नियन्त्रण गर भनौँ कि तयारी अवस्थामा बस्दिन म आग्रह गर्दछु, किनकि त्यो अब ठुलै लगानी गरेर मात्रै नियन्त्रण गर्नुपर्ने छ। सभामुख महोदय, आज कृषकहरूले देशभर रोपाई सकेर बसिराखेको अवस्था छ। रासायनिक मल नपाएर कृषकहरू तडपिराखेको अवस्था छ। सरकारले कृषकहरूका समस्या तत्काल समाधान गर्नतिर अगाडि बढोस् भन्न म आग्रह गर्दछु। अर्को कुरा, आज प्रत्येक नागरिकको चुलो चुलोमा एकदम पुरा मान्छेहरू तडपिराखेका छन्। खाना पकाउने ग्यास, एलपी ग्यास आज सकिएर हैरान छन् मान्छेहरू, डिपोहरूमा लाइन लागिराखेका छन्। तर पनि सरकार भन्छ घर घरमा ग्यास पुगिसक्यो। मैले अघि आकस्मिक टाइम लिन जाँदा पनि त्यो कुरा सुन्न पर्यो, तर नागरिकको चुलो बसे बोलेको छैन। मेरै म बस्ने घरमा यतातिर बस्ने भाइहरूको आज 7 दिन भयो सिलिन्डर सकिएको, तर उहाँहरूले एउटा पनि ग्यास सिलिन्डर पाउन सक्नु भएको छैन। यो समस्या म सरकारसँग अनुरोध गर्छु, तत्काल समाधान गरोस् सरकारले, नागरिकका समस्या समाधान गर्नेतिर लागोस् भन्ने कुरा राख्छु। धन्यवाद।
5: माननीय सदस्य प्रकाश सिंह कार्की।
8: सम्माननीय सभामुख महोदय, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई खारेज गरी नेपाल ट्रान्जिट वेयरहाउस कम्पनी लिमिटेडमा गाब्ने मन्त्री परिषदको निर्णय सम्बन्धमा पुनः विचार गर्न अनुरोध गर्न चाहन्छु, किनभने एनआइटिडिबी र एनटिडब्लुसिएलको उद्देश्य फरक छ। एनआइटिडिबी एक वैधानिक संस्था हो, एनटिडब्लुसिएल भने सरकारको स्वामित्वमा रहेको व्यावसायिक कम्पनी हो। एनआइटिबी विश्व ब्याङ्कको प्राविधिक अध्ययनको आधारमा नेपालको इन्टरमोडल यातायात प्रणाली विकास गर्न स्थापना गरिएको विशेषकृत संस्था हो। एनटिडब्लुसिएलका चुनौतीहरू यसको व्यवस्थापन, व्यावसायिक रणनीति र संस्थागत सुधारसँग सम्बन्धित छन्। त्यसको समाधान एनआइटिडिबीलाई गाब्नु होइन, एनटिडब्लुसिएललाई आवश्यक सुधार मार्फत सुदृढ बनाउनु हो। नेपाल सरकार समक्ष विनम्र अनुरोध छ कि एनआइटिबीलाई र एनटिडब्लुसिएलमा गाब्ने निर्णय तत्काल पुनः विचार गरियोस्। दुवै संस्थाको कानुनी प्राविधिक तथा आर्थिक पक्षको स्वतन्त्र अध्ययन गरियोस्। सम्बन्धित स्टेक होल्डरसँग सल्लाह सुझाव लिएर निर्णय गरियोस्। एनआइटिडिबीलाई नेपालको विशेषीकृत इन्टरमोडल यातायात विकास प्राधिकरणको रूपमा राखी सुदृढ बनाइयोस्। एनटिडब्लुसिएललाई यसको व्यावसायिक भूमिका अनुसार आवश्यक संस्थागत सुधार गरी सक्षम बनाइयोस्। यस्तो निर्णय गर्ने बेलामा जहिले पनि स्टेक होल्डरलाई राखेर स्टेक होल्डरको फाइदा बेफाइदा के छ सुनेर गर्नुपर्नेमा सरकारलाई कस कसको पर्सनल इन्ट्रेस्टमा यस्तो लगिन्छ र तुरुन्तै गाब्ने काम गरिन्छ, त्यस्तो काम आइन्दा बन्द गरियोस् भनेर सभामुख मार्फत मन्त्री परिषदलाई विशेष अनुरोध गर्दछु। धन्यवाद। जय नेपाल।
5: माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य ललिता कुमारी।
9: सम्माननीय सभामुख महोदय नमस्कार। यसपटक केही दिनको लागि आफ्नो जिल्ला सिराहा गएको थियो। त्यहाँ जनताको सबैभन्दा ठुलो गुनासो मिटर ब्याज सम्बन्धी थियो। ऋणदाता र ऋणीको बिच बढ्दो असन्तोष र द्वन्द देखिन्छ। सभामुख महोदय, मिटर ब्याजको समस्यालाई एकपक्षीय होइन, न्यायपूर्ण दृष्टिकोणबाट हेर्ने आवश्यक छ। गैर कानुनी रूपमा अत्याधिक ब्याज वसुल्ने, धम्की दिने वा ऋणीको घर जग्गा कब्जा गर्ने खोज्नुलाई कडाईको साथ कानुनी कारवाही हुनुपर्छ। तर अर्कोतर्फ आफ्नो मेहनतको कमाई ऋण दिएर वर्षोसम्म सभा ब्याज समेत फिर्ता नपाउने ऋणदाता पनि पीडित हुन सक्छन्। त्यसले सबै ऋणदातालाई एउटै दृष्टिले हेर्नु न्यायचित हुँदैन। सभामुख महोदय, कानुनले शोषक र इमान्दार ऋणदाता बीच अस्पष्ट भिन्नता गरेर दोषीलाई मात्रै कारवाही गर्नुपर्छ, यही नै मेरो धारणा हो। धन्यवाद।
5: माननीय सदस्य लक्ष्मी प्रसाद पोखरेल।
10: सम्माननीय सभामुख महोदय, सन् 2021 को फेब्रुअरी 9 न्युजिल्यान्डको संसदमा रविरी बैतिती नामका सांसदले औपनिवेशिक पासो भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङ मार्फत सभाबाट निष्कासन गरिएको थियो। सन् 2023 क्यानाडाको संसदमा पोसाक संहिता ड्रेस कोड लागू गर्न संसदीय रुलिङ भएको थियो। संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टी सर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्, संसदको लोगो कोट, हाफ कोट, ओभर कोट बाहेक टी सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस्, संसदीय पोसाक सम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु। धन्यवाद।
5: माननीय सदस्य लिमा अधिकारी आचार्य।
11: सम्मान्य सभामुख महोदय, भान्सामा साँझ बिहान छाक तार्न धोधो परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो? सरकार एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठुलो विडम्बना अरू के हुन सक्छ? यदि ग्यासको यो शास्तिबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्। ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित बनाएको छैन? सरकार यसमा गम्भीर बनोस्, विद्युतीय चुलोको खपतलाई पनि सुलभ बनाइयोस्, सरकार नागरिकको भान्सा सहज बनाउने काममा तत्काल लागोस्। स्वदेशी ऊर्जा, स्वदेशी भान्सा हाम्रो साझा प्रतिबद्धता हो भन्दै हामीले नागरिकलाई गरेको वाचा अहिले उनीहरूले सम्झिरहेका छन्। जनताप्रतिको यो प्रतिबद्धता हामीले भुल्नु हुँदैन। धन्यवाद।
5: माननीय सदस्य विक्रम थापा।
12: सम्माननीय सभापति महोदय, कपिल वस्तु यस्तो गाउँपालिका वार्ड नम्बर 8 शिवाखोरमा दुःखद घटना घटेको छ। बाडङ्गा नदीमा वर्ष 13 दुवैजना उमेद मुस्लमान र सरफर अली डुबेर हालसम्म बेपत्ता छन्। स्थानीय प्रहरी, स्थानीय जनता, गोताखोर टोली परिचालन भइरहेको छ, खोजी कार्य जारी छ। कपिल वस्तुको महाराजा नगरपालिका गैडवा चोकमा चालकको चरम लापरवाहीका कारण भएको दुर्घटनामा 12 ज्ञान कुमार कहार, विजय गुप्ता र वर्षा कुर्मीको निधनप्रति हार्दिक सदन तथा शोक सम्परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु। सम्माननीय सभापति महोदय, बुधबी नगरपालिकामा 2 गोरुसिंह स्थित कपिल वस्तु सर्पदंश उपचार केन्द्रमा अभाव रहेको एन्टी स्नेक भेनम तत्काल उपलब्ध गराउन सम्माननीय सभापति मार्फत सरकारको ध्यान आकर्षण गराउँदछु। त्यसै गरी कपिल वस्तुको महाराजा नगरपालिका 9 हर्दुनामा लामो समयदेखि बन्द रहेको छोटी भन्सार पुनः सञ्चालन गर्न सरकारसँग माग गर्दछु। सम्माननीय सभापति मार्फत धन्यवाद।
5: माननीय सदस्य विपिन कुमार आचार्य।
13: सम्माननीय सभामुख महोदय, मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भनेर भनिराखेको छु, संसदमा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। एकचोटि सबैजना सांसदहरूसँग एउटा पोलिङ पनि गर्नु पर्यो जस्तो लाग्छ कि हामी सबैजना सांसदहरू चाहिँ अहिलेको संसदीय अभ्यासबाट चाहिँ खुसी छौँ त, कि हाम्रो क्षमता अहिलेको संसदीय अभ्यासले चाहिँ सही दिशामा निकालेको छ त? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ, क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुली काम गर्न पर्छ जस्तो लाग्छ। यसमा चाहिँ मैले सभामुखको ध्यान आकर्षण गराएँ। धन्यवाद।
5: अन्य सदस्य विष्णु बहादुर खड्का। मान्य सदस्य विष्णु बहादुर खड्का। मान्य सदस्य विष्णु बहादुर खड्का। मान्य सदस्य विष्णु माया बिक।
14: सम्माननीय सभामुख महोदय, राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार गठन भएको 4 पुरा भएर 5 लागेको छ। झन्डै 2/3 सहितको सरकार जनताप्रति उत्तरदायी देखिँदैन। किसानहरू मलको अभावमा छटपटाइरहेका छन्। खाना पकाउने एलपी ग्यासको हाहाकार छ। ग्यासका लागि सर्वसाधारण घन्टौँ डिलरमा लाइन लाग्न बाध्य छन्। राहदानी विभागमा सेवा गराइको लाइन छ, अस्पतालमा बिरामीको लाइन छ, महँगी बढेको बढै छ। जनताका तमाम समस्यामा सरकारले चासो देखिँदैन। सञ्चारकर्मीले ग्यासको हाहाकार छ, महँगी बढेको छ भनी प्रश्न गर्दा कुनै प्रतिक्रिया नदिई मन्त्रीहरू पन्छिने गरेका छन्। जनता पीडामा पर्दा मन्त्रीका एकपछि अर्को गीत गाएका भिडियोहरू भाइरल भइरहेका छन्। सत्तामा नपुग्दासम्म पुराना दललाई सराप्ने तिनै मानिसहरू सत्तामा पुगेपछि जनताको पीडामा स्वर्गीय आनन्द लिएको देखिँदैछ। जनताका समस्याहरूप्रति सरकार उत्तरदायी बन्छ।
5: माननीय सदस्य शाहजान खातुन।
15: सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विभिन्न कर्मचारीको तलब वृद्धि गरिदा सामुदायिक विद्यालयका कार्यरत शिक्षण सिकाई अनुदानका गणित विज्ञान र अङ्ग्रेजी शिक्षक ईसिडी शिक्षक कार्यालय सहयोगी तथा लेखा सहायकलाई वञ्चित गरिएको प्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। एउटै विद्यालयमा एउटै विद्यार्थीको भविष्य निर्माणमा समान जिम्मेवारी निर्वाह गर्ने कर्मचारी बीच राज्यले नै विभेद गर्नु न्यायोचित होइन। आवश्यक भएर विद्यालयमा राखिएका शिक्षक तथा कर्मचारीलाई इक्वल पे एन्ड इक्वल ट्रिटमेन्ट किन नदिने? त्यसैले म सरकारसँग म स्पष्ट माग गर्न चाहन्छु, शिक्षण सिकाइ अनुदानका शिक्षक ईसिडी शिक्षक तथा विद्यालय कर्मचारीलाई समेत तत्काल उचित तलब वृद्धि र सेवा सुविधा सुनिश्चित गरियोस्। शिक्षकलाई निराश बनाएर होइन, सम्मान गरेर मात्र सामुदायिक विद्यालय बलियो बनाउन सकिन्छ। धन्यवाद। जय नेपाल।
5: माननीय सदस्य शिव शङ्कर यादव।
16: सामान्य सभामुख महोदय, सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो तर बहस अर्कैतिर मोडिएको छ। बहस दशकौँदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो, कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित मधेसी आदिवासी जनजाति र सीमाङ्कित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो, तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो बिबी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ। धन्यवाद। नमस्कार।
5: माननीय सदस्य शोभा खनाल।
17: माननीय सभामुख महोदय, नेपालको संविधान 2072 को धारा 33 मा रोजगारीको व्यवस्था गरेको छ।

0: वैदेशिक रोजगारीमा गएका नेपालीको उद्धारका लागि आवश्यक संयन्त्रसँगै बजेटको व्यवस्था गर्न सम्माननीय सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: सदस्य श्रद्धा कुमार छेत्री।
2: सम्माननीय सभामुख महोदय, सरकारले सबैको कुरा सुन्नुपर्छ, तर जसले आफ्नो कुरा आफै राख्न सक्नुहुन्न उहाँहरूको कुरा अझै धेरै सुन्नुपर्छ, अझै धेरै महसुस गर्नुपर्छ। सर्वप्रथम यो संसद सुरु भएदेखिबाट सभामुख महोदयको आडेमा साङ्केतिक भाषा दुभाषेको व्यवस्था गरिएकोमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 51,000 भन्दा बढी सुन्न नसक्ने, 51,000 भन्दा बढी सुन्नमा कठिनाई हुनुभएका र 41,000 भन्दा बढी बोलीमा अपाङ्गता भएका नागरिकहरू हुनुहुन्छ। हामी सहजै बोल्छौँ, आफ्नो कुराहरू सहजै राख्छौँ, तर उहाँहरूका लागि साङ्केतिक भाषा नै उहाँहरूको आवाज हो, उहाँहरूको अभिव्यक्ति हो। आवश्यक शब्द र सङ्केतको अभावमा उहाँहरूले शिक्षा, स्वास्थ्य, रोजगार र सार्वजनिक सेवामा समेत कठिनाई पाइराख्नु भएको छ। त्यसैले सरकार र सम्बन्धित मन्त्रालयसँग मेरो आग्रह छ, साङ्गीतिक भाषाको शब्दकोश विस्तार गरौँ। दक्ष दुभाषेको पहुँच र अपाङ्गता भएका नागरिकहरूले पनि राज्यसँग समान रूपमा संवाद गर्ने वातावरण।
1: मान्य सदस्य श्रीधर पोखरेल।
3: सम्माननीय सभामुख महोदय, 2052 पछिका सरकारले विभिन्न मितिमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा करिब 27,500 जतिको ठुलो सङ्ख्यामा कमैयाहरूलाई केही जग्गाहरू उपलब्ध गराउँदै जमिनदारको कब्जाबाट त मुक्त गर्यो, तर आज 20 वर्ष पुग्दा पनि उनीहरूलाई संविधानको धारा 25(1)ले दिएको निजी सम्पत्ति, आफू खुसी लेनदेन, बिक्री, बैङ्कमा धरोटी, व्यवसाय सञ्चालन गर्न पाउने अधिकार दिएको छैन। बदलिदो परिस्थितिमा कतिपय परिवारहरू बसाइसराई गरेर आफू अनुकूल ठाउँहरूमा जान चाहन्छन्। उनीहरूले त्यो जमिन बिक्री गर्न नपाउँदा सरकारले आफूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरेको महसुस भइरहेको छ। बिक्री गरेर फेरि सुकुम्बासी बन्छन् कि भन्ने सरकारको आशय केही हदसम्म ठिकै होला, तर कति दिनसम्म आफ्नै नागरिकमाथि यसरी विभेद र अविश्वास गर्न मिल्छ? तसर्थ सरकारले यथाशीघ्र ती मुक्त कमैयाहरूलाई अरू नागरिकहरूलाई सर आफ्नो सम्पत्ति आफू खुसी बेचबिखन उपभोग गर्ने अधिकार प्रदान गर्नको लागि।
1: मान्य सदस्य श्री राम नेउपाने।
4: सम्माननीय सभामुख महोदय, शब्दभन्दा दृश्यको प्रभाव गहन र शक्तिशाली हुन्छ। संसदीय अभ्यासमा आकस्मिक, विशेष र शून्य समयलाई थप प्रभावकारी बनाउन प्रमाण, तथ्य र घटनालाई युग सापेक्ष, प्रविधि मैत्री बनाउन जरुरी छ। सभामुखज्यू मार्फत माग गर्दछु, शून्य समयमा एक एक मिनटको श्रव्य दृश्य सामग्री र व्याख्यासहित आउन चाहने सांसदका लागि 2 मिनटको श्रव्य दृश्य समयको व्यवस्था गरियोस्। आशा छ छिट्टै बाँदरको ज्यादती, बाढी पहिरोको क्षति, उजाड बस्ती, रोजगार राजमार्गमा दुर्घटना, खानेपानीको हाहाकार, बाँझा खेतबारी, ग्यासको सिलिन्डर, मल, एयरपोर्टमा युवाको लाइन, मालपोत, नापी, जिल्ला कार्यालयहरूका दुःख, गुणस्तरहीन विकास, झ्याप्प बिजुली गएका अँध्यारा बस्तीहरू, नाङ्गो तार, जीर्ण पोलको दृश्यसँगै जनताको पीडा, समस्या, गुनासा जनताकै आवाजमा समेत सार्वभौम सदन र घरको।
1: मान्य सदस्य सन्तोष राजवंशी।
5: सम्माननीय सभामुख महोदय, हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले सम्माननीय प्रधानमन्त्रीज्यूले चुनावी अभियानको क्रममा भन्नुभएको थियो 3 वर्षभित्र हामी सुकुम्बासीहरूलाई धनी पूर्जा दिन्छौँ भनेर। तर संविधानको मर्म र भावना अनुसार स्थानीय सरकारले सबै किसिमका लगत तथ्याङ्क सङ्कलन गर्छ, लगत सङ्कलन गर्छ। म भन्न चाहन्छु सुकुम्बासीको हकमा मोरङ क्षेत्र नम्बर 4 म प्रतिनिधित्व गर्छु। मोरङ क्षेत्र नम्बर 4 पर्ने विराटनगर महानगरपालिका, कटरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकाले चाहिँ तथ्याङ्क सङ्कलनमा गम्भीरता देखाएको छैन। म भन्न चाहन्छु स्थानीय सरकारहरूलाई, 37 वर्षदेखि अड्किएको हलो अब तपाईँहरूले चाहिँ खोल्नुपर्छ। फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको नाममा, घन्टीको नाममा तपाईँहरूले चाहिँ तथ्याङ्क सङ्कलन गर्ने कुरालाई चाहिँ तपाईँले हलो अड्काएर गोरु चुट्ने काम चाहिँ नगर्नुहोस् म भन्न चाहन्छु। र देशभरिका तमाम सुकुम्बासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई भन्न चाहन्छौँ, यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, यसले डोजर ल्याउँदैन सुकुम्बासीहरूलाई धनी पूर्जा र लाल पूर्जा ल्याउ।
1: माननीय सदस्य सन्तोष सुब्बा

0: सम्माननीय सभामुख महोदय, दुग्ध किसानको भुक्तानी नभएको पैसा तेह्रथुम जिल्लाको केही सहकारीहरूमा बाँकी रहेको छ। जस्तै लालीगुनास नगरपालिका तिनजुरे दुग्ध उत्पादक सहकारी संस्थाको केही रकम 2082 साल माघदेखि असारसम्मको भुक्तानी जम्मा 59,98,317 रुपियाँ बाँकी रहेको छ। त्यसै गरी 76 गाउँपालिकाको 76 चिस्यान सहकारीको 1,83,112 रुपियाँ बाँकी रहेको छ। र यो रकम प्रत्येक घरबाट एउटा गोठबाट एक एक लिटर दुई लिटर सङ्कलन गरिएको रकम भएको कारणले गर्दा यसलाई तत्काल भुक्तान गर्नको लागि म माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य सन्दीप राणा।

सामान्य सभामुख महोदय, मेरो जिल्ला पाल्पाको ग्रामीण सडकहरू आर्यभञ्ज्याङ ताउँ रामपुर सडक खण्ड अरुण खोला जलुके घाट मिट्याल बेलडाँडा सडक केलाडी पन्थे सहलकोट र झ्यालबासवाला गोठाडी भुटुके चार गरे महाल महेशपुर यो सबै सडकहरू हिउँदमा धुलाम्बे र बर्खामा हिलाम्बे भएको कारणले शास्ती भएको छ यात्रा गर्नलाई नागरिकलाई। साथै त्यहाँ दुर्घटनाको कारणले पनि धेरैजनाले ज्यान गुमाउनु परेको छ। यो विषयमा मैले सामान्य प्रधानमन्त्रीसँग 2082 चैत्र 23 गते पनि आवेदन दिएको थिएँ र माननीय भौतिक पूर्वाधार मन्त्री कहाँ 2083 वैशाख 11 गते त्यो

आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

0: 102 MHz So lovely मलाई त अहिले डोली चढी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिंग पोल पिल्लर रेलिंग भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई

0: दुईजनाको शव भेटिए पनि बाँकी बेपत्ता भएका थिए। बाँकी पाँचजना सबैको शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। अब काठमाडौँबाट प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई शव हस्तान्तरण गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरोहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरुद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरुद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दबाव दिएका हुन्। स्वास्थ्य मन्त्री मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली काङ्ग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यलबारे सरकारको आधिकारिक धारणा माग गर्नुभएको छ। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद यादवले यसअघि प्रतिनिधि सभाको बैठकमा पनि आफूले यो मुद्दा उठाएको स्मरण गराउँदै ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीय स्तरमा आन्दोलन चर्कन सक्ने र त्यसले शान्ति सुरक्षामा समेत असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। विदेशको खबर, उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रलाई लक्ष्य बनाएर साइबर आक्रमण सशक्त पार्न कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जियोनियन्सको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 स्पियर फिसिङ आक्रमणका लागि एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरूको प्रयोग गरिरहेको छ। अनुसन्धान अनुसार सुरक्षा निकायको नजरबाट बस्न किम सुकीले ओलामा, जिपिटी फोर अल र मिम्सी जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको छ। एआई सहयोगमा छोटो समयमै विश्वासिला कागजातहरू तयार पार्न सकिने भएकाले यो प्रविधि ह्याकरहरूका लागि शक्तिशाली हतियार बनेको छ। वासिङटन डिसीमा रहेको स्टिम सन सेन्टरकी वरिष्ठ अध्येता जेनी टाउनका अनुसार उत्तर कोरियाली ह्याकर र प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढी व्यापक र प्रभावकारी बनाउन एआई उपकरणको प्रयोग गर्न पूर्ण रूपमा सक्षम छन्। यसैबीच बेलायती ब्लकचेन एनालिस्ट कम्पनी एलिप्टिकको प्रतिवेदन अनुसार 2025 पहिलो 9 महिनामा मात्रै उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढी मूल्यको क्रिप्टो करेन्सी चोरी गरिसकेका छन्। एआईको विकाससँगै अनियन्त्रित प्रविधि र

खराब नियत भएका समूहहरूबाट बस्ने हुने सम्भावित साइबर जोखिम थप बढेको छ। अब खेल खबर। पुरुष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5000 खेलको कोसेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुन्डीमा भएको घरेलु टोली स्कटल्यान्ड र क्यानाडा बीचको खेलले 5000 खेलको कोसेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा सुरु भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इङ्ल्यान्ड बीच भएको थियो। पुरुष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 भन्दा धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलङ्काले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन, सार्वजनिक, सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै, र पुरुष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000

0: एल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: साली नदीको शिर
0: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
0: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-2541 वेबसाइट झुले.com.np
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानीज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यकाका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भिड लागेको छ बिहान झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए दिउँसो पनि मन्दिरमा उत्तिकै भिड लागिरहेको छ बिहान 3 बजेदेखि खुलेका पशुपतिनाथ मन्दिरका 4 ढोका बेलुका आरतीपछि राति 8 बजीसम्म खुल्ला रहनेछन् आज पशुपतिनाथमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन् काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर नागेश्वर डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठुला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको लाइन लागेको छ यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका शिवालयहरूमा पनि भक्तजनहरूको भिड छ सशस्त्र प्रहरी परिवार महिला सङ्घले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुको साथै खानेपानी वितरण गरेको छ साउन महिनाको हरेक सोमबार सशस्त्र प्रहरी परिवार महिला सङ्घले आयोजना गर्दै आएको कार्यक्रममा नेपाल एपिएफ अस्पतालका चिकित्सकहरूको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ यसै गरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा 10 विपद व्यवस्थापन टोली राफ्ट बोट तथा आवश्यक उद्धार सामग्री सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 24 लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ केन्द्रका प्रमुख श्याम कुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ सल्लाघारी कोटको धोबीघाट गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठ त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो बालुवा इट्टा मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या भएको छ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा सुरु भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित तीन दिने सम्मेलनको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ तथा सार्क जर्नलिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बङ्गलादेश लगायत देशका 35 जना पत्रकार सहभागी छन्। सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वंशको सम्बन्ध, सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता र निजी सञ्चार माध्यमको अवस्था लगायतका विषयमा विषयगत तथा पत्रकार विषय विज्ञ तथा पत्रकार बीच छलफल हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दोलखाको यालुङ री हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला। काठमाडौँमा प्रशासनिक प्रक्रिया पुरा गरेर परिवारलाई जिम्मा लगाउने। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो। र गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गर्दै। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5369 53 98 550 77 061 र 98 550 77 53।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 98 550 26 440।
2: It's 5 o'clock. अहिले 5 बजे को साम।
3: हामीले सोचेर अगाडि जाने होला नि। अब हाम्रो हस्तक्षेपको कुरा होला, भोलि नेसनल इन्टरनेसनल कुरा होला, हाम्रो बर्डरहरूको सुरक्षाको कहीँ हामी पटक फेरि मलाई लाग्छ फेरि भन्छु इतिहास मान गर्नुपर्छ कमी कमजोरीलाई
4: मानिने कानुन न्याय तथा संसदीय मामिला सविता अनुमति दिन्छु।
5: सम्मान्य सभामुख महोदय, नेपाल विशेष सेवा ऐन 2042 दफा 4 उपदफा 1 केही नेपाल ऐन संशोधन गर्ने ऐन 2075 संशोधन भएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राष्ट्रिय अनुसन्धान विभाग रहने गरी व्यवस्था भएको थियो र यो व्यवस्था हुनु अगाडि चाहिँ राष्ट्रिय अनुसन्धान विभाग नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नै थियो र जति बेलामा जेएनजे आन्दोलन भयो अन्तरिम सरकार थियो, चुनावी सरकार आएको बेलामा अध्यादेश आयो, अध्यादेश आइसकेपछि पुनः राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालय अन्तर्गत लगिएको थियो। त्यसपछि अहिले वर्तमान अवस्थामा चाहिँ यो प्रधानमन्त्री कार्यालय अन्तर्गत नै हुनुपर्छ भनेर यो विधेयक संशोधन गरेर लिएर आएका छौँ हामीले। अब किन गृह मन्त्रालयमा नराख्ने, गृह मन्त्रालयमै ठिक हुन्छ भन्ने खालका तर्कहरू बढी यहाँ प्रस्तुत भएका छन्। हामीले यो विधेयक सैद्धान्तिक छलफल पनि गऱ्यौँ, समितिमा दफावार छलफल पनि गऱ्यौँ, लगभग पूर्ण रूपमा छलफल गरेर पुनः अहिले समितिबाट पूर्ण सदनमा आएको छ। विशेष त अब आन्तरिक सुरक्षा संयन्त्र चाहिँ गृह मन्त्रालयले बढी हेर्छ, आन्तरिक सुरक्षा संयन्त्रका विषयवस्तुहरू गृह मन्त्रालय अन्तर्गत नै हुन्छ। तर गुप्तचर संस्था भनेको, अनुसन्धान गर्ने संस्था भनेको चाहिँ त्यो एउटा कुनै मन्त्रालयमा मात्रै सीमित हुँदैन, विशेष गरी हेड अफ द स्टेट हुनुहुन्छ, त्यसमा अब कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ, कार्यकारी प्रधानमन्त्रीले चाहिँ देशमा के भइराखेको छ, कसरी सुरक्षा संयन्त्रलाई चाहिँ हामीले मजबुत बनाउने भन्ने विषयमा प्रधानमन्त्रीले नै चासो राख्नुपर्ने, प्रधानमन्त्रीकै बढी जिम्मेवारी हुने भएको कारणले पनि सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष पुग्दाखेरि सहज हुन्छ। भनिन्छ नि, पुलिस रेस्पोन्ड टु वाट हेज ह्यापन्ड बट इन्टेलिजेन्स एन्टिसिपेट्स वाट मे ह्यापन। अब गुप्तचर संस्थाले चाहिँ रेगुलर डे टु डे लाइफमा ल एन्ड अर्डर मेन्टेन गर्ने विषय चाहिँ हेर्दैन। गुप्तचर संस्थाले के हुनसक्छ, घटनाक्रमहरू अध्ययन गरेर अब कस्तो खालको सिचुएसनहरू आउन सक्छ र के हुन नदिने भन्ने कुराहरूलाई सजग गराउनको लागि चाहिँ अनुसन्धानहरू हुने गर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो डे टु डे ल एन्ड अर्डर मेन्टेन गर्ने विषय नभएको र प्रधानमन्त्री स्वयंले देशको सुरक्षा संयन्त्रको समग्र चासो राख्नुपर्ने, जिम्मा लिनुपर्ने भएको कारणले गर्दाखेरि यस्ता खालका निकायहरू चाहिँ प्रधानमन्त्री मातहत भएकै ठिक छ भन्ने उद्देश्यले हामीले यो विधेयक प्रस्तुत गरेका हौँ। र इन्टेलिजेन्सको यहाँहरूलाई अवगत नै छ, राष्ट्रिय सुरक्षा सार्वभौमिकतालाई केन्द्रमा राखेर इन्टेलिजेन्सले काम गर्छ। समग्रतामा प्रधानमन्त्रीको जिम्मेवारी एउटा होल अफ द स्टेट नै प्रधानमन्त्रीले जिम्मा लिएको हुन्छ, त्यस कारणले प्रधानमन्त्रीलाई नै यो संस्था चाहिँ प्रधानमन्त्री मातहत हुने गरी बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो। अनि अब अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने इन्टेलिजेन्सले सबै खालका निकायहरूको अनुसन्धान गर्नुपर्ने हुन्छ, त्यो सीमै हुँदैन भनौँ न, अर्थ मन्त्रालयसँग सम्बन्धित पनि हुन सक्ला, भन्सारसँग सम्बन्धित हुन सक्ला, गृह मन्त्रालयसँग सम्बन्धित पनि हुन सक्ला, त्यस कारणले एकदम रणनीतिक निकायसम्मका अनुसन्धान पनि गुप्तचर संस्थाले गर्नुपर्छ। अब एउटा मन्त्रालय अन्तर्गत राखिदियो भने डिपार्टमेन्टल खालको इन्टेलिजेन्स चाहिँ नबनाएर एउटा समग्रतामा हेड अफ द स्टेटलाई नै सूचना पुर्याउने र सबैको अनुसन्धान गरेर हेड अफ द स्टेटलाई प्रधानमन्त्रीलाई एक्जिक्युटिभ हेड लाई चाहिँ नि सूचना पुर्याउने संयन्त्र बनाउनु चाहिँ नि यो विधेयकको मूल उद्देश्य हो। त्यस कारणले हामीले पर्याप्त छलफल पनि गरिसक्यौँ, यसमा सबै मान्य मालको इन्टेलिजेन्स चाहिँ नबनाएर एउटा समग्रतामा हेड अफ द स्टेटलाई नै सूचना पुर्याउने र सबैको अनुसन्धान गरेर हेड अफ द स्टेटलाई प्रधानमन्त्रीलाई एक्जिक्युटिभ हेडलाई चाहिँ नि सूचना पुर्याउने संयन्त्र बनाउनु चाहिँ नि यो विधेयकको मूल उद्देश्य हो. त्यसकारणले

0: के छ खबर?
1: ठिकै छ, चलेकै छ।
0: ल भिडियो अन गर् त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
0: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
0: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तन बजारमा रहेको कुँवर मोटरसाइकल

0: नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछन्। यसको सर आज होइन भोलिका पुस्ता
1: नेचर फार्म।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल।
0: दोलखाको यालुङ्री हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
1: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू उत्साहित।
2: त्यो बन्द भएर चाहिँ यो एकदमै कार्य परेको थियो, त्यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकेको रहेछ, त्यस पछाडि अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ।
0: भारतमा डेटा सेन्टर परियोजना विरुद्ध स्थानीयवासीको प्रदर्शन, पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
1: र एसियाली आइटीएफ तेकान्दोमा शेखर थापालाई काँस्य पदक।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट

0: भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूत भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको छ। यस्तै चिनिया राजदूत चाङ माओमिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको छ। राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले 2 हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
7: नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट पार्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै काङ्ग्रेस सांसद रेणुका काउचाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसङ्ग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा 3 विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
6: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दबाब दिएका हुन्।
7: अर्थमन्त्री सोनी मुआग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रेस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै उहाँले यो संवाद एकपटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृङ्खला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानुनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
6: तीन हप्ता अघि सुरु भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचिति गरेको आरोप लगाए पनि एउटा मात्र सिलिन्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 बढी सिलिन्डर रहेको र नयाँ सिलिन्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिन्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढाएको छ।
7: दोलखाको यालुङ्ग्रे हिमालमा हिमपहिरोमा परेर हराएका 5 जना आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि सङ्कलन गरिएको छ। भएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्रे पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब परीक्षक डिएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार 1 जना नेपाली र 3 जना विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशङ्कर गाउँपालिका 9 का पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। 2 जना नेपाली मध्ये दोलखाका तामाङ र सोलुखुम्बुको माप्य दुधकुण्ड गाउँपालिका 5 का मेयर कार्कीको शव भेटिएको हो। अरू 3 जना जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डिएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव सङ्कलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा 7 जना परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका 2 जनाको शव भेटिए पनि 5 जना बेपत्ता थिए। बाँकी 5 वटा सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला 15 जना हिमपहिरोमा परेकामा 8 जनाको जीवितै उद्धार भएको थियो। आज सङ्कलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
6: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खोलेपछि पाठकले व्यक्त गरेको खुसीका कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू,
10: 2 करोड़ सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समयसँगै अघि बढ्दै नेपाल

0: सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टी भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी लगायतका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 शव 9 उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, 3 अघि भएको खाना पकाउने, ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 लामो र सुनसान पर्खाइपछि आजदेखि फेरि पाठकहरूको चहल पहल सुरु भएको छ। भ्रकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खुलेसँगै विद्यार्थी, अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2,85,00,000 रुपियाँ भाडा बक्यौताको विवादका कारण गएको चैत्र 30 पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीको निर्णयपछि यही साउन 20 ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरिएको हो। 2060 स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढी पुस्तकहरू छन् भने झन्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा पुगेका केही पाठकहरूलाई हामीले पुस्तकालय खुल्ला हुँदा कस्तो लागेको छ भनेर सोधेका छौँ।
3: मेरो नाम अनिता थारू हो। फेरि पनि यस्तो बन्द नहोस्, यस्तै खुलिरहोस्, हामी पनि यस्तो मौका पाउँ भनेर भन्न चाहन्छु। सबैजनाले आउन, यहाँ आएर पढ्ने मौका पाउन्।
4: ईश्वर बुढा थोकी, दोलखा जिल्ला, भीमेश्वर 5। मेरो विचारमा त यस्तो भनौँ न, सूचनाको एउटा पहुँच होइन, सर्वसाधारणले पनि गर्ने ठाउँमा चाहिँ यति लामो समयसम्म बन्द हुनु चाहिँ राम्रो कुरा होइन यो, होइन? यस कारण यस्तो कुराहरूलाई चाहिँ अझ बढी प्रचार प्रसार गर्नुपर्ने, सुसूचित गर्नुपर्ने मानिसहरूलाई, होइन? त्यो हुनुपर्नेमा यो हुनु चाहिँ अलिकति दुःखकै कुरा जस्तो लाग्छ मलाई। म बेला बेलामा आइरहन्छु, अन्त मेरो अफिस पनि नजिकै छ, होइन? यस्तो हुनु चाहिँ भएन। यो पुस्तकालय जस्तो एकदम साह्रै संवेदनशील कुरा हो कि आजको युगमा, होइन? यसलाई चाहिँ बरु छ नि अलिकति सुचारू गर्नु पऱ्यो, यसलाई अपडेट गर्नु पऱ्यो, होइन? डिजिटलाइज गर्नु पऱ्यो कतिपय कुराहरू। यहाँ कतिपय मैले देखेँ किताबहरू पनि त्यति व्यवस्थित रूपमा छैन यहाँ, अघि अलिकति फेरसा पनि राम्रोसँग नपुगेका हो जस्तो पनि लागेको छ क्या मलाई। किताबहरू ड्यामेज भएर गइरहेको छ, गरेको छ, अघि सरकारले अझै ध्यान दिनुपर्छ यसमा चाहिँ।
3: सावित्रबाट है, हामी पहिलेदेखि पनि आउँथ्यौँ, 34 चाहिँ खुलिएको थियो, कारणवश यहाँ बन्द भयो। विद्यार्थीहरूलाई यसले चाहिँ धेरै असर पुगेको छ, धेरै विद्यार्थीहरू पढ्न आउनुहुन्थ्यो, अब चाहिँ निरन्तर होस् भन्ने चाहना हो हाम्रो।
5: म सुशान्त प्रियाङ, काठमाडौँबाटै हो। यो 34 बन्द भएको थियो, म त्यही दिन नै बुक लिएर यहाँबाट गएको थिएँ। त्यस पछाडि बेलुका मैले समाचार हेर्दाखेरि बन्द भएको मैले थाहा पाएँ। अब यो चाहिँ रेगुलर आउने हो, म यहाँ रेगुलर आएर बुकहरू लैजाने पढ्ने हो। यो बन्द हुँदाखेरि हामी चाहिँ एकदमै गाह्रै भयो नि, होइन? किनभने सबै किताबहरू अब हामी विद्यार्थीहरूले त किन्न सकिँदैन, हामी त लाइब्रेरी चाहिन्छ पढ्नका लागि पनि। त्यस कारणले गर्दाखेरि यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। अब अहिले पनि यो यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकेको रहन्छ, अनि त्यस पछाडि यहाँ आन्दोलनै गरेर नेभीसँग अनि अर्को लेखक विमल आचार्यले यो गर्नुभयो, त्यस पछाडि अहिले यो खुल्यो। अहिले खुल्दा चाहिँ खुसी नै लागेको छ। अब यो एउटा सञ्चालन मोडल फिक्स गरेर यसको जुन भाडा विवाद छ यो समाधान गरेर चाहिँ यो अब खुलिरहनुपर्छ, यसलाई अझै व्यवस्थित बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
1: राष्ट्रिय गौरवका आयोजनाको निर्माण अहिले गतिमा अघि बढेमा सम्पन्न हुन अझै कम्तीमा 10 लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अधीन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। सुरु भएको 15 पुग्दा पनि 15 आयोजनाको औसत प्रगति 55% मात्रै छ। तीमध्ये केहीको प्रगति 70% पुग्दा केहीको भने 20% सीमित छ। उपसमितिका संयोजक श्रीराम नेउपानीका अनुसार 17 आयोजना मध्ये माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम अझै सुरु हुन सकेको छैन। उपसमितिले ढिलाइ हुनुका मुख्य कारणहरूमा जग्गा प्राप्ति, मुआवजा विवाद, वन तथा वातावरण ऐनको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता, निर्माण व्यवसाय र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा उल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडिपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न सनसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
2: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झन्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष डेली राजा आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झन्डै 46,000 रुपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रुपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड रुपियाँ सङ्कलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड रुपियाँ जम्मा भएको छ। झन्डै 1 करोडदेखि 12 करोडसम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढाइएको छ।
1: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अङ्कले घटेर 2641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको सेयर घटेकामा 82 बढेको छ। यस्तै 15 कम्पनीको सेयर भने घटबड भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3,77 करोडको कारोबार भएकोमा आज 352 कम्पनीका 1,09,00,000 किता सेयर 3,67 करोड रुपियाँमा किनबेच भएको छ।
2: सङ्घीय संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालु अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नु पर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्त्वमा जोड दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
1: नेपाली काङ्ग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढङ्गले समायोजन गरी अघि बढ्नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा काङ्ग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बद्र भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ
3: Permanent hair transplant, skin care aesthetic, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva. Anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapai ko aavashyakta anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865424696 number ma WhatsApp wa phone garnuhos.
3: Permanent Nepal hair transplant, skin and aesthetic. Dental Clinic and Implant Center, Patan Hospital Road, Laganhill. Samparka 01-545-46-66.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर अहिले रामेछाप डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही ठाउँ कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ यस्तै भोलि बिहान पनि कर्णाली लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
4: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भिड लागेको छ बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए दिउँसो पनि मन्दिरमा उत्तिकै भिड लागिरहेको छ बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन् आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन् काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालयको कर्णेश्वर नागेश्वर डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठुला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भिड लागेको छ यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजनहरूको भिड लागेको छ
5: समृद्धिको आधार पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा सुरु भएको छ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले उद्घाटन गर्नुभयो सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा गैर सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत बङ्गलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्
4: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ सल्लाघारी कोटको धोबीघाट गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो बालुवा इँटा मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ
5: नेपाल दर्पणमा अब विदेशका खबर कृत्रिम बुद्धिमत्ता एआईको विश्वव्यापी केन्द्र बन्ने भारतको महत्त्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नुपरेको छ महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरुद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन् आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन् यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग

0: गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कडा मापदण्ड पालना गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छुट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढाउन खोजिरहेका बेला यो विरोध सुरु भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि युरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
1: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोडिएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिसिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओलामा र जिपिटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासीलाई कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा काँस्य जितेका छन्। मङ्गोलियाको उग्लान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ आइटिएफका महासचिव घम बहादुर थापाले शेखरसँगै मङ्गोलियाका दोर्चेल पालाम अयुर्जानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चिन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पाइरिङतर्फ पुरुष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आइटिएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल स्विङ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
1: दोलखाको यालुङ्गरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
0: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो। पाठकहरू उत्साहित।
1: भारतमा डेटा सेन्टर परियोजना विरुद्ध स्थानीय बासिन्दाको प्रदर्शन। पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
0: र एसियाली आइटिएफ तेक्वान्दोमा शेखर थापालाई काँस्य पदक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: हेलो आयन, के छ
2: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथ नै राखौ टेकमाइन्डलाई। टेकमाइन्डलाई
5: न पक्ष न विपक्ष,
6: सधैँ निष्पक्ष।
7: स्वदेश एफएम 93.2 मेगाहर्ज।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै नयाँ भूमिगत विद्युत लाइन निर्माणको काम अगाडि बढ्यो। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा ट्रेक्टर सोमेश्वर हिल कार्यक्रम आयोजना। चितवन निकुञ्ज भित्रको बाटो स्तर उन्नति गर्ने कार्य अगाडि बढ्यो। सक्रिय रूख गणना दशैं अघि नै एआईए प्रतिवेदन बुझाइने। चितवनमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु। सिटिभिटीमा कर्मचारी आन्दोलन। शैक्षिक कार्यक्रम प्रभावित। प्रतिनिधि सभाबाट नेपाल विशेष सेवा ऐन सम्बन्धी विधेयक पारित। र राष्ट्रिय गौरवको आयोजना। 15 वर्षमा बल्ल 55% प्रगति। नेपाली स्काउटका संरचना विघटन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्ने सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर र्याट समितिले 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडी स्मारक क्षेत्र सरसफाई गर्ने भएको छ। समितिको आयोजनामा श्रावण 26 गते बिहान 7 बजेदेखि बादरमुडी स्मारक क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिने माडीनगर र्याट संयोजक अचित कार्कीले जानकारी दिनुभयो। सरसफाई कार्यक्रमपछि बिहान 8 बजेदेखि 9 बजेसम्म बसन्तपुर स्थित कृष्ण कटेजमा युवा संवाद तथा युवाका समस्या संकलन कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो। युवाका समस्या आवश्यकता तथा स्थानीय स्तरमा युवाका लागि गर्नुपर्ने कामबारे प्रत्यक्ष संवाद मार्फत सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा माडीमा ट्रेक टु सोमेश्वर हिल कार्यक्रम आयोजना भएको छ। डिफरेन्स कन्टेन्ट कमन एप्रिसिएसन भन्ने नारासहित आयोजना हुन लागेको ट्रेकिङ कार्यक्रम 2083 साल श्रावण 30 गति बिहान 8 बजे सुरु हुने आयोजकले जनाएको छ। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा हुने कार्यक्रममा चितवन सक्रिय महिला फाउन्डेसन र एक्सन एड नेपालले सहयोग गर्नेछ। कार्यक्रममा युवाहरूको सहभागिता, प्रकृतिसँग सम्बन्ध, सामुदायिक सक्रियता तथा स्वास्थ्य र पर्यटन प्रबन्धनलाई जोड दिने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमले युवाहरूबीच सहकारी, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै माडीको पर्यटकीय सम्भावनालाई प्रबन्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। माडीवासीले लामो समयदेखि भोग्दै आएको विद्युत समस्याको दीर्घकालीन समाधानका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै 25 मेगावाट क्षमताको नयाँ भूमिगत विद्युत लाइन निर्माणको काम अगाडि बढेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत माडी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने तथा विद्यमान भूमिगत लाइनमा समस्या आएपछि मरम्मत गर्न लामो समय लाग्ने समस्या समाधान गर्न करिब 8 किलोमिटर क्षेत्रमा नयाँ भूमिगत लाइन निर्माण गर्न लागि हो। हाल माडीमा सञ्चालनमा रहेको 8 मेगावाट क्षमताको भूमिगत विद्युत लाइनमा आउने प्राविधिक समस्याका कारण उपभोक्ताले पटक पटक विद्युत अवरोध बेहोर्दै आएका छन्। नयाँ 25 मेगावाट क्षमताको लाइन निर्माणपछि माडीमा नियमित र भरपर्दो विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। वर्षायाम सकेसँगै निर्माण कार्यलाई तीव्रता दिने तयारी छ। सम्झौता अनुसार 9 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा निगरानी गरिने चितवन 3 का प्रतिनिधि सभा सदस्य सुविधा गौतमले बताउनुभयो। लाखी राजमार्ग अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तर उन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य अगाडि बढेको छ। यहीका लागि निकुञ्जभित्र रुखको छपान तथा नम्बरिङ कार्य गरिएको छ। बाटोको बीचबाट दायाँ बायाँ 15 मिटर क्षेत्रमा पर्ने रुखहरू गणना गरिएको हो। उक्त क्षेत्रमा 1996 रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो। यहाँ बनेर ती रुखहरू काट्नुपर्ने भएमा मन्त्री परिषदको बैठकले निर्णय गर्नुपर्नेछ। उहाँले भन्नुभयो, आगामी दशैं अघि नै यहाँ प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम भइरहेको परामर्शदाता पक्षले पनि जनाएको छ। वन नियमावली अनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई नै अन्तिम यहाँ प्रतिवेदनमा समावेश गरिनेछ। भत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैरनी नगरपालिका 1 शाही चोकमा पैदलयात्रीलाई ठक्कर दिँदा युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी 35 वर्षीय एक युवकको मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
चितौन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौथो शाखा भरतपुर बाह्र टाउनचोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर 12 अध्यक्ष लेखराज पन्त हरिले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्जले खोरसोर स्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले संकलन गर्दै आएको शुल्क साउन 4 गतेदेखि लागू हुने गरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो। अवलोकनमा आउने विदेशीलाई रु 100, स्वदेशी पर्यटकलाई रु 50 र विद्यार्थीका लागि रु 30 प्रवेश शुल्क तोकिएको थियो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका कर्मचारीहरू आन्दोलन हुँदा दैनिक शैक्षिक तथा प्रशासनिक काम कारवाही प्रभावित भएका छन्। परिषद अन्तर्गत देशभर रहेका 67 आङ्गिक शिक्षालय, 7 प्रदेश कार्यालय, आयोजना प्राविधिक प्रशिक्षण प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सेवा परीक्षण समिति र केन्द्रीय कार्यालयबाट प्रभाव हुने सेवा प्रभावित भएका हुन्। दबाव सिर्जना गर्न देशभरका सिटिभिटी मातहतका कर्मचारीहरू भक्तपुरस्थित केन्द्रीय कार्यालयमा केन्द्रित भएका छन्। प्रतिनिधि सभाले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको विधेयक पारित गरिएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा 2 साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्थालाई निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो। दफाको पक्षमा बहुमत सांसदहरूले हुन्छ भनी ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। सोमबारको बैठकमा 3 विधेयक प्रस्तुत भएका छन्। त्यस्तै बैठकले प्रतिनिधि सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु सुशासन र मित्रव्ययताको सिद्धान्त विपरीत हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री गौतमले राज्य कोषबाट दोहोरो सुविधा लिने परम्पराको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले वितरण गरेको खेलकुद पदक विवादमा आएपछि छानबिन समिति गठन भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा मन्त्रालयकै खेलकुद क्षेत्र हेर्ने घनश्याम पौडेल र नारायण बास्तोला छन्। साउन 29 गतेभित्र समितिले प्रतिवेदन मन्त्रीलाई बुझाउनु पर्ने म्याच छ। खेलकुद मन्त्री रेखा गुरुङले समितिले यथाशक्य छिटो प्रतिवेदन बुझाउन बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजु झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार सिंहदरबारस्थित मन्त्री परिषद कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विशेष क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रोग कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो। सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय प्रदेश र स्थानीय परिषद तथा कार्यकारी समितिहरू विघटन गर्ने सरकारको निर्णय तत्काल कानून नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अदालतले साउन 5 गते नेपाल स्काउटका संरक्षक निर्देशक र प्रमुख स्काउट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट गरिएका सबै प्रक्रियालाई यथास्थितिमा राख्न भनेको हो। जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फार्मलाई कार्यवाही गरेको छ। प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटेपछि कोशी ग्यास उद्योग र विराटनगरको एक
ट्रेडर्सलाई नगद जरिवाना सहित कानूनी प्रक्रिया अगाडि बढाएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार बुढी गंगा गाउँपालिका चारमा रहेको कोशी ग्यास उद्योग प्रणालीलाई 2,90,000 रुपियाँ जरिवाना गरिएको छ। र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले शुरू गरेको राजधानी मार्चको 16 दिन सोमबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता शुरू भएको छ। पीड़ितहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए लगतै सरकारले उनीहरूलाई वार्ताका लागि आह्वान गरेको हो। गत साउन 10 गते बल्कुबाट सिंहदरबारतर्फ अघि बढेको पीड़ितहरूलाई मार्च पासलाई प्रहरीले शान्ति बाटिकामा रोकेको थियो। सोही राति प्रहरीले आन्दोलनकारीलाई थापाथली स्थित राम मन्दिर धर्मशालामा पुर्याएर अलपत्र छाडिदिएको आन्दोलनकारीहरूको गुनासो रहेको छ। माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। राष्ट्रिय निकुञ्ज हुँदै नयाँ भूमिगत विद्युत लाइन निर्माणको काम अगाडि बढ्यो। राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा ट्रेड टु सोमेसिफिल कार्यक्रम आयोजना। चितवन निकुञ्जभित्रको बाटो र स्तर उन्नति गर्ने कार्य अगाडि बढ्यो। सकियोहरू गणना दशै अग्नि इआइए प्रतिवेदन बुझाइने। चितवनमा बसको ठगरबाट पैदल यात्रीको सिटिभिटीमा कर्मचारी आन्दोलन शैक्षिक कार्यक्रम प्रभावित। प्रतिनिधि सभाबाट नेपाल विशेष सेवा ऐन सम्बन्धी विधेयक पारित। र राष्ट्रिय गौरवको आयोजना 15 वर्षमा बल्ल 55% प्रगति। नेपाली स्काउटका संरचना विघटन गर्ने सरकारको निर्णय कानून सर्वोच्चको अन्तरिम आदेश जारी। हवस् सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटारस्तान क्षेत्रमा 13 जनाको मृत्यु।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो रहने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण भएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरै जसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यसै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
4: परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बेहोरा अनुरोध गर्दछु।
3: मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाएको बताउनुभयो। मन्त्री मेहताले सड़क दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै उपचारको व्यवस्था गराउने सरकारको नीति अनुसार सरकार अगाडि बढेको बताउनुभयो। उहाँले ढल्के बरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराउनुभयो। मन्त्री मेहताले नयाँ संरचनामा निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढाएको बताउनुभयो। यसै गरी सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
0: हामी यथास्थितिमा सन्तुष्ट छैनौँ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
3: मन्त्री यादवले रोजगारी र सिप विकासका विशेष कार्यक्रम अन्तर्गत मन्त्रालयले रोजगार प्रवर्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो। त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्ष दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्ता पक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ मृत्यु हुने नागरिकहरू नेपाली नागरिक नै भएको भन्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र त्यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र ग्यास अभावका कारण नागरिकहरूको चुलो बाल्न समस्या भएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देश बीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं आपसी साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहको चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड दिनुभयो। सदस्यहरूले सदाचार सबै क्षेत्र र वर्गमा अपरिहार्य भएको भन्दै त्यसलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न सरकारले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो। बैठकमा सदाचार नीतिको कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको आचरणमा सुधार ल्याउनुपर्ने धारणा पनि समिति सदस्यहरूले राख्नु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महम्मदी नलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाली स्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम शुरू भएको छ। आयोजनाले कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
5: कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम शुरू भएको छ। कर्णाली चिसापानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सकिएपछि यति बेला तेस्रो चरणको काम थालिएको हो। 2082 सालमा गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका, बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा।
6: आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म मूल नहर विस्तार गर्ने कामको ठेक्का प्रक्रियामा गएका छ। यसले 17,500 हेक्टर जमिनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको।
5: विश्व बैङ्कको 21,74,48,00,000 बजेट सहयोगमा सुरु भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पुरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढिरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ।
6: यो लम्की विस्तार नहर 14.65 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू, लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आह्वान भई अहिले सम्झौता गर्ने चरणमा लगभग पुगेको छ।
5: कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका, जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: सुर्खेत जुम्ला सड़कमा ब्रेक फेल भएर अटो सड़कको पर्खालमा ठोकिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। मृत्यु हुनेमा कालीकोटको महावई 5 गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रहरी प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार आज बिहान कालीकोटको पिलीबाट मानवतर्फ आउँदै गरेको अटो अचानक ब्रेक फेल भएर खाडाचक्र नगरपालिका 7 पिलीमा दुर्घटना भएको हो। 3 जना घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसै गरी पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। आज बिहान जुम्सा सत्यवती घस मिघा भित्री कच्ची सड़क खण्डमा माथागढी गाउँपालिका 5 बाट बुटवलतर्फ जाँदै गरेको मुस्ताङ पिकअप जीप दुर्घटना परेको हो। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण 2 ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3 तामाखानी र सोताङ गाउँपालिका 4 ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पश्चिम नवलपरासीको सुस्तामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन्। नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य आफै सुस्ता पुगेर स्थलगत निरीक्षण गर्दै सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै नदी कटानको जोखिम बढ्दै गएपछि संघीय सांसद विक्रम खनालले समस्या समाधानका लागि संघीय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसको टाटार स्थान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा पनि कम्तीमा 13 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रुसी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा एक बच्चा बालक पनि रहेका छन् भने अन्य 75 जना घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध शुरू गरे यता रुसमा भएको सबैभन्दा घातक एकल आक्रमणहरू मध्ये एक हो। युक्रेनी सीमाबाट 1,100 किलोमिटर भन्दा बढी टाढा रहेको निज्ने कामस्क शहरमा भएको यस आक्रमणबारे किवले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। इन्डोनेसियामा साप्ताहिक कार रेसका क्रममा एउटा कार नियन्त्रण बाहिर गएर दर्शकहरूमाथि ठोकिएपछि 8 जनाको मृत्यु भएको र 9 जना घाइते भएको प्रहरीले जनाएको छ। यो दुर्घटना गएराति इन्डोनेसियाको सुलावेसी टापुमा रहेको कोतामो बागु शहरमा आयोजित ड्राग कार रेसका क्रममा भएको उत्तर सुलावेसी प्रहरी प्रमुख रोएकी ह्यारी ल्याङ्ग्रीले बताएका छन्। आर्थिक समाचारको
7: साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सृजना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनु भएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा इमानदारी पूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नु भएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताहरूले करिब 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचतकर्ताको बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सोभन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढाइएको र हालसम्म शिवशिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ। समितिले सोमबार मात्रै 223 बचतकर्ताहरूको 19 करोड रकम फिर्ता गरेको छ। मनाङमा निर्माण हुन लागेको 65 मेगावाट क्षमताको दुध खोला जलविद्युत आयोजनाका लागि 10 अर्ब रुपियाँ भन्दा बढीको लगानी वित्तीय व्यवस्थापन भएको छ। माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवर्धक दुधखोला हाइड्रो पावर कम्पनी र ऋण लगानी गर्ने ब्याङ्कहरू बीच वित्तीय व्यवस्थापन सम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको वित्तीय व्यवस्थापन टुङ्गो लागेको हो। यस योजनामा एनएमबी ब्याङ्कले नेतृत्वदायी ब्याङ्कको रूपमा 6,81 करोड रुपियाँ लगानी गर्नेछ भन्ने लगानी गर्ने सम्झौता भएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपालका शेखर थापाले 11 एसियाली आइटीएफ टेकेन्दो च्याम्पियनसिपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्दो महासंघ आइटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले

0: शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलपछि छैटौं स्थानमा झरे पनि समग्र अङ्कका आधारमा शीर्ष पाँचमै रह्यो। यससँगै उसले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट समेत जोगिँदै सिधै ग्रान्ड फिनालीको टिकट काटेको हो। यसअघि ग्रान्ड फिनालीका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। अब दुवै समूहका छैटौंदेखि 13 स्थानमा रहेका 16 टोलीले अगस्त 11 र 12 सर्भाइभ स्टेज खेल्नेछन्। त्यसबाट शीर्ष 6 टोलीले ग्रान्ड फिनालीको बाँकी स्थान पूरा गर्नेछन्। समूचरणका अन्तिम 3 स्थानमा रहेका 6 टोली भने प्रतियोगिताबाट बाहिरिनेछन्। अगस्त 14 देखि 16 हुने ग्रान्ड फिनालीमा होरा विश्वकप उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै 5,00,000 अमेरिकी डलर पाउनेछ भने उपविजेताले 2,50,000 र तेस्रो हुने टोलीले 1,50,000 डलर प्राप्त गर्नेछन्।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमालय भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 22.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 15.9 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 56.9 मिलिमिटर। दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट, आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटार स्थान क्षेत्रमा 13 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
9: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो।

लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थाले तबदेखि सबैले यस्तै भन्छ।

0: मुख ती फेसु जस्तो नाम उस्तै का एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि
2: आठ बजेदेखि साँझ पाँच बजेसम्म
1: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिन का डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98-457-31-034 र 97-443-43-9-15।
3: एसएनपी कम्पनी कार्यालय को अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भए कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राय 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने शङ्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने। डेढ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु। खोप नै प्रमुख उपचार।
1: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
0: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी। आज राति 40 जिल्लामा बाढीको जोखिम। सतर्क रहन आग्रह। हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
2: साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा मेघ गर्जन सट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको।
0: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई। सञ्चय कोष, मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
3: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
0: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी, करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क। CIN.
0: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्येक जोडिएका महत्वपूर्ण परियोजना हुन्। तर बजेट, जग्गा प्राप्ति, रुख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था। सरकारको कार्य क्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानुनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित
5: फ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु
6: भएको
5: महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको। संक्रमण
6: लामखुट्टेको
5: टोकाइबाट सर्ने रोग हो। यस संक्रमणबाट बस्न के गर्ने? सिआइएनसँग कुरा गर्दै
6: संक्रमक
5: रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो,
1: पहिलो कुरा त लामखुट्टेले नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नु। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग जति सङ्ख्या छ त्यसको 40-50% बढी चाहिँ बालबालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन, किन भन्दा सन् 2005 नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लगाएको छैन होला, लगायो भने फाटाफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ। त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो। र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ, अहिले जहाँ फैलिएर छ, त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाडतिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ, हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
7: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन
1: यसरी बुझौँ, एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ, यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ, त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो, चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता अनुसार उहाँले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
7: औषधि
1: त्यो चाहिँ ठिक छ, किन भन्दा त्यो सिटामोलको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
7: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
1: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ, त्यसमा जीवन जल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउला अथवा गेडागुडीको रस बनाउला, सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउन नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ, यसले चाहिँ तपाईँको शरीरलाई अलिक छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
7: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्ने नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्ने नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
1: यसको एउटै उपाय, एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुन्छ, समय त्यही हो र एकदमै टाउको दुख्ने ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ, हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही हुन्छ सल्लाह लिनु।
5: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्प बारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रुख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
8: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि सुरु भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको, प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
5: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता इकराम गिरीले सिआइएनलाई बताउनुभयो।
3: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि मेच्युरिटीको लागि 7 कुरिन्छ। 7 पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
5: नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने केही स्थानमा आकस्मिक बाढीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाडी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सिआइएनलाई जानकारी दिनुभयो।
2: देशका पहाडी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मधेस प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
5: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पिकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ज्ञानजेन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 4:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँगको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। साझा खबरमा अब विदेशका खबर। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडोकी बिहान योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचनभन्दा केही महिना अघि सुरु गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रुपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप चार वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसिसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
0: सन्तोषी रावल दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
9: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
11: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसङ्ग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरुवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
12: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा सुरुमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घोराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान राम कुमार पुन:
13: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्न पनि बेच्यौँ 12-15 हजार जति। केही बेर्नमा चाहिँ अब कलम काटेर हामी यहाँ गरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्न बेच्नुको लागि राखेको छौँ।
12: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरुवा लगाइएका छन् भने सुरुका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरुवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
9: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
12: स्याउ खेतीमा ज्याला मजदुरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
14: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी सुरु गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, पहिला राम्रै भइरहेको छ।
12: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। तीन वर्ष अघि लगाएको बिरुवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ:
15: यो ठाउँमा त अब यता त्यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ। यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छन् त्यो अन्जिर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवा बेद पलम तीन चार वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्न पनि चाखिहाल्यो। हामीले
12: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 वडा अध्यक्ष कुलबहादुर लामी छाने बताउनुहुन्छ।
16: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौ।
12: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, CIN रेडियो मध्य पश्चिम, दाङ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
17: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ।
0: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको 4 दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् CIN को साझा खबर सुन्दै गर्नुहोला।
18: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
18: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज सामुदायिक वन दिवस। नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्। वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ।
17: 62-63 जनआन्दोलन गर्दाखेरि सडकमा राजनीति पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सडकमा आएर जुन हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्त्वपूर्ण भूमिका खेल्यौँ। संविधान निर्माण भयो। संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गऱ्यौँ। समुदायको प्रगति र उन्नति नै समाजवाद हो। त्यसकारण हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद गरेको।
19: 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासङ्घ फेको फन्डले 50% अभ्यास गरिरहेको थियो। लैङ्गिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा जात जातिको कुरा अल्पसङ्ख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
17: त्यो धेरै चिज छ। वर्गीय समाजका गरिब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढङ्गले अगाडि बढेका छौँ र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनलाई सरकारलाई अहिले हामीले घजघचाइरहेका छौँ। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिलेभन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ नि त 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ नभए अब अलिकति परिवर्तन भएको छ।
19: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानुनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के त्यस्तो विवरण
17: मुख्य गरेर अहिले हजारौँ सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढाइरहनु भएको छ तर कानुनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानुनले चिन्दैन कानुनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ त्यसमा हामीले भनेको के त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ त्यस कारण हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानुनले चिन्न पर्यो त्यो भनेको उद्योग ऐनको समस्या हो यो वन मन्त्रालयको समस्या होइन उद्योग मन्त्रालयको समस्या हो उद्योग ऐनको समस्या उद्योगको कानुनको समस्या त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त
19: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
17: होइन गरिरहेछौँ अहिलेसम्म सुनवाई भएको छैन अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढाउँछौँ भनेर सञ्जीवजीले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ हामी खुसी छौँ अब प्रक्रिया अगाडि बढ्छ भनेर हामी त्यस कारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौँ जैविक मल बनाउन सक्छौँ हामीले फलफुल खेतीको कुरा गऱ्यौँ कृषि वनको कुरा गऱ्यौँ हाम्रो वनमा हजारौँ वन्य जन्य खाद्य छ।
19: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ सिकाइ हुन सक्छ
17: होइन यही नै हो मुख्य पर्यटनमा सामुदायिक वनहरू अगाडि छन् पर्यटनमा हामी अगाडि जान सक्छौँ उद्यमको कुरा भयो कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरण अनि यो हिसाबले चाहिँ मनन गर्नपर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% बुट्यान 10% थियो वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको।
19: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेर तपाईँको पटक पटक गुनासो छ अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ।
17: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ त्यो अनुसार अगाडि बढेको छ तुलनात्मक रूपमा अलि त्यति बेलाभन्दा अहिले अलि सहज भएको छ त यद्यपि अहिले पनि समस्या छ अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले सुरु पनि गरेका छौँ अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौँ हामीले अब हामी अरू प्रदेशहरूमा जाँदैछौँ संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौँ त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन् जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ त्यो गर्न सक्यौँ भने 50% समस्या समाधान हुन्छ किनभने तपाईँको तराई र तराईमा अलि धेरै आम्दानीका स्रोत भएका समूहहरू हुनुहुन्छ हुनुहुन्छ, उहाँहरूले अलिअलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाडमा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढाउन भनेर छलफल चलाएका छौँ। यदि यो प्रक्रिया अगाडि बढ्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले सुरु गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर सुरु गर्नुभएको छ। अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गऱ्यौँ, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई सङ्घीय स्तरबाटै अगाडि बढाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
19: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि सुरुवात गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
17: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा शक्ति। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ। अहिले
0: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढेको छ। 1.5 महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप नै प्रमुख उपचार रहेको विज्ञको भनाइ छ। दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ। आज राति 40 जिल्लामा बाढीको जोखिम छ, सतर्क रहन विज्ञले आग्रह गरेका छन्। र हिमाली पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ। पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरुष टोलीको कप्तानमा नियुक्त हुनु भएको छ। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053।
20: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4443 5880 र 98 5550 2640।
21: It's 8 o'clock, अहिले 8 बजेको छ।
22: सञ्चालनका लागि अध्ययन कार्यदल गठन। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने।
23: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत। हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरान युद्ध अन्त्य गर्न सक्ने दावी।
22: र एसएससी प्रिमियर कपका लागि नेपाली टोली घोषणा, सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
24: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
25: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको 4.5 महिनापछि शाहले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा विदेशी राजदूतसँग यसरी भेट गर्नुभएको हो। बिहान भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो चिनिया राजदूत चाङ माओमीसँग भेटवार्ता भएको हो। दुवै भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीसँग पहिलो भेट पाउनुभएका भारतीय राजदूत श्रीवास्तवले दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्रीले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो। यसै गरी चिनिया राजदूत माओमी मिङ्सले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो। प्रधानमन्त्री शाहले भोलि नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम सँग भेट गर्ने तालिका छ। प्रधानमन्त्री शाहले गै राती राष्ट्रपति सभापति रवि लामिछाने बीच करिब 15 मिनट भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केही दिन पहिले नै भेटवार्ताको तयारी भए पनि सुनसरी लगायत मधेस प्रदेशका जिल्लाहरूमा देखिएको तनावका कारण भेटघाट सरेको थियो। पछिल्लो पटक प्रधानमन्त्री शाहले असार 23 एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो कान्दासँग पनि एक्लै एक्लै भेटवार्ता गर्नुभएको थियो। त्यसअघि गत चैत 25 शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेर दुवै देशहरूप्रति नेपालको नजर समान भएको सन्देश दिनुभएको थियो।
22: प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मादेखि पोसाकसम्मका विषयमा सांसदले ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले प्रधानमन्त्री र मन्त्रीले पोसाकमा समेत अनुशासन नदेखाएको भन्दै रूलिङको माग गर्नुभएको छ। न्यूजील्याण्ड र क्यानाडाको संसदको उदाहरण दिँदै पोखरेलले ड्रेस कोड अनिवार्य गर्न माग गर्नुभएको हो।
1: संसदको गरिमा कायम गर्न सांस्कृतिक पोसाक वा राष्ट्रिय पोसाक वा औपचारिक पोसाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी सर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट हाफ कोट ओभर कोट बाहेक टी सर्ट ज्याकेट सर्ट कुर्ता ब्लाउज सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोसाक सम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गर्दछु।
22: त्यसअघि नेपाली काङ्ग्रेसकी सांसद रेणुका काउचाले एक्लै रहेको प्रधानमन्त्री शाहको फेसबुक स्टाटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो।
2: प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढङ्गले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न।
22: केही दिन अघि रासोपाकी सांसद मनिष झाले समेत अहिले भीभीआईपीको सवारीको कालो सिसा हटाइएको भन्दै प्रधानमन्त्रीले कालो चस्मा हटाउनु पर्ने बताउनु भएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद शिवशंकर यादवले संसदमा आलोचना हुनुपर्ने विषय अर्कै भए पनि अर्कैतिर मोडिएको भन्दै आपत्ति जनाउनुभयो। आज प्रधानमन्त्रीको बचाउमा यादवले कालो चस्मा होइन कालो सोच बदल्नुपर्ने तर्क गर्नुभयो।
3: बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो। कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित मधेसी आदिवासी जनजाति र सीमाङ्कित समुदायलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो, तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो पीपी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ।
22: रासोपाका महामन्त्री विपिन आचार्यले भने संसदीय अभ्यासमै सुधार गर्नु आवश्यक रहेको बताउनु भएको छ।
6: मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुली काम गर्न पर्छ जस्तो लाग्छ।
22: सभामुख डोल प्रसाद रियालले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालिन्द्र शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मेचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाब नआएसम्म वा रेकर्डबाट नहटाएसम्म विरोध कायमै रहने उनीहरूको तर्क छ।
25: नेकपा एमालेकी सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो। सांसद घतानीले सिंहदरबार चलाउनु नै पर्याप्त भएन र भन्दै प्रश्न गर्नुभयो। उहाँले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्न समेत चेतावनी दिनुभयो।
5: सिंहदरबार चलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्। धन्यवाद।
22: प्रतिनिधि सभामा दुई मन्त्रीले सांसदको प्रश्नको जवाफ दिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले एकमात्र सांसदको जवाफ दिएर संसदको प्रश्न उत्तर सकेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक निष्कल राईले परराष्ट्र मन्त्री खनाललाई दुईवटा र श्रम मन्त्री यादवलाई एउटा मात्र प्रश्न गर्नुभएको थियो। त्यसक्रममा परराष्ट्र मन्त्री खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौताको पुनरावलोकन परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। बेलायत सरकारसँग भएका सन्धि नेपाल सरकारसँग छैन भन्ने प्रश्नमा परराष्ट्र मन्त्री खनालले प्रश्न जवाफ दिन सक्नु भएन।
7: मेरो जानकारीमा आए अनुसार हामीसँग 1816 को सन्धि र 1950 सम्बन्धीका केही दस्तावेजहरू छन्, तर सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन। राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ, तर त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन।
22: श्रम मन्त्री यादवले राष्ट्रिय युवा परिषद ऐन 2072 पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। उहाँले युवाको बदलिदो अपेक्षा श्रम बजार र प्रविधि अनुसार राष्ट्रिय युवा परिषदले थप प्रभावकारी र युवा सम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागि जानकारी दिनुभयो।
8: युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी सूचना प्रविधि नेतृत्व विकास जलवायु परिवर्तन र युवा सवाल एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो।
22: त्यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले सांसदहरूले आकस्मिक शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित समेत गरेको छ।
25: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले 20 ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ। आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले नेपालमा अझ ठूलो लगानी उद्योग विस्तार तथा नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्र्याउन आग्रह गर्दै सरकार उहाँहरूको साथमा रहेको स्पष्ट पार्नुभयो। आजको बैठक औपचारिक भेटघाट मात्र नभई यो सरकार राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास सहकार्य र प्रतिबद्धता भएको उहाँको भनाइ छ। नेपाल परिवेशमा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख धरौटीमा रिहा गर्न अदालतको आदेश लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको प्रपर्ड नाम मार्बल।
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई 15 लाख रुपियाँ धरोटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, डिलीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई धरोटीमा रिहा गर्न आदेश दिएको हो। उनीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिई भ्रष्टाचार गरेको आरोप थियो। अख्तियारले उनी विरुद्ध 3,62,05,22,160 रुपियाँ बिगो दावी गरेको छ। विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोप छ। यसका लागि मन्त्रीसँगै सचिवसहितका कर्मचारी र चिनिया ठेकेदार कम्पनीको आपसी मिलेमतो देखिएको अख्तियारको दावी छ। खरिद सम्झौता अनुसार ठेकेदार कम्पनीले कर, महसुल तथा अन्य शुल्कहरू बुझाउनु पर्नेमा धान विपरीत कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरू छुट दिने निर्णय भएको अख्तियारको निष्कर्ष छ। यसरी 3,62,05,22,160 रुपियाँ हानि नोक्सानी पुर्याएको आरोप छ। सोही रकम बराबर सामूहिक बिगो उनीहरूको हकमा कायम गरिएको हो।
3: नेपाली कङ्ग्रेसको संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। आज काठमाडौँमा नेपाली कङ्ग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित कार्यक्रममा उहाँले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
5: मिलाउनुको लागि के गर्नु पर्यो त भन्दाखेरि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट जुन आएको समिति छ त्यो समितिलाई एकै ठाउँमा चाहिँ त्यसलाई चाहिँ क्लब गरौँ, एकै ठाउँमा राखौँ र त्यसपछि हामीले चाहिँ नेपाली कङ्ग्रेसको विधि नियम यो चाहिँ अभ्यास परम्परा अनुसार र नियम अनुसार चाहिँ के हो भन्दा अधिवेशन गर्दाखेरि गर्नुपर्ने प्रक्रियाहरू पुरा गरेर यो चाहिँ फ्री एन्ड फेयर 15 महाधिवेशन गरौँ। जो पपुलर छ त्यसैले चाहिँ के हो भन्दाखेरि लिडरसिप चाहिँ लिन्छ भन्ने कुरा हाम्रो चाहिँ क्लियर कट भनाइरहेको छ।
3: अर्का नेता मोहन बहादुर बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी 28 गतेसम्मको समय सीमा दिनुभएको छ। नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए 29 गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो। त्यसक्रममा बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन पूर्व सभापति शेरबहादुर देउबा स्वदेश फर्कन लागेको दावी गर्नुभयो। देउबालाई धरपकड गर्ने तथा छानबिनमा तान्ने सरकारी प्रपञ्च भए सरकारको दिनगन्ती सुरु हुने उहाँको चेतावनी छ।
6: म यही मञ्चबाट सरकारलाई भन्न चाहन्छु, बुद्धिमत्तापूर्ण ढङ्गले तपाईँहरू पनि यत्रो नेतालाई स्वागत गर्नुहोस्, तपाईँहरू पनि यो नेतालाई सम्मान गर्नुहोस्। यदि धरपकड र अन्य कुरा गर्न थाल्यो भने तपाईँको सरकारको समाप्तिको दिनगन्ती त्यही 28 गतेबाट सुरु हुन्छ, यो कुरा पनि म यहाँ निवेदन गर्न चाहन्छु।
4: काङ्ग्रेसको केन्द्रीय समिति बैठकले सरकारलाई महँगी नियन्त्रण गर्न ध्यान आकर्षण गराएको छ। सानेपामा आज दोस्रो दिन बसेको केन्द्रीय समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले महँगीले जनताको जीवन प्रणाली अस्त व्यस्त भएको बताउनुभयो। उहाँले सरकारले अनुगमन मात्रै नभई त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा पनि केन्द्रित हुनुपर्ने बताउनुभयो।
7: बजारमा अहिले महँगी व्यापक छ, महँगीले गर्दाखेरि जनताको जीवन प्रणाली अस्त व्यस्त छ, कमजोर आय स्तर छ, जनता दिनभरि काम गर्छ, बेलुका खान सक्ने स्थिति छैन, बजार आकाशिएको छ, अनुगमन छैन, नियन्त्रण छैन। त्यसले गर्दा हरेक क्षेत्रमा जुन किसिमको असर परेको छ त्यो असर परेको कुरामा सरकार अनुगमन मात्रै होइन त्यसलाई प्रभावकारी रूपमा राहतका विषयहरूमा सरकारको ध्यान आकर्षण हामी गराउन चाहेका छौँ।
4: आजको बैठकमा विशेष गरी जनताको जीवनसँग जोडिएका विषयमा छलफल भएको सुनाउँदै उहाँले भोलि राजनीतिक अधिवेशन लगायत अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
3: सरकारले विराटनगर जुटमिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। सरकारले कार्यदलको अध्ययन तथा सिफारिसका आधारमा आवश्यक निर्णय लिनेछ। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिने कार्यादेश पाएको छ।
4: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म उक्त संख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो। उहाँले 76,000 बचतकर्तालाई करिब 46 अर्ब रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको बताउनुभयो। त्यसका लागि सम्बन्धित सहकारीको सम्पत्ति एकीन गर्ने तथा उपलब्ध स्रोतको परिचालन गर्ने काम भइरहेको उहाँको भनाइ छ। सहकारी क्षेत्रमा समस्या किन उत्पन्न भयो र यसको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समितिले आन्तरिक विश्लेषण समेत गरेको उहाँले बताउनुभयो। उहाँले बचत फिर्ताको विषयमा सर्वोच्च अदालतको निर्णय तथा सहकारी सम्बन्धी कानूनी व्यवस्था र बचत फिर्ता सम्बन्धी कार्यविधिलाई आधार बनाइएको बताउनु भएको छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रुपियाँ वा सोभन्दा कम बचत भएका व्यक्तिको रकम फिर्ता गर्ने काम अघि बढाइएको उहाँको भनाइ छ। कार्यविधिले प्राथमिकता दिएका ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा नेपाल सरकारको निर्देशिकामा उल्लेख भएका जटिल प्रकृतिका रोगबाट पीड़ित बचतकर्तालाई प्राथमिकता दिइनेछ। हालसम्म विभिन्न सहकारीबाट गरी 42 करोड जम्मा भएको र दशैं अघि रकम वितरण गर्न सकिने गरी योजना बनाइएको उहाँले बताउनु भएको छ।
3: राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण हालकै गतिमा अघि बढेमा सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रुखकठान कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवका आयोजनाको काम समयमा नै सम्पन्न हुन न

0: ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: इमीडिएट सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार पछिल्लो डेढ महिना यता जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण तीव्र रूपमा बढेको पाइएको छ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको विवरण अनुसार गत असार यता हालसम्म 9 जनाको यही संक्रमणबाट मृत्यु भइसकेको छ हालसम्म देशभर 6 जना संक्रमित देखिएका छन् संक्रमित मध्ये हाल 37 जना अस्पतालमा भर्ना भएका छन् स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार संक्रमित मध्ये धेरै कोशी प्रदेश मधेस र लुम्बिनी प्रदेशका छन् यस्तै मृत्यु हुनेमा पनि सबैभन्दा धेरै कोशी प्रदेशका 6 जना मधेस प्रदेशमा 2 र लुम्बिनी प्रदेशमा 1 जना रहेका छन् जिल्ला तहमा कोशीमा इलाम झापा मोरङ धनुषा र रूपन्देही जिल्लाका हुन् खोप शाखा प्रमुख डाक्टर गौतमका अनुसार मृत्यु हुनेहरूले हालसम्मको विवरणमा जेई विरुद्धको खोप नलगाएको पाइएको छ मृत्यु हुनेमा खोप नलगाएका 40 वर्षभन्दा माथिका रहेका उहाँले बताउनुभयो
3: साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक 9 अङ्कले घटेको छ यो सँगै नेप्से परिसूचक 2641 को बिन्दुमा कायम भएको हो शुक्रबार नेप्से 4 अङ्कले घटेको थियो आज सहित लगातार 3 दिन नेप्से घटेको छ आज कारोबार रकम पनि सामान्य घटेको छ शुक्रबार 3 अर्ब 77 करोडको कारोबार भएकोमा आज 3 अर्ब 66 करोडको कारोबार भएको छ आज 82 कम्पनीको सेयर मूल्य बढ्दा 179 कम्पनीको सेयर मूल्य घटेको छ भने 15 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग सम्झौताका विषयमा 1 कदम पछि हट्ने संकेत देखिएको छ इरानले हुर्मुज जलमार्ग खोलेको खण्डमा ट्रम्पले आणविक सम्झौताको आफ्नो माग त्याग्न सक्ने द वाल स्ट्रीट जर्नलको रिपोर्टमा दावी गरिएको छ इरानले हुर्मुज पूर्ण रूपमा खुला गरी त्यहाँबाट सामान्य व्यापारिक जहाजहरूको आवत जावत सुनिश्चित गरेमा अमेरिका युद्धबाट पछि हट्न सक्ने सम्भावना छ ट्रम्पले पछिल्ला केही हप्तादेखि यो विकल्पमाथि काम गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ट्रम्पले आफ्ना वरिष्ठ अधिकारीहरूसँग इरानसित औपचारिक आणविक सम्झौता नगरी पनि अमेरिकाले सङ्घर्ष अन्त्य गर्न सक्ने धारणा व्यक्त गरेको वाल स्ट्रीट जर्नलले जनाएको छ यसअघिसम्म ट्रम्प प्रशासनको मुख्य जोड इरानको आणविक कार्यक्रमका विषयमा सम्झौता गराउनुमा रहेको थियो तर युद्ध लम्बिँदै गएपछि अमेरिकाको प्राथमिकता परिवर्तन भएको देखिएको छ यसअघि इरानले हुर्मुज खोल्न अमेरिका समक्ष 5 शर्त राखेको छ
3: नेपाल परिवेशमा अब खेल समाचार नेपाल क्रिकेट संघ क्यानले स्पिनर सन्दीप लामिछानेलाई 1 दिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ क्यानले रोहित कुमार पौडेलको स्थानमा लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो अगस्त 30 देखि मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपबाट लागू हुने गरी लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको क्यानले जनाएको छ लामिछाने सन् 2022 पछि पुनः नेपाली टोलीको कप्तानका रूपमा फर्किएका छन् सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो त्यसपछि रोहितले नेपाली टोलीको कप्तानी गर्दै आएका थिए फेब्रुअरीमा भारतमा भएको टी20 विश्वकपपछि रोहितको स्थानमा

0: दिपेन्द्र सिंह एरीलाई नेपालको टी ट्वेन्टी कप्तान बनाइएको थियो। दिपेन्द्र टी ट्वेन्टीको कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व गर्नेछन्। सन्दीपको नेतृत्वमा क्यानले 14 सदस्यीय टोली पनि घोषणा गरेको छ, जसमा लामेछाने सहित आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह एरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलसन झा, शेर मल्ल, ललित राजवंशी र करण केसी सहित हेमन्त धामी रहेका छन्।
1: सरकारले राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई मनोनित गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 दफा 3 उपदफा 2 को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मन्त्री स्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो। उनीहरूलाई शिक्षा तथा खेलकुद मन्त्री सचमित पोखरेलले सिंहदरबार स्थित मन्त्रालयमा पत्र हस्तान्तरण गरेका छन्। दुवैको कार्यकाल 4 वर्षको हुनेछ। गत जुन 10 राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए। मन्त्रालयले उपाध्यक्ष सहित त्यति बेला 4 बोर्ड सदस्य नियुक्त गरेको थियो।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीसँग आज भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। संसदमा प्रधानमन्त्रीको चस्माको चर्चा, ड्रेस कोडको माग।
0: प्रतिनिधि सभाका एक सांसदको प्रश्नमा दुई मन्त्रीको जवाब। सिंहदरबारको नाम फेर्ने अभिव्यक्तिमा आपत्ति। अर्थमन्त्री 20 ठूला करदाताका प्रतिनिधिसँग।
1: विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने।
0: इरानसँग सम्झौताका लागि ट्रम्प एक कदम पछि हट्ने संकेत। हर्मुज खुला गरे परमाणु सम्झौता बिनै इरानी युद्ध अन्त्य गर्न सक्ने दावी।
1: र एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा। सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com नेपालीपनको आभास, नेपाली मनको आवाज।
3: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: हेलो आयन, के छ
7: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
6: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
7: भिडियो अन गर न यार।
6: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
7: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।
9: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
10: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
9: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
4: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
11: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
12: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
11: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
11: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
13: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7738, मोबाइल 98-550-88-002।
14: 93.2 स्वदेश FM।

0: सन्देश एफएम 93.2 मेगाहर्ज।
1: चीनका राजदूतसँग पहिलो पटक एक्लै एक्लै भेटवार्ता, अर्थ बारे विज्ञ भन्छन्।
2: यो ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
1: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
3: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिन पर्यो कि तलब लिन पर्यो।
1: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रुसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स्क सहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त सहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रुसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रुसले रातभरिमा 450 भन्दा बढी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रुसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन सुरु गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्। उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई। यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलन पछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था USGS का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गभर्नरले कुइदो सहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न सहरमा समेत महसुस गरिएको थियो। मेडेलिन सहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कडा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौँ।
2: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है। तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो.
5: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
2: लुज ग्राउन्ड लुज भन्यो? रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने, जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता कुराहरू चाहिँ जुन आयो नि, ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा दिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई. अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गऱ्यौँ कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नु भयो कि भन्ने पनि देखिन्छ. त्यसरी यसलाई अर्थ लगाउन सक्छौँ
5: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कुटनीतिक भेटघाटमा जुन कडी कडाउ खसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने,
2: त्यसरी पनि बुझौँ. र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यो भने त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेको थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले.
5: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको, यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको, त्यसरी पनि हेर्न सकिँदैन र?
2: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ. तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश कत्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
5: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपाल प्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्यल के सिर्जना गरेका थियो भन्ने यहाँको बुझाइ?
2: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको.
5: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए?
2: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन्, उनीहरू आश्वस्त हुन चाहन्छन्. त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अन्य अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ.
6: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ. प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्. सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्. सुनौ एक रिपोर्ट. कानुन मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्यय हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
3: त्यो आफूले काम गरुन्जेल तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
6: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानुन मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको एउटा नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयो देवी यमी विरुद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
3: कयो देवी यमी विरुद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
6: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
7: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
6: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनु पर्ने धारणा राखिन्।
8: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
6: आजको बैठकले उक्त विधेयकमाथि विचार गरिस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इन्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काङ्ग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरी बीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: राँची सहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईँहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससी को प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको।
6: यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही
4: सहमति भएको बताइएको छ।
6: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्रालीबाट
10: मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली
11: 9:00 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटारस्तान क्षेत्रमा 13 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसरी छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले संवैधानिक निकायका पदाधिकारी संघको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
1: परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य सुरु गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेसन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र जारी रहेको बेहोरा अनुरोध गर्दछु।
0: मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढाएको बताउनुभयो। मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढाएको बताउनुभयो। यसै गरी सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सृजना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
1: हामी यथास्थितिमा सन्तुष्ट छैनौँ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
0: प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षीसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत जाङ माओ मिङले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबका दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
2: हेलो,
3: के गर्दै छौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै सुरु गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान नजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 को प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी र सोताङ गाउँपालिका 4 को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। सौर मास अनुसार साउनको पहिलो सोमबारदेखि देवाधिदेव महादेवको पूजा आराधना गरी व्रत बसेका भक्तजनले आज गोदान पूर्ण पात्र गरी व्रत समापन गरेका छन्। भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन्। धेरैजसो भक्तजनले भने साउन महिनाका 5 सोमबार गरेको व्रत समापनका लागि गोदान पूर्ण पात्र गर्ने परम्परा रहिआएको छ। आज बिहानैदेखि पशुपतिनाथ मूल मन्दिरको बाहिरी क्षेत्रमा गोदान पूर्ण पात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो। विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन्। साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्म ग्रन्थमा उल्लेख गरिएको छ। साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसको टाटारस्तान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परि कम्तीमा 13 मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रुसका अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा 1 बच्चा पनि रहेका छन् भने अन्य 75 घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध सुरु गरे यता रुसमा भएको यो सबैभन्दा घातक एकल आक्रमणहरूमध्ये एक हो। युक्रेनी सीमाबाट 1,100 किलोमिटर भन्दा बढी टाढा रहेको निज्ने कामस्क सहरमा भएको यस आक्रमणबारे किबले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। अब आर्थिक समाचार।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताको साथमा रहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनु भएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताको 46 अर्ब रुपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सो भन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढाइएको र हालसम्म शिवशिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ टेकेन्डो च्याम्पियनसिपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले स्प्यानिङ तर्फ पुरुष 65-70 केजी तौलसम्ममा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेकान्दो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइक किङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो नेपाल आईटीएफ तेकान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। सोमो बीको शीर्ष पाँचमा रहँदै होरा सुजै ग्रान्ड फिलामा पुग्न सफल भएको हो।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रुसको टाटरस्थान क्षेत्रमा 13 मृत्यु। हवस् त, राति 9 समाचार सकियो। 10 हिन्दी भाषामा समाचार सुन्नु सक्नुहुनेछ। नमस्कार।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
2: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2:00 बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मम चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: हेलो आयन के छ
8: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ अरे माडीतिर हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
8: भिडियो अन गर न यार
7: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
8: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-52-028-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँ भरिलाई साथ नै राखौ टेकमाइनलाई टेकमाइनलाई
10: ओहो ल ल ल क्यामेराम्यान खसेछ हे तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल

0: पनि छैन। तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
1: पर्ख दीपक,
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: Na bipoksha. Sadai nispoksha. Suodis FM, Tirana Bithuklu, 2 MHz. Khabar, tapai ko samudai ko, ani tapai ko sarokar ko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सम्बन्ध माडीनगर र्याट समितिले 12 विश्व युवा दिवसको अवसर पारेर बादरमुडी स्मारक क्षेत्र सरसफाई गर्ने भएको छ। समितिको आयोजनामा श्रावण 26 गति बिहान 7 बजेदेखि बादरमुडी स्मारक क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिने माडीनगर र्याट संयोजक अचित कार्कीले जानकारी दिनुभयो। सरसफाई कार्यक्रमपछि बिहान 8 बजेदेखि 9 बजेसम्म बसन्तपुर स्थित कृष्ण कटेजमा युवा संवाद तथा युवाका समस्या संकलन कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो। युवाका समस्या आवश्यक तथा स्थानीय स्तरमा युवाका लागि गर्नुपर्ने कामबारे प्रत्यक्ष संवाद मार्फत सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा माडीमा ट्रेक टू सोमेश्वर हिल कार्यक्रम आयोजना भएको छ। डिफरेन्स कन्टेन्ट कमन एप्रिसिएसन भन्ने नारासहित आयोजना हुन लागेको ट्रेकिङ कार्यक्रम 2083 साल श्रावण 30 गति बिहान 8 बजे सुरु हुने आयोजकले जनाएको छ। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा हुने कार्यक्रममा चितौं सक्रिय महिला फाउन्डेसन र एक्सन एड नेपालले सहयोग गर्नेछ। कार्यक्रममा युवाहरूको सहभागिता प्रकृतिसँग सम्बन्ध सामुदायिक सक्रियता तथा स्वास्थ्य र पर्यटन प्रबन्धनलाई जोड दिने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमले युवाहरूबीच सहकारी सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै माडीको पर्यटकीय सम्भावनालाई प्रबन्धन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। माडीवासीले लामो समयदेखि भोग्दै आएको विद्युत समस्याको दीर्घकालीन समाधानका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै 25 मेगावाट क्षमताको नयाँ भूमिगत विद्युत लाइन निर्माणको काम अगाडि बढेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गत माडी क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध हुने तथा विद्यमान भूमिगत लाइनमा समस्या आएपछि मरम्मत गर्न लामो समय लाग्ने समस्या समाधान गर्न करिब 8 किलोमिटर क्षेत्रमा नयाँ भूमिगत लाइन निर्माण गर्न लागि हो। हाल माडीमा सञ्चालनमा रहेको 8 मेगावाट क्षमताको भूमिगत विद्युत लाइनमा आउने प्राविधिक समस्याका कारण उपभोक्ताले पटक पटक विद्युत अवरोध बेहोर्दै आएका छन्। नयाँ 25 मेगावाट क्षमताको लाइन निर्माणपछि माडीमा नियमित र भरपर्दो विद्युत आपूर्ति हुने अपेक्षा गरिएको छ। परसयाम सकेसँगै निर्माण कार्यलाई तीव्रता दिने तयारी छ। सम्झौता अनुसार 9 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ। आयोजना समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय तथा निगरानी गरिने चितवन 3 का प्रतिनिधि सभा सदस्य सुविधा गौतमले बताउनुभयो। लाखी राजमार्ग अन्तर्गत पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको बाटो स्तर उन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने कार्य अगाडि बढेको छ। यहीका लागि निकुञ्जभित्र रुखको छपान तथा नम्बरिङ कार्य गरिएको छ। बाटोको बीचबाट दायाँ बायाँ 15 मिटर क्षेत्रमा पर्ने रुखहरू गणना गरिएको हो। उक्त क्षेत्रमा 1996 रुख गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। अहिले नम्बरिङ मात्रै गर्ने काम भएको हो। याये बनेर ती रुखहरू काट्नुपर्ने भएमा मन्त्री परिषदको बैठकले निर्णय गर्नुपर्नेछ। उहाँले भन्नुभयो आगामी दशैं अघि नै यहाँ प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम भइरहेको परामर्शदाता पक्षले पनि जनाएको छ। वन नियमावली अनुसार निकुञ्ज तथा वन कार्यालयबाट प्रमाणित भएर आएको रुख क्षतिको विवरणलाई नै अन्तिम यहाँ प्रतिवेदनमा समावेश गरिनेछ। भत्तरीबाट काठमाडौँतर्फ गइरहेको बसले खैरनी नगरपालिका 1 शाही चोकमा पैदल यात्रीलाई ठक्कर दिँदा युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार परिचय नखुलेका अन्दाजी 35 वर्षीय एक युवकको मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सञ्चालन गरेको डेरी मार्टको चौथो शाखा भरतपुर 12 टाउनचोकमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय उपभोक्तालाई शुद्ध ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरेको हो। उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर 12 का अध्यक्ष लेखराज पन्त हरिले किसानहरूले उत्पादन गरेका दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणमा डेरी मार्टले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। चितवन राष्ट्रिय निकुञ्जले खोरसोर स्थित हात्ती प्रजनन केन्द्र र कसरामा रहेको गोही प्रजनन केन्द्रमा पर्यटकका लागि निशुल्क प्रवेश सुविधा प्रदान गरिने भएको छ। गर्दै आएको शुल्क साउन 4 गतेदेखि लागू हुने गरी हटाएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि अवलोकन शुल्क हटाइएको हो। अवलोकनमा आउने विदेशीलाई रु 100, स्वदेशी पर्यटकलाई रु 50 र विद्यार्थीका लागि रु 30 प्रवेश शुल्क तोकिएको थियो।
शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी का कर्मचारी आंदोलन हुँदा दैनिक शैक्षिक तथा प्रशासनिक काम कार्यवाही प्रभावित भएका छन्। परिषद अन्तर्गत देशभर रहेका 67 आङ्गिक शिक्षालय, 7 प्रदेश कार्यालय, आयोजना प्राविधिक प्रशिक्षण प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सेवा परीक्षण समिति र केन्द्रीय कार्यालयबाट प्रभाव हुने सेवा प्रभावित भएका हुन्। दबाव सिर्जना गर्न देशभरका सिटिभिटी मातहतका कर्मचारीहरू भक्तपुर स्थित केन्द्रीय कार्यालयमा केन्द्रित भएका छन्। प्रतिनिधि सभाले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 बहुमतले पारित गरेको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको विधेयक पारित गरिएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकको दफा 2 साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्थालाई निर्णायर्थ प्रस्तुत गर्नुभएको थियो। दफाको पक्षमा बहुमत सांसदहरूले हुन्छ भनी ध्वनि मत प्रकट गरेपछि सभामुख अर्यालले विधेयक पारित भएको घोषणा गर्नुभयो। प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। सोमबारको बैठकमा 3 विधेयक प्रस्तुत भएका छन्। त्यस्तै बैठकले प्रतिनिधि सभाको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु सुशासन र मितव्ययिताको सिद्धान्त विपरीत हुने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री गौतमले राज्य कोषबाट दोहोरो सुविधा लिने परम्पराको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गण्डकी प्रदेश सरकारले वितरण गरेको खेलकुद पदक विवादमा आएपछि छानबिन समिति गठन भएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलको संयोजकत्वमा 3-सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा मन्त्रालयकै खेलकुद क्षेत्र हेर्ने घनश्याम पौडेल र नारायण बास्तोला छन्। साउन 29 गतेभित्र समितिले प्रतिवेदन मन्त्रीलाई बुझाउनुपर्ने म्याच छ। खेलकुद मन्त्री रेखा गुरुङले समितिले यथासक्य छिटो प्रतिवेदन बुझाउन बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजु झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सोमबार सिंहदरबार स्थित मन्त्री परिषद कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विशेष क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रोग कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो। सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय प्रदेश र स्थानीय परिषद तथा कार्यकारी समितिहरू विघटन गर्ने सरकारको निर्णय तत्काल कानून नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। अदालतले साउन 5 गते नेपाल स्काउटका संरक्षक निर्देशक र प्रमुख स्काउट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री स्तरीय निर्णयबाट गरिएका सबै प्रक्रियालाई यथास्थितिमा राख्न भनेको हो। जिल्ला प्रशासन कार्यालय मोरङले उपभोक्ता ठगी गर्ने ग्यास उद्योग र अनुगमनमा सहयोग नगर्ने व्यापारिक फार्मलाई कार्यवाही गरेको छ। प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटेपछि कोशी ग्यास उद्योग र विराटनगरको एक ट्रेडर्सलाई नगद जरिवाना सहित कानूनी प्रक्रिया अगाडि बढाएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी पवन राज कोइरालाद्वारा जारी विज्ञप्ति अनुसार बुढी गंगा गाउँपालिका 4 रहेको कोशी ग्यास उद्योग प्रणालीलाई 2,90,000 रुपियाँ जरिवाना गरिएको छ। र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले सुरु गरेको राजधानी मार्चको 16 दिन सोमबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ। पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिए लगतै सरकारले उनीहरूलाई वार्ताका लागि आह्वान गरेको हो। गत साउन 10 गते बल्कुबाट सिंहदरबारतर्फ अघि बढेको पीडितहरूलाई मार्च पासलाई प्रहरीले शान्ति वाटिकामा रोकेको थियो। सोही राति प्रहरीले आन्दोलनकारीलाई थापाथली स्थित राम मन्दिर धर्मशालामा पुर्याएर अलपत्र छाडिदिएको आन्दोलनकारीहरूको गुनासो रहेको छ। हवस्, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन, नमानेला त छु साइली खोली झरे माछी जालमा।

मुख खोल्न पर्ने हो कि आफै बुझी जाने, मुख खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पो

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: छोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: Strādāji dispočā.
1: Sodies FM, Tirana Pithoplu, 2 MHz.

0: সুদেশ এফএম 93.2 মেগাহার্জ।
1: किन व्यर्थ चिन्ता गर्छौ, को देखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
3: आजको शुभ प्रभातको समयमा म स्वदेश एफएमबाट शास्त्रोपदेश लिएर उपस्थित भएको छु। आउनुहोस् सम्पूर्ण श्रोताहरू, म शास्त्रोपदेश शुभारम्भ गर्दछु। यहाँहरू सबैलाई स्वागत छ। पौराणिक कालको कुरा हो। एकपटक जरदकारु नाम गरेका एउटा परम भक्त ज्ञानी हुनुहुन्थ्यो। उहाँले यो संसार असार देख्नुभयो। त्यो असार संसारमा कुनै पनि सार वस्तु नभएको, सबै विनाशी वस्तु मात्रै, अविनाशी वस्तु जो हो सबैको हृदयमा बास गरेको परमात्मा, त्यो मात्रै सत्य हो। यो जति दृष्टिगोचर भइराखेको छ यो सबै असत्य हो। यसो भएको हुँदा म सत्यको खोजी, सत्यको अनुसन्धान गर्नको लागि म एकान्त स्थलमा गएर तपस्या गरेर के हो यो रटना, मनुष्य कसरी संसारमा आउँछ, केले दुःख परि चटक्क सब यो छोडेर नि धाउँछ भन्ने एउटा यो संसारिक सूत्र अनुसार उहाँले यो अनुसन्धान खोजी रिसर्च गर्नको लागि घरबार त्यागेर आफ्नो बन्धु बान्धवहरूलाई त्यागेर शून्य शान्त स्थानमा तपस्याको लागि जाँदै हुनुहुन्थ्यो। त्यसरी जरदकारु आफ्नो कुल धर्म पितृहरूलाई तर्पण पानी दिएर कुल धर्म धानेर गृहस्थाश्रममा बसिदिएदेखि हाम्रो कल्याण हुन्थ्यो भन्ने पितृहरूले चाहेका थिए। तर जरदकारु चाहिँ संसारी विधि विधानबाट विरक्त भएर तपस्या चरण गर्ने मनस्थितिमा घर छोडेर हिँडिराखेको देखेर पितृहरू जरदकारुलाई रोक्नको लागि संसारतर्फ संसारका कर्ममा फर्काउनको लागि बाटोमा आएर वरको जरामा झुन्निएर अनि बाटो अवरोध गरिरहेका थिए। जरदकारु पुग्नुभयो। पुगिसकेपछि पितृहरूको त्यो अवस्था देख्नुभयो। पितृहरू भन्छन्, हाम्रो कुलमा तिमी एक विद्वान, ज्ञानी, आचारवान, यस्तै एउटा सन्तान जन्मेर कुलको उद्धार गर्छ भनेर हामीलाई ठुलो आशा थियो। तर त्यो आशा तिमीले निराशामा परिणत गर्यौ। त्यसकारणले हामी तिमीलाई अनुरोध गर्छौँ, बाबु तिमीले गृहस्थाश्रम गरेनौ रे भने हामी पितृहरू नरकमा पतित हुन्छौँ। हाम्रो तर्पण पानी अन्न दान धुप इत्यादि कुराबाट हामी वञ्चित हुने भयौँ। हाम्रो आशा निराशामा परिणत हुने भयो। त्यस कारणले बाबु तिमी गृहस्थाश्रममा फर्क, गृहस्थी गर। गृहस्थीमा पनि वनेपि दोषा प्रभवन्ति रागिणाम्, गृहेपि पञ्चेन्द्रिय निग्रह तप भनेर शास्त्रमा यसरी राखेको छ। गृहस्थीमै बसेर पनि निवृत्त रागस्य गृह तपोवनम्, घर पनि तपस्या वन जस्तो हुन्छ। त्यस कारणले तिमी साधु जन छौ, सज्जन छौ, विद्वान छौ, त्यसो भएको हुँदा तिमी फर्क बाबु भनिकन यसरी अनुरोध गरे। यसरी पितृहरूको अनुरोध सुनेर उनी एउटा विद्वान थिए। स्वर्गीय आत्माहरू पृथ्वीमा भएका आफ्ना सन्तानहरूबाट पिण्ड पानी अन्नदान यस्तोबाट उनीहरू सन्तुष्ट हुने हुन्थे। आज जरदकारु यसरी घरबार त्यागेर हिँडिरहेको देखिन्छ, उनीहरूलाई पनि ज्यादै खिन्नता भएको थियो। पितृहरूको अनुरोधले बाबु फर्के। बाबु फर्किसकेपछि जरदकारु नाम गरेको कन्यासित उहाँले विवाह गर्नुभयो। विवाह बन्धनमा बाँधिएपछि उहाँ एउटा गृहस्थ, कुशल गृहस्थ भएर देवपक्ष, पितृपक्ष, सामाजिक काम, समाजको धर्मकर्म, नीति नियम आदिको उपदेश पनि यत्र तत्र दिनुभयो। यसले सबै खुसी राजी सन्तुष्ट पनि थिए। र यसरी आफू जरदकारु नागहरूको भान्जा, जरदकारु नागहरूको भान्जा थिए। जरदकारु नागको छोरीबाट जन्मिएका थिए। यसरी यिनी बहुत ठुला विद्वान पनि थिए। र एकपटक सर्पयज्ञ गर्नलाई जन्मेजयले सर्पयज्ञ गर्ने यसको इच्छा गरे। त्यो सर्पयज्ञ सञ्चालन गर्नको लागि अत्यन्त ठुलो विद्वान, ज्ञानी यस्तो चाहिएको थियो। अनि यसरी राजाले त्यो ज्ञानी विद्वान खोज्दै जाँदा उनले आस्तिक नाम गरेको बाबुलाई फेला पारे। आस्तिक जो थिए जरदकारुका छोरा थिए। तिनले यज्ञ गर्दै गर्दै गए अनि राजाको इच्छा अनुसार सम्पूर्ण नागहरूको हवन गर्ने उहाँको अनि कर्तव्य थियो। अनि उनले विचार पनि गरे, म जरदकारुको अथवा त्यो नागहरूको म भान्जा हुँ, मैले मामली कुलको रक्षा पनि गर्नु छ, यता जन्मेजय महाराजको यज्ञ पनि समापन गर्नु छ, उहाँको पनि चित्त बुझाउनु छ भन्ने यस्तो किसिमको दुवैपट्टिको भलो कसरी होला यो सोचेर आफू काममा लागिराखेका थिए। अन्तिममा सबै नागहरू अनि यज्ञमा आगोमा परेर नागहरूको स्वर्गीय हुँदै गइराखेको थियो। एउटा नाग राजा इन्द्रको शरणमा गएर बसेको थियो। हाम्रो त जरदकारु पुत्र आस्तिकले हाम्रो त्यो वंश बगालै विनाश गर्ने भयो भन्ने चिन्ता पनि थियो। यतापट्टि बाबु आस्तिकलाई पनि मामली कुललाई मैले कसरी रक्षा गरौँ भनेर चिन्ताग्रस्त थिए। राजाको अगाडि एउटा वरदान मागे बाबुले। राजा भन्नुहुन्छ, जन्मेजय के चाहियो बाबु, यज्ञ समापन गर, तिमीलाई आवश्यक द्रव्य, गाई, भूमि सम्पूर्ण दान गर्छु, तिमीलाई खुसी बनाउँछु, मेरो यज्ञ सुसम्पन्न गर, पूर्ण पूर्णाहुति गर भन्नुभयो। अनि बाबुले भन्नुहुन्छ आस्तिकले, महाराज म सम्पूर्ण त गर्छु तर मलाई एउटा वरदान बक्छ, के चाहिन्छ बाबु भन भन्दा बाबु भन्नुहुन्छ आस्तिक, मेरो मामली कुललाई बचाइदिनु पर्छ, राजाले विचार नगरिकन हुन्छ तिम्रो मामली कुल बचाइदिन्छु भनेर आज्ञा दिनुभयो। अनि पछि फेरि सोध्नुहुन्छ मामली को हो, सोध्नुभयो गर्दाखेरिमा नाग हुन् भनेपछि एउटा मात्रै नाग बाँकी छन्, नागलाई बचाइदिनुहोस् भन्ने उनको आशय बुझेपछि राजाले पनि उनको आशयमा वचनबद्ध भइसकेको

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल साउन 26 गते मंगलबार श्रावण कृष्ण तृतीया 11 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आयोग र समितिहरूप्रति सरकारका व्यवस्था बदलियो। बालेनको कूटनीतिक प्रोटोकल। जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास मर्मत गर्न 42 करोड। दुई दिने विदाय सार्वजनिक सेवामा शास्ति। सबैतिर भद्रगोल। विराटनगरको रङ्गशाला चरण क्षेत्रमा परिणत। गौतम बुद्ध रङ्गशाला अलपत्र। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको किसानका डिजिटल सल्लाहकार एप शीर्षकको शुभ समाचार।
0: नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था बिस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। काभ्रे पलाञ्चोक मण्डन देवपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ। मेरा लागि मोबाइल एप नै मेरो खेती गर्ने सल्लाहकार हुन्, सापकोटाले भन्नुभयो। लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। किसानको हातमा अहिले स्मार्टफोन छ, त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ, उहाँ भन्नुहुन्छ। पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ। कृषि वन पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पायो त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ।
5: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। 10 साउनको राति सुनसरीको कप्तानगंजमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न सरकारले गृह सहसचिव भूपेन्द्र

0: र थापाको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गर्यो। एक साताभित्र प्रतिवेदन बुझाउन समय पाएको समितिले कप्तानगंज पुगेर प्रत्यक्षदर्शी स्थानीय र सुरक्षा निकायसँग सोधपूछ गर्यो, तर हालसम्म सरकारले अध्ययन समितिको प्रतिवेदन बुझेको छैन। तत्काल बुझेर कार्यान्वयन अघि बढाउनुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुदन गुरूङले नै समय नदिएपछि प्रतिवेदन समितिकै दराजमा थन्किएको छ। प्रतिवेदन तयार भइसके पनि बुझाउन हुने अलमल र कार्यान्वयन नगर्ने उदाहरण थुप्रै छन्। भालेन्द्र शाह नेतृत्व को सरकार गठनको चार महिना बढीको समयमा विभिन्न घटनाका जाँचबुझ तथा छानबिन गर्न भन्दै दसवटा आयोग र समिति गठन भएका छन्। तर यसरी गठन भएका आयोग र समितिका अधिकांश प्रतिवेदन भने कार्यान्वयन विहीन भएर बसेका छन्। सुशासन र पारदर्शिताको नाराबाट लोकप्रिय मतसहित बनेको शाह नेतृत्वको सरकारले पनि विगतकै शैलीमा प्रतिवेदन सकेसम्म बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति शुरू गरेको छ, जसका कारण प्रतिवेदन अलपत्र र कार्यान्वयन विहीन छन्। सरकार बनेपछिका आयोग समिति मध्ये सहकारी र सम्पत्ति छानबिन बाहेक अन्यले प्रतिवेदन सरकार समक्ष बुझाएका छन्। केहीले प्रतिवेदन बुझाउने समय पर्खिरहेका छन्। उच्च अदालतका पूर्व न्यायाधीश लोकेन्द्र मल्लिक हरेक सरकारले तत्कालीन समस्या र तनावलाई सम्बोधन गर्न आयोग वा समिति गठन गर्ने तर त्यसलाई कार्यान्वयन भने नगर्ने साझा रूखबाट ग्रसित भएको बताउनुहुन्छ। विगतमा पनि यस्ता धेरै आयोग र समिति बने, तिनका प्रतिवेदन कहाँ छन् कसैलाई थाहा छैन, उहाँले भन्नुभयो। अहिलेको सरकारले पनि त्यही चरित्र देखायो। उहाँले भने जस्तै एउटा उदाहरण हो सुरक्षा निकायको विषयमा छानबिन गर्न बनेको प्रेमराज कार्की नेतृत्वको समिति। जेएनजी घटनाबारे छानबिन गर्न गठित गौरी बहादुर कार्की आएको प्रतिवेदनले सुरक्षा संयन्त्रको अध्ययन नगरेको भन्दै आलोचना भएपछि सरकारले दुई वैशाखमा पूर्व न्यायाधीश कार्कीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो। यसरी बालेन्द्र सरकार बनेपछिका प्रतिवेदनहरूमा जेएनजी घटना छानबिन आएको प्रतिवेदन, जेएनजी घटनाकै बारेमा राष्ट्रिय मानवाधिकार आयोगको सिफारिस खण्ड, जेएनजी घटनाकै बारेमा सुरक्षा कर्मीहरूका हकमा छानबिन समितिको प्रतिवेदन, गृहमन्त्री सुदन गुरूङका विषयमा गठित छानबिन समितिको प्रतिवेदन, गणेश विकको आत्मदाह प्रकरण बारे छानबिन समितिको प्रतिवेदन, सम्पत्ति छानबिन आयोगको प्रतिवेदन, संविधान संशोधन सम्बन्धी सुझाव प्रतिवेदन, कक्षा बाह्रको नतिजामा भएको त्रुटि सम्बन्धमा छानबिन समितिको प्रतिवेदन, सिरा र सप्तरी घटना सम्बन्धी छानबिन आयोगको प्रतिवेदन, सहकारी सम्बन्धी छानबिन प्रतिवेदन लगायत रहेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि दसवटा आयोग समिति गठन भए तर प्रतिवेदन बुझ्दै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रवृत्ति नै दोहोरिएको छ। आयोग र समितिप्रति सरकारका व्यवस्था, प्रतिवेदन बुझ्दैन बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग दुई छिमेकी मुलुकका राजदूतले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री बनेको साढे चार महिनापछि नेपालका लागि भारतीय र चिनिया राजदूतले पहिलो पटक छुट्टा छुट्टै शिष्टाचार भेट गर्नुभएको हो। सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओ मिङले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुभएको हो। प्रधानमन्त्री भएपछि शाहसँग पहिलो पटक विदेशी राजदूतको रूपमा श्रीवास्तव र माओ मिङले एक्लै एक्लै शिष्टाचार भेट गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले प्रोटोकल नमिल्ने भन्दै विदेशी राजदूतलाई एक्लै शिष्टाचार भेटको समय दिनुभएको थिएन। दुईपटक विदेशी राजदूतहरूले प्रधानमन्त्रीसँग संयुक्त शिष्टाचार भेट गरेका थिए। यसअघि नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्ना साथ विदेशी राजदूतहरूले तत्कालै शिष्टाचार भेट गर्ने गरेका थिए। बहुआयामिक साझेदारीका विषयमा अर्थपूर्ण विचार आदान प्रदान भयो भारतीय राजदूत उपशीर्षकमा यससँगै खबर छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपाल बीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदान प्रदान भएको उहाँको भनाइ छ। भेटमा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो। सोमबार बिहान नेपालको सम्माननीय प्रधानमन्त्री जुलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरे। भेटपछि उहाँले भन्नुभएको छ, आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने चिनिया राजदूतको प्रतिबद्धता अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा उहाँहरू बीच भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल चीन बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यससँगै सरकार र रासोपा तिक्तता बढेका बेला रवि बालेन भेट शीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ उहाँहरू बीच भेटवार्ता भएको हो। सभापति लामिछाने र प्रधानमन्त्री बालेन बीच पछिल्लो पटक दूरी बढ्न थालेको संकेत माझ भेटवार्ता भएको हो। सरकार र रासोपा बीच पछिल्लो समय तिक्तता बढ़िरहेको चर्चा भइरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। बदलियो प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल शीर्षकको यो खबर र यससँग जोडिएका अन्य खबरहरू हिमालय टाइम्समा छापिएको हो।
0: दोस्रो पटक गृहमन्त्री बन्ने बित्तिकै सुदन गुरुङले 25 वर्ष पुरानो दरबार हत्याकाण्डको छानबिन अघि बढाउने घोषणा गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाल प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि बेग्लै समिति बनाएर जाने भन्नेमा अनियर हुँदा अनुसन्धान प्रक्रिया शुरू हुन नसकेको हो। 26 जेठमा गृहमन्त्री बनेको भोलिपल्टै गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सहित सुरक्षा निकायका प्रमुख र गृहका उच्च अधिकारीसँग छलफल गरेका थिए। त्यसक्रममा प्रहरी मार्फत अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। तर प्रहरी अधिकारीले तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्यायको नेतृत्वमा सभामुख तारानाथ राणाभाट र प्रतिनिधि सभाका प्रतिपक्षी दलका नेता माधव कुमार नेपाल समेत भएको समिति गठन भएर प्रतिवेदन बुझाएकाले मन्त्री परिषदबाट निर्णय गर्नु उपयुक्त हुने सुझाव दिएका थिए। पहिल्यै जाँचबुझ आयोग बनेर छानबिन भइसकेकाले फेरि अर्को समिति बनाएर निचोडमा पुग्न सकिँदैन भन्ने बुझाइ प्रहरीको रह्यो। मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् त्यस्तोमा अहिलेसम्म प्रहरीलाई अनुसन्धान गर्न दिने वा छुट्टै समिति बनाएर निचोडमा पुग्ने भन्ने टुङ्गो लागेको छैन। गुरुङले केही दिन अघि दरबार हत्याकाण्डमा भइरहेको कामबारे बताउन नमिल्ने उल्लेख गरेका थिए। गृह मन्त्रालय भनेको संवेदनशील सूचना दिने ठाउँ होइन, कतिपय सर्फेस लेभलमा मात्र भन्ने हो उनले भनेका थिए। 25 वर्ष अघि भएको दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गरेको सरकारले मोडालिटीबारे टुङ्गोमा पुग्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन। दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो चुनावी बाचामै भनेको थियो सार्वजनिक सेवा सहज, छिट्यो र डिजिटल बनाइनेछ। वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएकै दिनबाट लाइन होइन अब सबै सेवा अनलाइनबाटै भन्ने नारा लाग्यो। तर अत्यावश्यकीय सेवा प्रदान गर्ने कार्यालयमा सेवाग्राहीको लाइन लामो हुँदै गएको छ। 4 महिनामा सरकारले केही प्रविधि मैत्री काम थालेको पनि छ। अनलाइन सेवासँगै घर दैलोसम्म नागरिकता र पासपोर्ट पुर्याउने लोकप्रिय नारा पनि दिएको छ। तर अधिकांश लोकप्रिय काम शुरू नहुँदै अलपत्र परेका छन्, जसका कारण सार्वजनिक सेवा प्रवाह हुने अधिकांश कार्यालय र निकायमा सेवाग्राहीको भीड थामी नसक्नु बढेको छ। चुनावी बाचा अनुसार सरकारले साउन 1 देखि यातायात व्यवस्था विभागका सबै काम अनलाइनबाटै गर्ने घोषणा गरेको थियो। आवश्यक प्राविधिक संरचना विनय घोषणा गरेको उक्त योजनाबाट नागरिक थप मारमा परेका छन्। सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको आवेदन नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको बताए पनि व्यावहारिक रूपमा काम भएको छैन। सरकारले घोषणा मात्रै गर्ने र नागरिकलाई लाइनमा पर्खाएर सेवा नदिने सरकारको कार्यशैली नागरिक मैत्री नभएको सेवाग्राही बताउँछन्। सवारी चालक अनुमति पत्रको परीक्षाका लागि फारम भर्न साउन 1 हप्तादेखि पर्खदा पनि अनलाइन सेवाबाट काम नभएको सिन्धुलीका अशोकराज घिमिरेले बताए। उनले भने, म यो सरकारको समर्थक पनि हुँ र सेवाग्राही पनि, तर मैले सरकारले भने अनुसार लाइसेन्सका लागि अनलाइनबाट फर्म भर्न फारम भर्न पाइन, कार्यालयमा बुझ्दा प्राविधिक समस्या देखाउँछन्। यातायात कार्यालयले नागरिकलाई सहज सेवा दिन नसकेको विषयमा यातायात कार्यालयले भने सर्भर सिस्टम नै बिग्रिएको प्रष्टीकरण दिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो यो। सार्वजनिक सेवामा शास्ति, जताततै लाइन शीर्षकमा।
0: जेएनजी आन्दोलनका क्रममा आगो लगाइएको ललितपुरको भैँसीपाटी स्थित मन्त्री निवासका भवन 42 करोड रुपियाँ लागतमा पुननिर्माण तथा मरमत भइरहेको सरकारले पुननिर्माण र मरमतका लागि गत जेठमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो। पूर्वाधार विकास मन्त्रालय मार्फतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन